कसुरमा ट्राफिक प्रहरीले कानुनी कारवाही गरिसकेको भए पनि सञ्चार गृहको गेट नै छेक्ने गरी गाडी राखिनुको उद्देश्य चाहिँ छुट्टै अनुसन्धानको विषय भएको उनले बताए। गाडीहरू कुन नियतले पार्किङ गरिएका थिए भन्ने अनुसन्धानका विषय हो। हाम्रो तर्फबाट अहिले कानुन बमोजिम कारवाही भएको छ, काफ्लेले भने। प्रहरीले सुरुमा गाडीमा कुनै विस्फोटक पदार्थ वा शङ्कास्पद सामग्री राखिएको हुन सक्ने आशंका कारण तत्काल हटाउन नसकिएको पनि उनले बताए। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।

कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विवाद चर्केपछि सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिरिन पार्टी पंक्तिभित्र अधिकांश कार्यकर्ताले दबाव बढाएका छन्। कमिशन खाएर योजना बेचबिखन भएको र व्यथितीले भरिएको बजेटको चौतर्फी विरोध भएको छ। बजेट पुनर्लेखनको माग राखेको नेकपा एमालेका 6 प्रदेशसभा सदस्यले बजेटमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।
2: सम्पत्ति छानबिन आयोगले बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश तथा बहालवाला सैनिक अधिकारी तथा पूर्व सैनिक अधिकारी बाहेक सार्वजनिक सेवामा बसेका सबै उच्च पदाधिकारीको सम्पत्ति छानबिन हुने स्पष्ट पारेको छ। अदालतको आदेशबाट राजनीतिक तथा अन्य पदाधिकारीका हकमा सम्पत्ति छानबिनमा रोक नलगाइएको आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ।
1: प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बिजनेस नभएर केही समय स्थगित हुने देखिएको छ। मंगलबारको बैठकका लागि केही कार्यसूची तय गरिए पनि त्यसपछिका दिनमा भने संसदले पर्याप्त बिजनेस नपाउने देखिएको छ, जसका कारण प्रतिनिधि सभाका बैठक पातलिने संकेत देखिएको छ।
2: विद्युतीय राहदानी छाप्ने ठेक्का पाएका जर्मन कम्पनीले समयमा काम गर्न नसक्दा सर्वसाधारणले शास्ति पाएका छन्। सोमबारदेखि राहदानीको आवेदन छपाई र वितरण नियमित हुने बताइए पनि अझै अवरुद्ध नै रहेको छ।
1: मन्त्रालय संख्या घटाउने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मन्त्रालय घटाउने तयारीमा लागेको छ, तर यो विषयमा ठोस पहल भने सरकारले गरिसकेको छैन। लुम्बिनीको मन्त्री परिषद बैठकले हाल कायम मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो।
2: अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता महँगी झण्डै दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार 2083 जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्मृति 5.22% पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वार्षिक मुद्रास्मृति करिब 2.72% हारारीमा रहेकोमा यस वर्ष 5% नागेसँगै उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा सेवामा बढी मूल्य तिर्नुपर्ने अवस्था देखिएको हो।
1: नेपालभर यस वर्ष धान रोपाईको गति गत वर्षको तुलनामा उल्लेख्य रूपमा सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्ष 2083-84 अन्तर्गत असार 26 गतेसम्म देशभर कुल धान खेती हुने क्षेत्रफलको 45.81% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ।
2: निरन्तरको वर्षाका कारण नारायणगढ मुगलिङ सडक खण्ड अन्तर्गत तुइनी खोलामा ढुङ्गा खसिरहेको तथा सेती दोबान क्षेत्रमा माथिबाट लेदो बगेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सोमबार बिहान देखि खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पन्छाउन कठिनाई भइरहेको सडक सुपरभाइजर ईश्वरी छेत्रीले जानकारी दिएका छन्।
1: नेपालको विदेशी मुद्रा सञ्चित निरन्तर बढिरहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मुलुकको बाह्य क्षेत्र बलियो बन्दै आएको छ।
2: सडक साउन दोस्रो सातादेखि नागरुङ्गा सुरुङ मार्गबाट सवारी साधन सञ्चालन सुरु गर्ने सरकारी दावीलाई

0: उसकै तयारीले साथ नदिने देखिएको छ। सुरुमार्ग सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति छनौटकै चरणमा रहेको र छानिएका जनशक्तिलाई तालिम दिन पनि एक महिना लाग्ने भएसँगै तोकिएको अवधिभित्रै सुरुङ मार्ग सञ्चालन हुन्छ हुँदैन भन्ने विषय यकिन हुन नसकेको जनाइएको छ। यसैबीच अविरल वर्षापछि प्राकृतिक विपदलाई मध्यनजर गरी नागडुङ्गा तथा फर्पिङ दक्षिणकाली नाकाबाट सवारी बाहिर जान बन्द गरिएको छ। अर्को सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नागडुङ्गा र दक्षिणकाली नाकाबाट सवारी साधन बाहिर जान रोक लगाइएको छ।
1: प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नु अघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ समेत लिएका छन्।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। विश्व ऊर्जा आपूर्तिको सबैभन्दा प्रमुख सामुद्रिक मार्ग मानिने स्ट्रेट अफ हर्मुजको नियन्त्रण र अधिकारलाई लिएर संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव फेरि पनि चरम उत्कर्षमा पुगेको छ। दुवै पक्षले सो रणनीतिक जलघाटी आफ्नो पूर्ण नियन्त्रणमा रहेको परस्पर विरोधी दावी गरिरहेका छन्। यसैबीच पछिल्ला दिनमा भएका तीव्र सैन्य आक्रमण र प्रतिआक्रमणका कारण पहिले गरिएका युद्धविरामका प्रयासहरू थप कमजोर बन्दै गइरहेका छन्। यो द्वन्द अहिले कुवेत र बहराइनसम्म फैलिएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 को उपाधि यात्रा अब फ्रान्स, स्पेन, इंग्ल्याण्ड र साबिक विजेता अर्जेन्टिना गरी चार टोली बीच सीमित भएको छ। पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमी फाइनलमा भोलि इंग्ल्याण्ड र अर्जेन्टिना आमन्ने सामन्य हुनेछन्। विश्वकपको सेमी फाइनलमा लियोनल मेस्सी, किलियन एम्बापे, जुड बेलिङहम र लमिन एमाल जस्ता विश्व फुटबलका चर्चित खेलाडीहरूको महासंग्राम देखिनेछ।
1: अब विचार विश्लेषणको पालो। निर्यात प्रवर्धनमा 6-1 को नीति, एक वस्तु निर्यात एक वस्तु आयातको रणनीति जरुरी शीर्षकमा आजको आर्थिक अभियान दैनिकमा कृष्णराज बजगाईले लेख्नु भएको छ। हाम्रै छिमेकी देशमा निर्यात प्रवर्धन गर्न स्किम अवधारणा अङ्गीकार गरिएको छ, जुन भारतीय निर्यातकर्ताको प्रतिस्पर्धी क्षमता अभिवृद्धिको प्रमुख कारण बन्दै आइरहेका छन्। विशेष गरी निर्यात प्रवर्धनका लागि आवश्यक 68 शीर्षकहरूमा गतिविधिहरू केन्द्रित गरी निरन्तर रूपमा निर्यात प्रवर्धनका गतिविधिहरू सञ्चालन भइरहेका छन्।
2: हस्त काठमाडौँमा रेडियो एनआरए 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा
3: बिहिबार चालु आर्थिक वर्षको
4: सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति यही असार 32 गते बिहिबार चालु आर्थिक वर्षको अन्तिम दिन, स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
5: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-7353, 98-550-77।

0: देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। आज र भोलि पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना यथावत छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा, कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका तराई र गण्डकी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
1: यसैबीच लगातारको ठूलो वर्षापछि नारायणगढ मुगलिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध छ। हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको छ। निरन्तरको पानीका कारण मुगलिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बीच बाटोमा अल्पत्र परेका एम्बुलेन्स लगायत अन्य गाडीहरूलाई पहिरो हटाएर गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म यस सडक खण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका गाडीको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ। यसैबीच आपतकालीन सहयोगका लागि नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 1144, जिल्ला आपतकालीन केन्द्रको 1234 तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
0: यस्तै अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनीको राजमार्गको कोदारी इको क्षेत्रमा सडक भाँसिएपछि तातो पानी नाका अवरुद्ध छ। नेपाल चीन बीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका 2 कोदारी इको क्षेत्रमा सडक भाँसिएपछि हिजोदेखि तातो पानी नाका ठप्प बनेको हो। अस्ति आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सडक खण्डमा 2 मिटर सडक भाँसिएपछि गाडीको आवागमन पूर्ण रूपमा रोकिएको छ। सडक भाँसिएका कारण आवागमन रोकिएपछि सडक डिभिजन कार्यालय चरीकोटसँग समन्वयमा खुलाउन र पहिरो पछ्याउन काम भइरहेको भोटेकोशी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै आजको नागरिक दैनिकले सानो वर्षा हुँदा पनि काठमाडौँका सडक जलमग्न हुने गरेको खबर छापेको छ। हरेक बर्खायाममा यो दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाडौँको 3 कुने, माइतीघर, मल, मित्र पार्क, पुतली सडक, त्रिपुरेश्वर, भोटेबहाल, अनामनगर लगायतका क्षेत्रको सडक जलमग्न हुन्छ। सडक विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौँका सडक जलमग्न हुने गरेका छन्। यसको पहिलो कारण हो सडक विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोडिने मंगाल। वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमती लगायत नदीको बहाव क्षेत्र अर्थात् पानी बग्ने क्षेत्र घटाइएको र ती क्षेत्रले पानीको बहाव थेग्न नसकी सडक तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको विज्ञहरू बताउँछन्।
1: वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्लो महिनामा उकालो लाग्न थालेको छ। यही क्रममा गएको जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गएको आर्थिक वर्षको जेठको तुलनामा यो वर्षको त्यही अवधिमा मूल्य वृद्धि दर 2.5% बढी हो। गएको वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मङ्सिरसम्म मूल्य वृद्धि दर 1.2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ्न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। आपूर्ति जन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल सिन्हाले स्वीकार गर्नु भएको छ। एक हप्ता अघि मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भए झै पछिल्ला महिनामा आपूर्ति जन्य कारणले मूल्यमा केही दबाव देखिएको उहाँले स्वीकार्नुभयो। बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेकाले बजारमा निक्षेप बढेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। मौद्रिक नीतिमा जारी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि तरलता विस्तारै उपयोग हुँदै जाने उहाँको भनाइ छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गएको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 4.95% र गैर खाद्य तथा सेवा समूहको

0: 5.37 प्रतिशत छ। 2082 जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 0.54 र गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि 3.94 प्रतिशत रहेको थियो। तर दाल तथा गेडागुडी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क 0.93 प्रतिशतले घटेको छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा भूमि तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशाबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
3: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेशको सहजीकरणमा आर्थिक वर्ष 2082-83 को वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौँ।
2: मिति यही असार 32 गते बिहिबार चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य
1: समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, नारायणगढ मुगलिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता, सडक पूर्ण रूपमा अवरुद्ध, इको सडक भासिँदा तातो पानी नाका ठप्प, सानो पानी पर्दा पनि काठमाडौँ जलमग्न हुने सधैँको समस्या, बढ्न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22% लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा देशभित्रै रोजगारी सृजना, युवालाई स्वदेशमै अवसर र वैदेशिक पलायन घटाउने प्रतिबद्धताले ठूलो अपेक्षा जगाएको थियो। सरकारले रोजगार सेवा केन्द्र रूपान्तरण, एकद्वार व्यवसाय प्रणाली, रिमोट वर्क नीति र सी पासपोर्ट जस्ता योजना अघि सारे पनि 100 दिनपछि रोजगारी, लगानी र आर्थिक गतिविधिमा अपेक्षित सुधार नदेखिएको भन्दै आलोचना भइरहेको छ। सरकारले भने दीर्घकालीन योजनाको सुरुवात भएकाले नतिजा आउन समय लाग्ने तर्क गर्दै आएको छ। साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाललाई सरकारले रोजगारी सृजनाको क्षेत्रमा गरेका प्रतिबद्धता र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोध्नु भएको छ।
6: यो वाचा र व्यवहार चाहिँ निकै पर पर छ, दुई किनार भयो, तुरुन्तै भेटिने खालको देखिया छैन। सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ। श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन। एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ, जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ। एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ। यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन। 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो। योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्र कुरो हो, कुरो एउटै हो।
7: रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ एउटा पक्षमा हेर्दाखेरि। हाम्रो त भर्खर 100 दिन मात्रै भयो भनेर भन्नुहुन्छ, त्यो 100 दिन मात्रै भयो भनेर चाहिँ उहाँहरूले छोडिदिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको तपाईँले खै त गरेको भनेर प्रश्न गर्ने।
6: 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन, त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको। बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौँ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ, भन्नुहोस् न, हामी तयार छौँ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोचिदिउँला। दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडाङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन। र जसरी उहाँले यो 70 आउट अफ 100 पोइन्ट्स हामीले स्कोर गऱ्यौँ भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ, मैले त बुझेको छैन। अब म कम बुझा पनि हुनसक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन। वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म जीविको चाहिँ चलिरहेको छ। म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु, राष्ट्र ब्याङ्कले के भनिरहेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन। त्यसै गरी अर्को के छ त भन्दाखेरि 37 खर्ब 4 अर्ब 55 करोड चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ। अर्को 729 अर्ब 28 करोड चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे। त्यसै गरी 863 अर्ब 56 करोड चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरिदिएर भएको, अहिले ब्यालेन्स सरकार आएर भएको हो र, होइन नि। उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वात्त बढ्यो जस्तो लाग्यो जस्तो लाग्यो, होइन। यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गरौँलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ, निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेका छ, उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने,
7: कहाँनिर चुक्यो सरकार?
6: सबैभन्दा ठुलो के भने उसले आशा यति धेरै जगाइदियो तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन, भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ, उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन, उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ, योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त, र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ, सेक्टर वाइज प्लान छैन। अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ, 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ, अनि डिजिटल नेपालको सपना देखेर हुन्छ, डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउँला नि, देखाउँला नि सपना त्यसपछि डिजिटल नेपालको, हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो। यो स्टन्ट भयो क्या, यस्तो स्टन्टले चल्दैन, फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो, उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो, त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। उहाँसँग सरकारले गरेका रोजगारीका प्रतिबद्धतासँगै कति प्रभावकारी भए भन्ने विषयमा गरिएको कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सरकारलाई शेयर बजारको रातो झण्डा शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ। 2/3 नजिकको बहुमतसहित रासोपाले सरकारको नेतृत्व गरेको 109 दिनमा शेयर बजारमा निराशा देखिएको छ। यो अवधिमा बजार खुलेका 73 कारोबार दिनमध्ये 47 दिन नेप्से ओह्रालो लागेको छ भने 26 दिन बढेको छ। नयाँ सरकार बनेपछि राजनैतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुने लगायत कारण शेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो। तर अनुमान विपरीत शेयर बजार निरन्तर ओह्रालो लाग्यो, जहाँ लगानीकर्ताको आत्मविश्वास बढ्न सकेन। चैत 12 को नेप्से परिसूचक 2950 अङ्कमा थियो। 13 चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो। त्यसपछि अहिले असार 29 हिजोसम्म नेप्से 380 अङ्क घटिसकेको छ। नेप्से प्राय घटिरहँदा हिजो सोमबारसम्म 2570 अङ्कमा झरेको छ। यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको पुष्टि हुन्छ। यस अवधिमा नेप्से परिसूचकसँगै शेयर बजारको आकार, कुल बजार पुँजीकरण पनि झण्डै 6 खर्बले खुम्चिएको छ। गएका 3.5 महिनामा प्राय दिन बजार ओह्रालो लाग्दा नेप्से परिसूचक 380 अङ्कले घटिसकेको छ। नेप्से घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको हो। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
8: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनः
1: उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। मध्य प्रदेशका 70% भन्दा बढी परिवारको मुख्य जीविकोपार्जन कृषिबाटै हुन्छ, तर पछिल्ला केही वर्ष यता चरम मौसमी घटना बढ्दै जाँदा कृषि प्रणाली नै संकटमा पर्न थालेको छ। धनुषाको मिथिलेश्वर मौवाही गाउँका किसान देवनारायण मण्डल प्रत्येक वर्ष करिब 6 बिघा जमिनमा धान खेती गर्नुहुन्छ, तर यस वर्ष मौसमको अनिश्चितताले उहाँ पनि चिन्तित हुनुहुन्छ। खेत जोतेर ठिक्क पार्यो कि पानी परिहाल्थ्यो, हिलामे पानी भरिएको खेतमा बिउ छर्न मिल्दैन। उहाँ भन्नुहुन्छ, यस वर्ष मौसमले गर्दा समयमा ब्याड राख्न पाइएन, राखेकाहरूको खेतबाट पनि ब्याड चोरी भएको छ। बोरिङबाट सिंचाई गरेर ब्याड राखेका देवनारायणको अझै पनि 10 कट्ठा खेत खाली नै छ। धान मात्रै होइन, मौसमको असामान्य फेरबदलले मधेसको अर्को प्रमुख नगदे बाली आँपमा पनि ठूलो असर परेको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका भलोहियाका किसान राम किशोर झा भन्नुहुन्छ, आँपका राम्रो फूल लागेपछि उत्पादन बढ्ने आशा थियो, तर हावाहुरी र असिनाले सब बर्बाद गरिदियो। फूल लागेको बेला कीटनाशक दबाई छरेका थियौँ, त्यो लगानी समेत डुब्यो। खेती गरिएको क्षेत्रफल विस्तार भए पनि प्रतिकूल मौसम र रोग किराको प्रकोपले गर्दा यस वर्ष मधेसमा आँप उत्पादन 21% घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। मधेसमा जलवायु परिवर्तनको प्रभाव धान वा आँपमा मात्रै सीमित छैन, पछिल्ला केही वर्ष यता मनसुनको अनिश्चितता, लामो खडेरी, असिना, हावाहुरी र अत्यधिक वर्षा जस्ता चरम मौसमी घटनाले खाद्यान्न, तरकारी, फलफूल तथा नगदे बाली सबैमा प्रत्यक्ष असर गरेको छ। बाली भिट्याउने समयमा हुने अतिवृष्टिले पाकेको उत्पादनमा समेत क्षति पुगेको छ। जलवायु परिवर्तनले मौसमलाई अनिश्चित बनाउँदै जाँदा मधेसको कृषि र त्यसमा निर्भर लाखौं परिवारको जीविकोपार्जन संकटमा पर्दै गएको छ। मधेसका किसानमाथि मौसमको दोहोरो मार शीर्ष को खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुस विरुद्ध समर्थन जुटाउन हिजो फ्रान्स पेरिस पुग्नु भएको छ। उहाँले पेरिसमा युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल केन्द्रित हुनेछ। पेरिसमा रहँदा उहाँले रुसको आक्रमण विरुद्ध युक्रेनलाई सहयोग गरिरहेका झण्डै 2 दर्जन युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। गएको 5 वर्षदेखि रुस युक्रेन युद्ध चलिरहेको छ। यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ। बैठकमा युक्रेन को आवश्यकता र रुसबाट युरोपलाई उत्पन्न भएका खतराबारे छलफल केन्द्रित रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
0: अब खेल खबर। नेपाल एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराति भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीका लागि चार्ली ब्रेननले, अभिजित बयासी तथा डानियल विरेलले 41 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन्। नेपालको जितमा ओपनर कुशल भुर्तेलले 105 शतकीय पारी खेले। भीम सार्कीले 39 रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिए भने आरिफ शेखले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय श्रृङ्खला खेल्न जानेछ। यो श्रृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा।
1: खेलकै अर्को खबरमा, विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच खेल हुनेछ। फ्रान्स र स्पेन बीचको खेल मध्यराति पाउने 1 शुरू हुनेछ। त्यस्तै इङ्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पाउने 1 रहेको छ। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इङ्ल्यान्ड र स्पेनले समान 1 पटकको उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति पाउने 1 हुनेछ। अब केही खबर संक्षेपमा। कान्तिपुर पब्लिकेसन अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा हिजो अन्य गाडी आवत जावत गर्न नमिल्ने गरी शङ्कास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाको सत्तारूढ रासपा लगायत राजनैतिक दल र नागरिक समाजसहित चौतर्फी आलोचना र वर्षना भइरहेको छ। कान्तिपुर पब्लिकेसन अगाडि राखिएको गाडी रासपा कार्यकर्ताले चढ्ने गरेको समेत खुलेको छ। सत्तारूढ दल रासपाले मिडियालाई तर्सित बनाउने उद्देश्यबाट प्रेरित र शङ्कास्पद अनि रहस्यमय घटना गरेको भन्दै वर्षना भइरहेको हो। नेपाल पत्रकार महासङ्घ र नेकपा एमाले पनि विज्ञप्ति मार्फत घटनाको विरोध जनाएका छन्। आजका धेरै जसो पत्रपत्रिकाले यो खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
0: प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्था बीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। यसैबीच नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ।
1: अब पालो उखानको।
0: समुद्रको भन्दा खोलाको आवाज ठुलो।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: बागमती र गण्डकी प्रदेशमा ठुलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठुलो पानी पर्ने। नारायणगढ मुगलिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध।
1: बढ्न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%, बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
0: 100 नम्बरमा 70 अङ्क ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्र सीमित, भुइँ तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
1: रुस विरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
0: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको काठमाडौँको माइती घरमा भइरहेका थरी थरी विरोध र आन्दोलनसँग कार्टुन सम्बन्धित छ। यहाँ कतिपय समूह र असन्तुष्ट पक्ष पाल टाँगेर बसिरहेका छन्। कसैले बास दे, कसैले जागिर दे, न्याय दे जस्ता माग राखिरहेका छन्। त्यही अगाडिबाट एकजनाले साइकलमा आन्दोलनका लागि आवश्यक नारा पम्पलेट बोकेर हिँड्दैछन्। उनी भन्दैछन्, ल आयो सस्तोमा आयो, आयो तयारी भाषण, थरी थरीका नारा, पोस्टर, पम्पलेट, प्लेकार्ड, ब्यानर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
13: स्वदेश FM 93.2 MHz। आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बसमा आज हामी चर्चा गर्न चाहन्छौँ सरकार र सत्तारूढ दल रासपा बेच बढ्दो असमझदारी चौतर्फी प्रश्नले घेरिएपछि रवि निवासमा बालिन शाह पुगेका छन्. हिजो पनि संचार गृह अगाडि शंकास्पद गाडी राखेर तर्साउने प्रयास पनि गरिएको थियो. यसै गरी सभापति नेपाल कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घर अगाडि पनि सवारी साधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको पनि आरोप लगाउनु भएको छ. यतापट्टि शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लङ्घन हुन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति निकालेको छ. लोकतन्त्र माथिको ठाडो प्रहार रहेको एमाले जनाएको छ. दुईवटा गाडी व्यक्तिको र एउटा बैंकको नाममा रहेको गाडी त्यहाँ तिर्साइएको भन्ने बुझिएको छ. र कान्तिपुरका टेलिभिजनका अगाडि राखिएको गाडी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताको रहेको बुझिएको छ, जसलाई तत्कालीन महामन्त्री भूपदेव शाहले सदस्यता दिएको अर्थात् मनोनित गरेको विषय पनि बाहिरिएको छ. आदरणीय श्रोता, संचार माध्यमलाई तर्साउने, संचार माध्यमलाई आतंकित पार्ने काम चाहिँ यतिखेर सरकारका व्यक्तिहरूबाट भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ. र सबै प्रदेशमा वर्ण उपचार केन्द्र विस्तार गर्ने पनि तयारी थालिएको भन्ने बुझिएको छ. तर स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरान बीच सैन्य मुठभेड चर्किएको छ, गोली हानाहान भएको छ. आजका प्रमुख खबरहरू छन् आदरणीय श्रोताहरू, हामी तपाईँलाई जानकारी गराउँदैछौँ. नेपाली बहसमा यतिखेर देशको बारेमा हामी बढी चिन्तित छौँ, देशको बारेमा कुराकानी गर्न चाहन्छौँ, राष्ट्रको बारेमा कुराकानी गर्न चाहन्छौँ. आज देश कता जाँदैछ, कुन बाटोमा देश जाँदैछ, देशको कुरा गर्ने हो भने यतिखेर एउटा खबर प्राप्त भएको थियो हामीलाई. हिजो मात्र त्यो खबरले सनसनी पैदा गरेको छ. उद्योग मन्त्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको विषय यतिखेर के संचार माध्यम नेपाल खबरले जुन समाचार बाहिर ल्यायो र त्यो समाचारले अर्को सनसनी पैदा गरेको छ. आदरणीय श्रोता, यतिखेर उद्योग मन्त्रीले मन्त्रीलाई पक्राउ गर्नका निम्ति जुन ढङ्गले प्रधानमन्त्रीले निर्देशन दिएको भन्ने विषय बाहिर आयो, यो विषयले फेरि नेपाली राजनीति यतिखेर तरङ्गित भएको छ. कुनै मतभेदहरू हुन सक्छन्, कुनै गलतहरू हुन सक्छन्, उनलाई कारवाही गर्नुपर्ने अन्य धेरै प्रावधानहरू छन्. तत्कालीन अर्थात् बहालवाला उद्योग मन्त्रीलाई पक्राउ गर्न प्रधानमन्त्री बालिनले आइजिपीलाई सिधै आदेश दिइसके पछाडि एकपटक तरङ्ग नै पैदा भएको थियो. आयल निगमले असार 16 गते राति 10:31 पेट्रोलियम पदार्थको मूल्य घटाएको सूचना सार्वजनिक गरेको थियो. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयबाट यो सूचना राति 11:58 मिडियालाई फेरि सेयर गरिएको थियो. तर पेट्रोलियम पदार्थको मूल्य आफू खुसी घटाउन लागेको र त्यस सम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्रीलाई साँझ पख नै उनलाई त्यो आशंका भइसकेको थियो. प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीले यो निर्णय आफू खुसी गरेकी थिइन्. त्यसमाथि उनले केही व्यापारीसँग भेटघाट गरेको सूचना पनि प्रधानमन्त्री कार्यालयमा पुगेको थियो, जसले गर्दा उद्योग मन्त्री यादवसँग प्रधानमन्त्री शाह आक्रोशित बनेका थिए र सिधै फोन हानेर आइजिपीलाई पक्राउ गर्न त भने, तर त्यतिखेर प्रधानमन्त्रीको केही पनि चलेन. गृहमन्त्रीले पनि त्यसमा चासो देखाएनन्, म त्यसमा सक्दिनँ भने. र त्यसपछि रवि लामिछानेले पनि अन्य प्रोभिजनहरू छन् मन्त्रीलाई हटाउन सक्ने, बर्खास्त गर्न सक्ने, तर सिधै पक्राउ गर्न सक्ने, निर्देशन दिन नसकिने भनिसके पछाडि आइजिपीलाई अलिकति राहत भएको कुरा नेपाल खबरले लेखेको छ. आदरणीय श्रोता, अब प्रधानमन्त्री कुन बाटो अवलम्बन गर्दै हुनुहुन्छ, प्रधानमन्त्री कुन बाटोमा जान खोजिरहनु भएको छ, लोकतन्त्र कहाँ छ नेपालमा, लोकतन्त्र यतिखेर चाहिँ कुन ढङ्गले अगाडि चलिरहेको छ, त यो विषयमा चाहिँ आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ. र अन्य प्रतिपक्षी दलहरू यसलाई कसरी हेरिरहेका छन्, पुराना राजनीतिक दलहरूले यी यावत गतिविधिहरूलाई कसरी हेरिरहेका छन्, यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भेटिसके पछाडि त्यसबाट के निष्कर्ष निस्कियो त, सरकारप्रति जनताको आक्रोश र जनताको निराशा दिन प्रतिदिन किन घट्दै गइरहेको छ त, सुकुम्बासी समस्या व्यवस्थापनको कुरा होस् वा नागरिकलाई दिने डेलिभरीका कुरा होस् वा देशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा होस्, परिपक्वता आज किन हुन सकिरहेको छैन सरकारमा, आज परिपक्वता किन छैन सरकार, आज किन धैर्यशील बन्न सकिरहेको छैन सरकार, आज किन आफ्ना नागरिकहरूप्रति उत्तरदायी बन्न सकिरहेको छैन सरकारले, आज मिडियामा अङ्कुश लाउने सरकारले भोलि नागरिकका बोलीहरूमा अङ्कुश लाउने, प्रधानमन्त्रीलाई के भेट्नै नमिल्ने वा सिंहदरबारभित्र प्रवेश गर्नै नमिल्ने, नागरिकहरूले चाहिँ चिच्चेहाट सडकमा गर्नुपर्ने, आफ्ना पीडाहरू चाहिँ मन्त्री प्रधानमन्त्रीलाई सुनाउनै नपाइने, यो आज हामी कुन दिशातर्फ अगाडि बढ्न खोजिरहेका छौँ। देशलाई हामी कहाँ लैजान खोजिरहेका छौँ? लोकतन्त्रको पास र चिरण गर्ने काम चाहिँ किन भइरहेको छ? आजको नेपाली बसमा हामी चर्चा गर्नेछौँ। र यतिखेर रेमिट्यान्स पाउने 6 खर्ब बढेको छ। चालु आर्थिक वर्षको 11 महिनामा भित्र 21 खर्ब 20 अर्ब 80 करोड रेमिट्यान्स, र रेमिट्यान्सले नै विप्रेषणले नै देशलाई एउटा धान्न खोज्ने एउटा पद्धति आज मात्र होइन हिजोदेखि हो, र त्यसलाई चाहिँ अझ कसरी बढाउन सकिन्छ, कसरी लगानीको वातावरण देशमा बनाउन सकिन्छ, यस विषयमा पनि छलफल र बहस यतिखेर गर्नुपर्नेछ। र नेपाली बहसमा हामी छोटो मैले विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
14: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
15: बिना सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
14: नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन।
13: स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानुनका जानकार, अधिवक्ता एकेबडी न्यौपाने हुनुहुन्छ। न्यौपाने जी, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। मानेजी, अब मिडियालाई तर्साउने लाइनमा पुग्नु भयो होइन? संसार गृह अगाडि चाहिँ गाडी राख्ने, तपाईँका कार्यकर्ताहरूलाई परिचालन गरेर गाडी राखेर क्रेनले उठाउनु पर्ने भयो होइन मिडियाले?
16: राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ,
13: त्यो त देखिहाल्यो नि हिजै,
16: र प्रेसलाई कुनै पनि बहानामा बन्देज लगाउनु हुँदैन भन्ने पक्षमा रहन्छ, र त्यो गाडी ल्याएर प्रेसको अगाडि, नेताको अगाडि, सांसदको अगाडिका घरहरूमा राख्ने जुन काम भएको छ त्यसमा निर्ममतापूर्वक कारवाही र त्यस अनुसन्धानमा राज्य अगाडि बढ्नु पर्छ भन्ने मेरो बुझाइ हो, र पार्टीको बुझाइ पनि यही हो। राष्ट्रिय स्वतन्त्र पार्टी प्रेस स्वतन्त्रताको विपक्षमा कहिल्यै पनि उभिन सक्दैन, किन प्रेस स्वतन्त्रता नै यो देशको मेरुदण्ड हो।
13: होइन, अब यो दिमाग कहाँबाट आएछ भने क्या, यो कसको निर्देशनमा गरेछन् यस्तो काम? यो एउटा त तपाईँकै पार्टीको नेता भनेर चाहिँ खुलिसकेका छ, कान्तिपुरका अगाडि गाडी राख्ने व्यक्ति त तत्कालीन महामन्त्रीले नै मनोनित गरेका व्यक्ति रहेछन् नि त, होइन जयसवाल?
16: यसो छ, कुनै पनि अपराधमा संलग्न भएको व्यक्तिको लिङ्ग, जात, धर्म, वर्ण, राजनीतिक दल, आस्था यी आदि कुराले ढाकछोप कसैले गरियो र त्यतातर्फ अर्थ लगाएर त्यसलाई राजनीतिकरण गर्न थालियो भने समस्याको चुरोमा पुग्ने होइन, समस्या अझै बढ्दै जान्छ। हेर्नुहोस्, कुनै राजनीतिक दलमा को सदस्य भएका व्यक्तिले रेप गर्ला, त्यो फलाना दलले रेप गर्यो भने कुनै पनि राजनीतिक दलमा लागेका मान्छेले हत्या गर्ला, त्यो चाहिँ फलाना दलले गर्यो भन्ने, यो यसरी हामीले फेरि अपभ्रंश फैलाउनु चर्चा गर्नु हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको त सदस्यता लिन अनलाइनमा फारम भर्दाखेरि अहिले जुसुकैले पनि लिन सक्छ, त्यसैले त्यसरी व्याख्या गर्ने भन्दा पनि सञ्चार गृहमाथि, नागरिकका घरमाथि, नेताका घरका अगाडि त्यो किसिमको जुन किसिमको ताण्डव नृत्य प्रस्तुत गरियो, त्यो के योजनामा गरियो, किन गरियो, त्यसको कुरामा सरकारले गहिरो गरी अध्ययन सुरु गरिसकेको छ, र त्यसमा संलग्न जो सुकै व्यक्ति, ठुलो होस्, सानो होस्, अल्गो होस्, होचो होस्, राजसभामा लागेको होस्, नलागेको होस्, अरू दलमा लागेको होस्, समान व्यवहार गरेर त्यसलाई कारवाहीको दायरामा ल्याउँछ र नागरिकका अगाडि के देखाउँछ भन्दाखेरि यो अपराधमा संलग्न व्यक्ति यो रहेछ भनेर सार्वजनिक गर्छ।
13: के कारणले चाहिँ गाडीहरू राखिएका रहेछन् भन्ने खालको केही प्रारम्भिक छ तपाईँहरूलाई जानकारी?
16: अहिलेसम्म त्यो जानकारी प्राप्त भएको छैन,
13: सांकेतिक विरोध होइन, ट्राफिक जाम हुँदा के हुन्छ भनेर चाहिँ तिमीहरूलाई देखाउँछौ भनेर चाहिँ मिडिया हाउस अगाडि राखिदिने होइन, अनि यता ठमेल लगायतका चाहिँ न्यू रोडतिर चाहिँ जबरजस्ती चाहिँ ट्राफिक जाम गराइदिने खालका तत्त्वहरू पनि त त्यहाँ लागेका छन् रे नि त।
16: सुन्नुहोस्, कुन कुन तत्त्व लाग्यो, अनुसन्धानको विषय होला, जुनसुकै तत्व लागे पनि त्यो लोकतन्त्रको पक्षमा छैन, त्यो विधिको शासनको पक्षमा होइन, त्यसले देशलाई दिन खोजेको सन्देश पोजिटिभ होइन। त्यसैले जुनसुकै पद औरा तबकामा बसेको किन नहोस्, त्यो किसिमको हरकत गर्ने व्यक्तिलाई यो राज्यमा दण्डित गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो, विचार हो, दृष्टिकोण हो, र सार्वजनिक रूपमा अपिल पनि गरिसकेको छ, र पार्टीले सरकारलाई निर्देशन पनि दिइसकेको छ, र सरकारले त्यो विषयमा अनुसन्धान गर्नु भनेर सम्बन्धित प्रहरीलाई त्यो विषयमा प्रवेश पनि गराइसकेको छ।
13: अब अहिलेको अवस्थामा चाहिँ यो भइरहेको के छ भने के, सरकार सत्ता सञ्चालनमा चाहिँ कहीँ न कहीँ कतै न कतै केही समस्याहरू किन सिर्जना भइरहेका छन्। अस्ति म सुकुम्बासी बस्तीमा देख्दै थिएँ, एउटा व्यक्ति गएर म त प्रधानमन्त्रीको कार्यालयबाट आएको भन्दै त्यहाँ प्रहरीहरूलाई परिचालन गर्दै गरेको र मिडियाकर्मीसँग घम्साघम्सी भएको स्थिति थियो। जो पनि म प्रधानमन्त्रीको मान्छे, जो पनि म प्रधानमन्त्री कार्यालयको मान्छे, म राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे, यो अराजकता कहिलेसम्म कि मणिजी?
16: यसबाट हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले 100 दिन व्यतीत गर्यो, यो 5 वर्षका लागि प्राप्त म्यान्डेटलाई 100 दिन र 105 दिन भित्र भएका जुन 5-7 दिन भित्र भएका क्रियाकलाप छन् यसलाई गहिरो गरी हामीले समीक्षा गर्दैछौ। यसमा चाहिँ अराजक तत्वहरू अनि विभिन्न बाहनामा घुसपेट गर्नेहरू, विभिन्न बाहनामा यो सरकारलाई फेल गराउँछु भन्ने तत्त्वहरू र त्यससँग सम्बन्धित तत्त्वहरूले विभिन्न रूप र वर्ण धारण गरेर नेपालको राजनीतिमा खेल्ने क्रम सुरु भएको भन्ने महसुस हुन्छ मलाई। यसप्रति राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकार सचेत रहनुपर्छ र रहन्छ भन्ने मलाई विश्वास छ। हिजो मात्रै मैले प्रधानमन्त्रीका सल्लाहकारजीहरू समक्ष पनि यस्ता किसिमका गतिविधिहरूलाई गहिरो गरी विश्लेषण गर्न, निहाल्न र निस्तेज गर्नका लागि हामीले छलफल पनि अगाडि बढाएका छौँ। त्यसैले यस्ता किसिमका चाहिँ क्रियाकलापहरूमा संलग्न भएर धमिलो पानीमा माछा मार्न खोज्ने तत्त्वहरू केही दिनमा नै नाङ्गेजार हुन्छन् भन्ने कुरामा म पूर्ण विश्वस्त छु।
13: झन्डै अस्ति प्रधानमन्त्रीले उद्योग मन्त्रीलाई पक्राउ गर्न आइजिपीलाई फोनै गरेर पक्राउ नै गराइसक्नु भएको रहेछ नि त, होइन अस्ति राति?
16: अहिले ती सञ्चार माध्यममा कतिपय पुष्टि भएका या पुष्टि नभएका समाचारहरू एकातर्फ छँदैछन्,
13: होइन नेपाल खबरमा व्यापक रूपमा त्यो समाचार त पुष्टि सहित आइसकेको छ, कारवाही गर्नुहोस् न त्यो सबै गलत भयो भए।
16: तर त्यो कुरालाई तपाईँ मार्फत म आम नेपाली नागरिकलाई के भन्छु भने मन्त्री होस् कि सांसद होस्
13: प्रोटोकल होला नि त, त्यसको विधि पद्धति होला नि त,
16: ठुलो पदमा बसेको होस् कि सानो पदमा बसेको होस्, विधि सम्बत तरिकाले उसले गैर कानुनी कार्य गरेको रहेछ भने विधिमा टेकेर कारवाही हुन्छ। त्यसका लागि रासपाको होस् कि नहोस् कि ठुलो पदको होस् कि सानो पदको होस् कि मन्त्री होस् कि पिउन होस् कि हाकिम होस् कि कारिन्दा होस्, हेर्नुहोस् पद प्रतिष्ठा औदा दलका हिसाबले कसैलाई विभेदकारी नीति हुँदैन। कानुन मोमोजिम गलत गर्ने मान्छेलाई दण्डित हुन्छ हुन्छ यो देशमा।
13: तर अहिलेको अवस्थामा यसको चाहिँ प्रक्रिया पद्धति त मिल्नु पर्ला नि त, होइन? यदि त्यो आएको समाचार पुष्टि हो भने त यसले त कतातर्फ लैजान खोज्दैछ हो देशलाई भन्ने खालका प्रश्नहरू त उठे नि त, होइन?
16: सुन्नुहोस् न, आएको समाचार सही हो गलत हो त्यो समयले जनाउँदै जान्छ, तर यदि तपाईँले भनेकै शब्द सापट्टि लिने हो भने पनि त प्रहरीले अनुसन्धान गर्नु भन्न त जुनसुकै व्यक्तिलाई
13: भनेर प्रहरी नै खटाएको विषय आयो निवास वरिपरि,
16: यदि गलत गरेको रहेछ त्रुटिपूर्ण रहेछ भने अनुसन्धान गर्ने अभियोजन गर्ने त चाहिँ निकाय त नेपाल सरकारमा रहेको प्रहरी नै हो त, प्रहरीलाई प्रयोग गर्नु भनेको फेरि गैर कानुनी हुन्छ र भने अरू निकायले प्रयोग गर्यो भने पो गलत हुन्छ। तपाईँले अनुसन्धान गर्नुहोस्, गलत रहेछ भने पक्राउ गर्नुहोस्, सही रहेछ भने छोड्नुहोस् भनेर यदि प्रधानमन्त्रीले कोही व्यक्ति कसैका हकमा निर्देशन दिएको रहेछ अरे एकछिनका लागि मानौ, त्यसलाई गलत मान्ने यसो छ, सञ्चार माध्यममा आएका चिजहरूको पुष्टि समयले गर्दै लान्छ। मैले जम्मा कति भनेको भने त्यो कुराको सत्यता कति हो भन्ने कुरा पनि दोस्रो पाटो हो।
13: तपाईँ त्यसमा सशङ्कितै हुनुहुन्छ होइन सक्छ भन्ने कुरामा?
16: होइन, त्यो प्रहरीले त्यो विषयलाई पनि अनुसन्धान गरिरहेको हुन्छ। अहिले नेपाल सरकारले नेपाल प्रहरीलाई कुनै पनि व्यक्तिको सन्दर्भमा राजनीतिक कुनै पनि दलमा रहेको सरकारमा रहेको सत्तामा रहेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी या जुनसुकै दलमा भएको व्यक्तिका लागि पनि तिमी अनुसन्धान गर्न स्वतन्त्र छौ. तिमीलाई कसैको डर धाक धम्की प्रलोभन प्रभाव दबाव छैन. त्यसैले हरेकका लागि अनुसन्धान गर्न सक्छौ भनेर सरकारले प्रधानमन्त्रीले निर्देशन दिएको कुरालाई पोजिटिभली हेर्ने कि नेगेटिभली हेर्ने? हिजोका दिनमा त के हुन्थे, मेरा मन्त्रीले केही गरेको छ अरे त्यतापट्टि आँखा झिम्की हेर्लास् भनेर नेपाल प्रहरीलाई नि भन्ने गरेको चलन थियो नि. मैले यसको अर्थ के भनिरहेको छु, उद्योग मन्त्रीको गलत छ छैन समयले बताउँछ, सही रहेछ भने उद्योग मन्त्रीमाथि कारवाहीको डन्डा अगाडि बढ्दैन, गलतै रहेछ भने त उद्योग मन्त्री भए भन्दैमा राष्ट्रपतिको तर्फबाट प्रतिनिधित्व गरे भन्दैमा सरकार र सत्ता शक्तिमा छु भन्दैमा फेरि उन्मुक्ति प्राप्त गर्ने पनि त होइन होला नि. त्यसैले हामीले के चाहिँ नागरिक स्तरमा बुझाउनु पर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी निर्ममतापूर्वक यो किसिमका कुनै गैर कानुनी कार्य भयो भने सजाय गर्न गराउन तयार छ.
17: तर अहिले चाहिँ तपाईँहरूको विधानमा एउटा नयाँ के अरे विषय चाहिँ प्रवेश गर्यो होइन, प्रधानमन्त्रीलाई कतै नथिलाउन खोजे हो कि भन्ने विषय पनि आयो. संसद दलको नेतालाई पार्टीले वा पार्टी सभापतिले फिर्ता बोलाउन सक्ने प्रोभिजन राखियो. त्यस पछाडि दुई पक्ष बीच चाहिँ मतभेद अलिकति बढेको भन्ने चर्चा छ. हो
16: मतभेद पनि बढ्या छैन, नथी पनि लगाएको होइन. हेर्नुहोस् राम्रा अक्षरले लेखेर मात्रै थितीमा देश चल्ने भयो. हेर्नुहोस् कति राम्रा अक्षर लेखिए.
17: किन प्रधानमन्त्रीलाई अर्थात् संसद दलको नेतालाई फिर्ता बोलाउने प्रोभिजन राख्न?
16: पहिलो कुरो के हुन्छ भने हाम्रो नेपाली समाजमा नेपाली राजनीतिमा नेपालको पत्रकारिता जगतमा नेपालका बौद्धिकता जगतमा अपभ्रंश हुने किसिमका प्रचार गर्नका लागि एउटा तत्त्व यति फास्ट छ हेर्नुहोस् त्यसको त्यो चिजले गर्दाखेरि नै यो नेपाल अस्थिरतामा जान्छ. प्रधानमन्त्रीलाई यो विषयमा टेन्सन छैन, सभापतिलाई टेन्सन छैन, राज्यसभाका संसदलाई टेन्सन छैन, नेतालाई छैन. विवेक प्रयोग गरेर बनाइएको व्यवस्था छ, सबैले निर्णय गरेको छ, पार्टीभित्र आन्तरिक रूपमा एक इन्ची तलमाथि छैन अनि अरूलाई टाउको दुख्छ. यो विषय सुन्नुहोस् म बताउँछु. 1980 सालमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नियमावलीमा पनि पार्टी संसदीय दलको नेता चयन गर्ने पद्धति अरू राजनीतिक दलभन्दा फरक भएर पार्टीका सदस्यहरूले निर्णय गर्ने भन्ने थियो. यही व्यवस्थालाई निरन्तर रूपमा अहिलेको चाहिँ संसदीय दलको व्यवस्थामा पनि आएको छ. संसदीय दलको व्यवस्था र पार्टी विधान त एकअर्कामा फरक हुन सक्दैन. त्यसैले अरू नै दलको जस्तो हामीले पनि बनाइदिनु पर्ने हो अनि लोकतान्त्रिक हुन्छ भन्ने व्याख्या गर्ने हो नि त. मैले भन्नु केही पनि छैन. होइन भने परिवर्तनको भाग र आजको वैकल्पिक राजनीति चेतलाई संस्थागत रूपमा नेपालको राजनीतिको मूलधारमा आएको पार्टीले फरक तरिकाले यो देशलाई अगाडि बढाउँछु, फरक तरिकाले प्रधानमन्त्रीलाई अगाडि राख्छु र यो देशको भाग्य भविष्य परिवर्तन गर्छु भन्छ भने टाउको ककललाई किन किन दुख्छ मलाई थाहा छैन.
17: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई त यतिखेर उकुस मुकुस छ क्या, सरकारको काम हेरेर उहाँ यति आजित हुनुभएको छ अहिले होइन. उहाँले अस्ति भन्नुभयो सुकुम्बासी म रोएको हेर्न चाहन्छु, म सक्दिनँ, नागरिक रोएको म हेर्न सक्दिनँ, तिमीहरूले गलत गर्दैछौ भनेर अस्ति निर्देशनै दिनुभयो नि त होइन. त्यहाँ चाहिँ बालिन्दाखेरि
16: यो देश एउटा नागरिकको पनि गरिबको पनि यो देश हो, धनीको पनि यो देश
17: हो,
16: देश हो, राज्यका कारणले कोही व्यक्ति प्रताडित पनि हुनुहुँदैन, रुनु पनि हुँदैन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो. यदि पार्टी सभापतिले तपाईँले भने जस्तो किसिमको निर्देशन दिनु भने नि पार्टी सभापति त्यस्तै निर्देशनका लागि त पार्टी सभापति बनाएको हो. त्यसकै लागि त हामीले अधिकार दिएको हो, त्यसकै लागि त हाम्रो साझा नेतृत्व तय गरेको हो, त्यसकै लागि त पार्टी सभापति हाम्रो चाहिँ संरक्षकको हैसियतमा हामीले राखेको हो. अनि सभापतिज्यूको निर्देशन पालना गर्नु राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्येक नागरिकको कर्तव्य हुनेछ हाम्रो. त्यसो भएकाले यसलाई हामी उकुस मुकुस तर्फ होइन, एउटा सभापतिको सही विचार सही सिद्धान्त सही दृष्टिकोण अनुसार देश अगाडि बढ्नुपर्छ भन्ने उहाँको बुझाइ र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो भन्ने बुझ्नुपर्छ.
17: अब अहिलेको अवस्थामा करिब करिब बजेटको कार्यान्वयनतर्फ पनि जानुपर्ने स्थिति छ, रेमिट्यान्स राम्रै तरिकाले भित्रियो यो पछिल्लो 11 महिनामा भन्ने कुरा आएको छ. तर सरकारलाई यति ठुलो जिम्मेवारी छ, तपाईँले आफैले व्यक्तिगत हिसाबले पनि यसो हेर्दाखेरि कतै सरकार चाहिँ आफ्नो ट्र्याकभन्दा बाहिर अलिक बढी ओभरट्र्याक ओभर कन्फिडेन्स तर्फ चाहिँ गइरहेको त लाग्दैन प्रधानमन्त्रीले भने जस्तो गन्तव्यमै गएर रोकिन्छ ब्रेक लाउँछु भने जस्तो ढङ्गले सरकार अगाडि त बढेन
16: दुईटा कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र राष्ट्रिय स्वतन्त्र पार्टीको व्यवहार राष्ट्रिय स्वतन्त्र पार्टीका सिद्धान्तलाई कार्यान्वयन गर्ने पक्ष को हो भन्दा अहिलेको सरकार हो सरकारलाई मनिटरिङ गर्ने संसद हो सरकारलाई मनिटरिङ गर्ने पार्टी हो हामी बिचमा 100 दिन हनीमुनको पिरियडमा सरकार रह्यो त्यसपछि हामी महाधिवेशनको चक्करमा केही दिन रह्यौँ आजसम्म केही चाहँदा नचाहँदा केही तितामिठा कामहरू सरकारका तर्फबाट भए वा भएनन् त्यो चाहिँ आम नागरिक सञ्चार कर्म गर्ने साथीहरूले मूल्याङ्कन गर्ने कुरा हो तर बिग्रिया केही पनि छैन अब यो पार्टीले सही दिशा सही गति सही सिद्धान्त सही विचार सही दृष्टिकोण लिएर हिँड्ने कुरामा निसङ्कोच तपाईँहरू चाहिँ सञ्चार माध्यमहरूले पनि प्रसारित गर्नुहोला हामी हरेक सरकारका कदमलाई हामी आफै निहाल्छौँ जुन ठाउँमा सरकार चुक्न आँट्छ त्यो ठाउँमा यो चुक्न आँट्यो है भनेर हामी सरकारलाई दिशा निर्देश गर्छौँ जुन ठाउँमा सरकारले राम्रो गर्दै हुन्छ त्यसमा हामी सरकारका राम्रा कुरामा वाइ वाइ गर्छौँ र सरकारलाई असफल हुनबाट कुनै छुट नदिकन सफलताको शिखरमा पुर्याएर नेपालको राजनीतिक इतिहासमा नयाँ नाम लेखाउने कुरामा हामी अगाडि बढ्छौँ त्यसमा कोही डराउनु पर्दैन कोही आत्तिनु पर्दैन कोही निराश हुनु पर्दैन लोकतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीको मेरुदण्ड हो गणतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थागत गर्ने चिज हो सङ्घीयतालाई व्यवस्थित सुदृढ र जनता सुहाउँदो बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो जसलाई हामीले पास गरिसकेका छौँ प्रेस स्वतन्त्रता राष्ट्रिय स्वतन्त्र पार्टीको मेरुदण्ड हो आफ्नो मेरुदण्डमा बसेर यो देशको भविष्य कोर्नतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि
17: स्वतन्त्र पार्टीको मेरुदण्ड प्रेस स्वतन्त्रता हो प्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टी माया गर्छ तर चाहिँ अब सबै विज्ञापनहरू खोसेर सरकारी सञ्चार माध्यमलाई मात्र दिने काम गर्छ होइन सञ्चार माध्यमका अगाडि चाहिँ गाडी तेर्स्याउने काम गर्छ सकेसम्म मुख बन्द गराउने काम गर्छ सकेसम्म तर्साउने धम्काउने काम गर्छ यही हो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रेस स्वतन्त्रता जाँदा जाँदै
16: राष्ट्रिय स्वतन्त्र पार्टीले कसैलाई तर्साउने धम्काउने र प्रेस स्वतन्त्रता बोली बन्द गर्ने काम गर्दैन
17: निजी सञ्चार माध्यम कसरी पालिने अब रेडियोहरू कसरी पालिने टिभीहरू कसरी पालिने सरकारी विज्ञापनहरू किन खोस्या भन्ने पनि त आवाज छ नि त होइन
16: विज्ञापन को विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी या सरकारको धारणा भन्ने बुझ्नु हुँदैन कसरी चाहिँ मिडिया क्षेत्रलाई जगाउने सक्षम बनाउने योग्य बनाउने स्थापित गर्ने भन्ने सन्दर्भमा सरकारका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अवरात्र विचार विमर्श भइराखेका छन् नेपालको प्रेस जगत बाँच्दा मात्रै लोकतन्त्र बाँच्छ है भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पुगेका छ र सञ्चार कर्मीहरूलाई बाँच्न सक्ने र यो देशमा सञ्चार कर्म गर्ने व्यक्तिहरूका लागि अवसरको खोजीमा राष्ट्रिय स्वतन्त्र पार्टी केही दिनमा नै नयाँ नीतिहरू लिएर आउँछ
17: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एकैमणि न्यौपानेजी नमस्कार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अधिवक्ता कानुनका जानकार एकदमै आदरणीय श्रोता छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना
14: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ
2: मिति यही असार 32 गते बिहिबार चालु आर्थिक वर्षको अन्तिम दिन स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि
18: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
19: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
20: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
14: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206 छ।
20: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
21: हेलो आयन के छ
22: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
21: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
22: भिडियो अन गर न यार
21: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
22: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
23: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
20: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
24: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
25: हाम्रो
17: बेसमा गणेश नेपालीको तर्फबाट वार्ता टोली सदस्य आशिष देवकोटा हुनुहुन्छ आशिष जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा म यहाँलाई स्वागत गर्न चाहन्छु गुड मर्निङ होइन अब गणेश नेपालीजीको अन्त्येष्टि भयो होइन यो एकदमै हृदय विदारक घटना थियो यो निकै चाहिँ मुटु छुने मन छुने घटना थियो किनभने गणेश नेपालीले जुन ढङ्गले चाहिँ आत्मदाह गरे र उनको मृत्यु भयो त्यस पछाडि परिवारको बिचल्ली छ एउटा छोरी र एउटा होइन श्रीमती भर्खर लाउनौ खाउँ खाउँ भन्ने उमेरमा चाहिँ यो किसिमको व्यत्यास चाहिँ त्यो परिवारमा परेको छ तपाईँहरूले कसरी सरकारसँग सहमति गरेर भरण पोषणको के कुराहरूलाई चाहिँ क्लियर पारेर चाहिँ यो अन्त्येष्टि गर्नुभयो के भयो सहमति
26: पक्कै पनि असारको 25 गते जुन 1:45 काठमाडौँको त्रिपुरेश्वरसित आदान बिहाबारी भएको जुन गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए र त्यस पश्चात उहाँको 26 गते उहाँको डेथ भएको थियो र त्यसपछि त्यसपछि त्यहाँ जुन किसिमको घटनाक्रमहरू जारी रह्यो सरकार पक्ष र हामी पक्षले चाहिँ एउटा विभिन्न आन्दोलनका कार्यक्रमहरू र त्यसपछि त्यसपछि भएको सहमतिको आधारमा म तपाईँलाई भन्न गइरहेको छु सबैभन्दा पहिला यो राइट सेयरिङ सेक्टरमा यस्तो घटना घटेको यो पहिलो घटना हो होइन अहिले पनि नेपालमा 125,000 राइट सेयरिङहरू छन् होइन उहाँहरूको पात्र चाहिँ गणेश नेपाली हुनुहुन्थ्यो धेरैले के छ भने एउटा सामान्य नागरिकले आत्मदाह गर्यो भन्ने विषयमा जुन बाहिर टिका टिप्पणी आइरहेको छ त्योभन्दा पनि के छ भने लाखौँ युवाहरू चाहिँ रोजगारीको अभावमा विदेशिएका छन् जो नेपालमै पनि लाखौँ युवाहरू चाहिँ रोजगारीको अभावमा चाहिँ विभिन्न व्यवसायहरू गरेका छन् त्यो मध्येको एउटा पात्र चाहिँ गणेश नेपाली हो जसले 10,00,000 तपाईँको प्रयोगकर्ताहरू छन् एउटा राइट सेयरिङमा यसलाई चाहिँ उहाँहरूले चाहिँ जुन सेवा दिइरहनु भएको थियो होइन त्यसको काठमाडौँ महानगरपालिकाको एउटा प्रहरी वित्त कर्मचारीसँग उहाँको चाहिँ भनाभन भइसकेपछि त्यस घर प्रस्ताव उहाँले त्यो एउटा निर्णय लिनुभयो त्यो आफैमा डर लाग्दो र एउटा राज्यप्रति त्यसको एउटा प्रश्न पनि रहेको छ होइन र तपाईँले कुरा गर्नुभयो सहमतिको कुराहरू गर्दाखेरि राज्यको विशेष गरी त्रिपक्षीय सहमति भएको त्यसमा नेपाल सरकारको तर्फबाट काठमाडौँ महानगरपालिकाको जिल्ला प्रहरी प्रहरी प्रजीय विशेष गरी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाको चाहिँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र विशेष गरेर गरी दोस्रो पक्षमा चाहिँ पीडित परिवार तथा वार्ता समिति बिच एउटा त्रिपक्षीय चाहिँ सहमति भएको छ त्यसमा चाहिँ 9 बुधे हामीले सहमति गरेका छौँ होइन त्यसको सहमतिमा पनि 9 वटै बुधाहरू बाहिर पनि फ्रास भइसकेको छ त्यसमध्ये म तपाईँलाई भन्न पनि गइरहेको छु
17: होइन अब त्यो सहमति के भयो सठिक रूपमा मलाई भन्नुहोस् त सहमति चाहिँ अब जस्तो त्यो परिवारले चाहिँ तत्काल राहत पाउने होइन उनीहरूको पुनर्स्थापना हुने भरण पोषण हुने खालको चाहिँ त्यो ग्यारेन्टी छ कि छैन त्यो छोटोमा भन्नुहोस् त
26: हामीलाई चाहिँ के गरिएको छ भने अब उहाँहरूले सबैभन्दा पहिला चाहिँ उसको चाहिँ उचित राहत उहाँको परिवारलाई होइन अब छोरीलाई चाहिँ उच्च शिक्षासम्म चाहिँ काठमाडौँ महानगरपालिकाले चाहिँ पढाइदिने होइन श्रीमतीलाई चाहिँ उहाँको चाहिँ योग्यताको आधारमा चाहिँ योग्यताको आधारमा चाहिँ रोजगारी चाहिँ प्रदान गर्ने र घटनाको चाहिँ निष्पक्ष छानबिन गर्नको लागि चाहिँ नेपाल सरकारको चाहिँ पूर्व न्यायाधीशको चाहिँ संयोजकको एक एउटा स्वतन्त्र छानबिन समिति चाहिँ गठन गर्नु र त्यसको चाहिँ एक हप्तामा चाहिँ त्यो समितिले चाहिँ रिपोर्ट बुझाउने भन्ने विषयमा चाहिँ हामीसँग सहमति भएको र अर्को कुरा चाहिँ मैले तपाईँलाई अघि नै भने होइन गणेश नेपालले चाहिँ एउटा राइट सेयरिङ सेक्टरको एउटा पहिलो चाहिँ सहीद पनि हो उहाँ होइन उहाँले त्यो 125,000 भन्दा डेढ दुई लाख चाहिँ तपाईँको राइट सेयरहरूको तर्फबाट उहाँले एउटा आफ्नो चाहिँ आत्मत्याग गर्नुभयो त्यसको लागि चाहिँ हामीले चाहिँ नेपाल सरकारको चाहिँ प्रचलित कानुन विगतको अभ्यास र गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसको आधारमा
17: अहिले रात के पायो उसको परिवारले चाहिँ गणेश नेपालीको परिवारलाई अहिले रात के दियो सरकारले सरकारको तर्फबाट केही घोषणा भएको छ रात रकम केही उसको परिवारले पाएको छ चुलो बन्ने स्थिति छ के छ आशिषजी
26: अब त्यसको लागि चाहिँ त्यही हाम्रो काठमाडौँ महानगरपालिकाको चाहिँ पहिलो चाहिँ तपाईँको
17: काठमाडौँ महानगरपालिकाले कति सहयोग गर्यो हाम्रो गणेश नेपालीको परिवारलाई
26: अब त्यो काठमाडौँ महानगरपालिका पहिलो चाहिँ कार्यपालिकाको चाहिँ बैठकबाट चाहिँ डिसिजन गरिने भनेको छ रातको लागि
17: कहिले हुन्छ डिसिजन तपाईँहरूले चाहिँ डिसिजन नहुँदै चाहिँ अन्त्येष्टि गरिदिनु भयो होइन सबलाई राज्यले परिवारको पीडा सुन्नु पर्यो या त के छ भने एक किसिमको सहमति गर्ने परिवारको बिचल्ली हुने पछि कोही न बोलिदिने बिचाराहरू चाहिँ के गरौँ र कसो गरौँ भन्ने स्थितिमा पुग्ने खालका धेरै दृष्टान्तहरू छन् क्या यो देशमा
26: त्यही त काठमाडौँमा मैले अघि तपाईँले भने होइन नौ बुझे सहमतिमा हामीले चाहिँ सबै रातको विषयमा उहाँहरूको चाहिँ जुन काठमाडौँमा बस्दै गर्दाखेरि उहाँहरूको चाहिँ क्रिया खर्चहरूको विषयमा होइन अन्त्येष्टिको विषयहरूमा वा चाहिँ विभिन्न चाहिँ तपाईँको आवाज जावतको खर्च एकाधिकार परिवारको आवाज जावतको खर्च बस्ने खर्च सबै सरकार र काठमाडौँ महानगरपालिकाले फेर्ने भनेर एउटा किसिमको सहमति गरेका छौँ
17: भनेपछि तपाईँको कागजको सहमति भएको छ व्यावहारिक रूपमा अहिलेसम्म उसको परिवारले केही पनि पाएको छैन होइन त्यसो भए
26: पक्कै पनि कागजी सहमति भएको छ र व्यावहारिक रूपमा पाउनुहुन्छ भन्नेमा हामी चाहिँ विश्वस्त छौँ नपाएको पछि चाहिँ त्यसो प्रस्ताव हुने चाहिँ
17: अब काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डङ्गोलजीलाई होइन तपाईँहरूले चाहिँ अब आग्रह गर्नु भएको छ त्यसो भए उसको परिवारको होइन गणेशजीको परिवारको चाहिँ आर्थिक अवस्थादेखि लिएर उहाँहरूको चाहिँ अहिले काठमाडौँमा बसोबासदेखि लिएर होइन हामीले सुन्नमा आए अनुसार त उहाँलाई 1,000 रुपियाँ तिर्न समेत पनि स्थिति थिएन दाईको खल्तीमा जम्मा कति 180 रुपियाँ मात्रै दाईको खल्तीमा भेटेका समाचार समेत सुन्यौँ भन्दा गरिबीको चरम होइन त्यो पीडा मुनि त उहाँहरूको परिवार छन् त होइन यसमा चाहिँ राज्यले त संवेदनशीलता अपनाउनु पर्ला तपाईँ जस्ता व्यक्तिहरू लगायतले अन्य पनि संवेदनशीलता अपनाउनु पर्ला सहमतिका नाममा चाहिँ त्यो परिवार बिचल्ली हुने ठाउँमा पुग्यो भने त होइन यसको चाहिँ को हुने भन्ने प्रश्न छ नि त होइन
26: यो घटना चाहिँ घट्नुको पछाडि कसरी घट्यो यसको चाहिँ सत्य तथ्य र निष्पक्ष छानबिनको लागि हामीले पनि छानबिन समिति गठन गर्नुपर्छ भनेका छौँ होइन सरकारले चाहिँ डिआइजीको चाहिँ नेतृत्वमा गोविन्द थपलियाको नेतृत्वमा एउटा छानबिन समिति सबै क्षति गठन गरेको थियो हामीले के भनेका थियौँ भने डिआइजीको नेतृत्वभन्दा पनि हामी चाहिँ स्वतन्त्र चाहिँ पूर्व न्यायाधीशको चाहिँ संयोजकत्वमा हुनुपर्छ भन्ने तरिकाले भइसकेपछि चाहिँ हामी छानबिन समिति पाउँछौँ त्यस पश्चात त्यो घटनाको चाहिँ छानबिन समिति ल्याएको रिपोर्टको आधारमा चाहिँ प्रतिवेदनको आधारमा थप त्यसपछिको कामहरू चाहिँ हुनेछ भन्ने हामीले विश्वस्त राखेका छौँ र म तपाईँले भन्न खोजेको चाहिँ के भन्दाखेरि यो घटनाको सन्दर्भमा म पनि थोरै जोडेको कारणले गर्दा तपाईँलाई जोड्न खोजेँ होइन गणेश नेपालीलाई चाहिँ तब 145 घटना घट्यो होइन त्रिपुसी स्थित राजधानी विभाग अगाडि होइन त्यस पश्चात ऊ चाहिँ 230 चाहिँ अस्पतालमा पुगेको छ वीरस्थलमा पुगाइएको छ उसलाई चाहिँ औषध उपचारको लागि र त्यसमा चाहिँ इमर्जेन्सी वार्डमा चाहिँ 230 राखिसकेपछि 6 मात्र उसलाई आइसियु वार्डको चाहिँ बन्द युनिटमा सारिएको छ
17: गयो होइन घटना चाहिँ भइसक्यो मान्छे चाहिँ अब यो धरतीमा जीवित छैनन् होइन उनको चाहिँ अब आत्मा शान्तिको हामी कामना गरौँ आशिषजी तर एउटा कुरा सहमति को कोसँग भयो सरकार र तपाईँहरू बिच सहमति भएको हो कि महानगर र तपाईँहरू बिच सहमति भएको
26: हो
17: यसमा चाहिँ त्रिपक्षीय सहमति भएको महानगर सरकार र पीडित पक्ष होइन
26: हजुर पीडित पक्षको विशेष गरी उहाँको चाहिँ परिवार होइन उहाँको चाहिँ परिवारमा चाहिँ एक माया नेपाली हुनुहुन्छ उहाँको श्रीमती चिने नेपाली उहाँको चाहिँ बुवा सौरी नेपाली उहाँको आमा र चाहिँ मृतकको चाहिँ दाजु चाहिँ मदन नेपाली र सुन्दरी नेपाली उहाँको चाहिँ मृतकको चाहिँ बहिनी पाँच परिवार उहाँको र बाटा समितिको बाँकी चाहिँ 8 चाहिँ उसमा उपस्थितिमा त्यस गरी काठमाडौँ महानगरपालिका नेपाल सरकार र चाहिँ पीडित परिवार तथा बाटा समिति बिच एउटा नबुझे चाहिँ सहमति भएको छ यो सहमति कारण हुनेमा चाहिँ हामी आशावादी छौँ किनकि गणेश नेपालीले चाहिँ न्याय दिनुपर्छ गणेश नेपालीले चाहिँ एउटा समग्र युवाहरूको प्रतिनिधित्व पात्रको रूपमा उहाँले चाहिँ एउटा सामान्य घटनामा पनि उहाँले चाहिँ आत्मदाह गर्नुभएको छ होइन त्यो त्यसको पछाडि भनेको चरम गरिबी बेरोजगारी युवाहरूको चाहिँ सरकारप्रति भएको चाहिँ वितृष्णा कुनैको कारणले गर्दाखेरि घटना घटेको छ। त्यस पश्चात उहाँको चाहिँ दुईवटा घटना मध्ये पश्चात चाहिँ घटना घटेको छ। जलनकै त्यो पछिल्लो तिन दिनमा तिनवटा घटना घटेको थियो। यसले चाहिँ राष्ट्रपति चाहिँ युवाहरूको चाहिँ नजरमा सशङ्कित भएको छ। यस्ता घटना नघट्नको लागि नेपाल सरकारले त्यस किसिमको चाहिँ नीति कार्ययोजना र युवाहरूलाई स्वदेशमै बस्नको लागि रोजगारी चाहिँ बेरोजगारी नभए रोजगारी उपलब्ध गराउनको लागि सरकारले नयाँ नीति र कार्यक्रमहरू ल्याउनुपर्छ र युवाहरूलाई चाहिँ हतोचिताइत नगरेर थप नेपाललाई बस्नको लागि चाहिँ उनीहरूलाई चाहिँ प्रेरणा दिनको लागि राज्य चाहिँ त्यसमा अग्रसर हुनुपर्छ जस्तो लाग्छ।
17: आशिषजी यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ गणेश नेपालीको तर्फबाट चाहिँ पीडित परिवारका तर्फबाट वार्ता समितिमा बस्नुभएका आशिष देवकोटा आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। नेपाली बहसबाट खिम्बम बिदा हुन्छु, नमस्कार।
4: तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

पर्यायको सहयोग गर्ने उद्देश्यले डिलीराम आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो। समितिको उपाध्यक्षमा लोकनाथ अधिकारी, सचिवमा राम सुनारको साध्यक्षमा प्रबत अधिकारी रहनु भएको छ। यस्तै सदस्यहरूमा सागर बराल, विनय महतो, सुजन वाग्ले, गोपाल वाग्ले, प्रकाश राणाभाट, मनिष बराल र निशान अधिकारी रहनु भएको छ। समाजको सल्लाहकारमा रोशन वाग्ले, प्रमोद चापागाई, रामचन्द्र केसी, ध्रुव चालिसे र प्रवीर सुवेदी रहनु भएको छ। नवनिर्वाचित कार्य समितिले प्रवासमा रहेर पनि माडीको कला, संस्कृति, भाषा तथा पहिचानको संरक्षण र प्रवर्धन गर्दै रोमानियामा रहेका माडीवासीहरू बीच आपसी सद्भाव, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ। समाजले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू मार्फत प्रवासी माडीवासीलाई थप संगठित बनाउने अपेक्षा गरिएको छ। चितवनको व्यवसायिक सर्वराज कडेलले आफ्ना पूर्व कर्मचारी दीपक राज कडेलले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका आरोपहरू पूर्ण रूपमा आधारहीन, तथ्यहीन तथा आफ्नो र कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले लगाएको बताएका छन्। सोमबार जारी प्रेस विज्ञप्ति मार्फत कडेलले तथ्य प्रमाण र कानूनी प्रक्रियाका आधारमा विषयको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। विज्ञप्ति अनुसार दीपक राज कडेल 2078 साल फागुनसम्म 29 महिनासम्म कम्पनीमा कार्यरत रहेका थिए। उनले 2078 साल चैत्र 25 गते कम्पनी समक्ष पेश गरेको लिखित विवरणमा तलब तथा अन्य दायित्व बापत कम्पनीले आफूलाई रु 66,72,789 भुक्तानी गर्नुपर्ने उल्लेख गरेका थिए। सोही दिन कम्पनीले उनलाई रु 7,00,000 को चेक उपलब्ध गराएको र त्यसपछिले 59,72,789 बाँकी रहेको विवरणमा उल्लेख गरिएको केशव राजले जनाएका छन्। कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको 3 महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुवात गरिएको छ। गत चैत्र 20 गतेदेखि रिक्त रहेको पद अध्यक्ष पदमा यही असार 19 गते डाक्टर योगेन्द्र प्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हाल्नु भएसँगै रोकिएको भुक्तानी थालिएको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो। कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी प्रदान गरिएको छ। निरन्तरको वर्षामा पनि मुगली नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ। सडक डिभिजन कार्यालय भरतपुरले आज एक सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी चलिरहेको जानकारी दिनुभएको हो। सो क्षेत्रमा अहिले लगातार पानी परिरहेको छ। वर्षामको समय भएकाले उक्त सडक खण्डमा पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर शङ्कास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै रासपाले सञ्चार माध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका त्यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको उल्लेख गरेको छ। रासपाले राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चार माध्यम र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ। कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ। नेपाली कांग्रेसका सभापति गगन थापाको रातो पुलिस स्थित निवास अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडी सोमबार प्रहरीले क्रेनको सहायताले हटाएको छ। स्थानीय अनुसार बीएससी 9575 नम्बरको गाडी सोमबार बिहान करिब 7:30 बजेदेखि थापाको निवास अगाडि पार्किङ गरिएको थियो। लामो समयसम्म गाडी धनी सम्पर्कमा नआएपछि प्रहरीले क्रेन बोलाएर गाडी हटाएको हो। कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अगाडि बढाउन निर्देशन दिनुभयो। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव र बिलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्रै राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिस गरेको छ। आयोग आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्बहाली हुनुभएको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि पहाडी पुनः आफ्नो जिम्मेवारीमा फर्किनु

भएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयको गत असार 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार पहाड़ीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्बहाली गरिएको हो। यसअघि लागेको आरोपका कारण उनी निलम्बनमा परेकी थिइन्। सिंहदरबारको दक्षिण गेटमा धरनामा बसेका दुईजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धरनामा बसेका थिए। सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो। गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ। आवश्यक समन्वयका लागि दुवैजनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँको एकजना अधिकृतले बताउनुभयो। निरन्तर वर्षाका कारण हेटौडा काठमाडौँ जोड्ने सडक सवारी आवागमन रोकिएको छ। गैरातीदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी काठमाडौँ सडक कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै ती दुई मुख्य सडक खण्डमा सवारी साधन सञ्चालन रोकिएको जनाएको छ। प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदको यो असार 24 गतेको निर्णय अनुसार उहाँलाई सोमबार नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभयो। त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे पनि नियुक्त हुनुभएको छ। देशका विभिन्न स्थानमा भएका 55 विपदका घटनामा पनि पछिल्लो 24 घण्टामा 7 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुलेटिन अनुसार यस अवधिमा सर्पदंश बाढी र पहिरोका कारण मानवीय क्षति भएको हो। प्राधिकरणको विवरण अनुसार सर्पदंशबाट 3, बाढीबाट 2, पहिरोबाट 2 गरी 7 ज्यान गुमाएका छन्। यी विभिन्न घटनामा परि 19 घाइते भएका छन्। नगरपालिका 15 स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल सर्कने वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराई उपमहानगरपालिका 15 वडा सदस्य 42 वर्षीय उत्तम बुढा थोकी रहेका छन्। घटनामा पिठो पिस्न गएका दुईजनाको पहिरोमा परि मृत्यु भएको छ। मृत्यु हुनेमा सानी त्रिवेडी गाउँपालिका छका लालबहादुर साउद र मन्दिर साउद रहेका छन्। सानी त्रिवेडी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारी पाटा भन्ने ठाउँमा रहेको पानी घट्टामा उनीहरू सोमबार पिठो पिस्न गएका थिए। 81 माथिबाट पहिरो आएर घट्टासहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरेर धनीलाई हस्तान्तरण गरेको छ। सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अनुसन्धानबाट फेला परेका दुई पाङ्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो। पछिल्लो 1 अवधिमा 51 दुई पाङ्रे सवारी साधन फेला पारिएको एसएसपी काफ्लेले बताउनुभयो। सोनमा गाउँपालिका 3 गाउँमा गत जेठ 20 गते पति पत्नीलाई गोलीहानी डकैती गरेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्सी गाउँपालिका छका 21 अप्रो शेष, 24 शेष बारिक र गौशाला नगरपालिका 5 क्रिस कुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो। पक्राउ परेका 3 सहितको डाका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाई खुट्टामा गोलीहानी, ज्वाई ईश्वर नारायण यादवलाई दाहिने हातमा 1 घाइते बनाएका थिए। घाइते यादव दम्पतिको अवस्था अहिले सामान्य रहेको छ। जिल्ला प्रहरी कार्यालयले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। र सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा 37,438 जलनका बिरामी फेला परेका छन्। शाखाका अनुसार कोशीमा 3,993, मधेसमा 6,005, बागमतीमा 14,366, गण्डकीमा 2,767, लुम्बिनीमा 6,402, कर्णालीमा 1,978 र सुदूरपश्चिममा 1,927 जलन सम्बन्धीका बिरामीको उपचार भइरहेको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: बीचमा नेकपा नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ दाहालजी। नमस्कार, गुड मर्निङ। नेपाली बसमा यहाँलाई हार्दिक स्वागत छ। नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहालसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ र अहिले सरकारका गतिविधिहरूलाई प्रतिपक्षले कसरी हेरिरहेको छ, नेकपा एमाले सरकारका गतिविधिहरूलाई कसरी नजिकबाट नियालिरहेको छ, प्रधानमन्त्रीको एक्सनलाई अर्थात् सरकारको एक्सनलाई नेकपा एमाले कसरी बुझिरहेको छ, सरकार लोकतन्त्रको पक्षमा छ, सरकार जनताको पक्षमा छ, सरकार लोकतन्त्र जोगाउनका लागि उद्दत छ, सरकारलाई तपाईँहरूले विपक्षीहरूले विरोध मात्र गर्ने हो कि सरकारलाई सहयोग पनि गर्ने हो, प्रतिपक्षीहरू सरकारप्रति किन उदार हुन सकिरहेका छैन, आजको बहसमा हामी कुराकानी गर्दैछौँ पूर्व मन्त्री एवं नेकपा एमालेका नेता देवेन्द्र दाहाल। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, नमस्कार।
0: यतिखेर अब सरकारको अवस्थालाई तपाईँले नजिकबाट निहाल्दाखेरि मधुमास पुरा गर्यो, 100 दिन पुरा गर्यो, अब सुकुम्बासीका समस्याहरू एकातर्फ छन्। हिजो मात्र एउटा अर्को समाचार आयो, उद्योग मन्त्रीलाई नै पक्राउ गर्न सिधै आइजिपीलाई फोन हान्नु भएछ अरे प्रधानमन्त्रीज्यूले भन्ने विषय पनि आयो होइन केही सञ्चार माध्यममा, अनि मिडियाका अफिसका अगाडि चाहिँ नाम नखुलेका कैयन व्यक्तिहरूका गाडी चाहिँ त्यहाँ तेर्स्याइएका भेटिए, त्यसलाई रासोपाले पछि खण्डन पनि गरेको छ, उसले चाहिँ कडा कारवाही गर्न पनि भनेको छ। मुलुक लोकतान्त्रिक पद्धतिमै अगाडि बढिरहेको छ कि केही यसका आंशिक फेरि मुठभेडतर्फ नै लैजान खोज्ने खालका प्रयत्नहरू भइरहेका छन् सुरुवातमा?
1: धन्यवाद छ यहाँलाई। अब मान्छेहरूलाई के एउटा भ्रम छ भने यो चाहिँ एउटा लोकतान्त्रिक प्रजातान्त्रिक पार्टी हो भनेर एउटा भ्रम परेको छ। तर हामीले सुरुदेखि नै यसको गतिविधिबाट के भन्दै आएका छौँ भने यो लोकतान्त्रिक आवरणको फाँसीवादी पार्टी हो र यो चाहिँ किनभने यो लोकतान्त्रिक प्रक्रियाबाट आएको छ होइन, र यसका सबै गतिविधिहरू चाहिँ विपक्षीहरू खास गरी भन्यो भने मजदुर, किसान, गरिब, गुरुवा, सुकुम्बासीको विपक्षमा रहेको छ यो पार्टी। त्यसले गर्दाखेरि यसले सरकार सञ्चालन गर्ने जति समय बढी समय सरकार सञ्चालन गर्छ त्यति नै देशमा अनिष्ट हुन्छ। भनेपछि उसले आफ्नै पार्टीको यो त एउटा कस्तो भने फाँसीवादी पार्टी हो भन्ने कुराको त पुष्टि नै भयो क्या, आफ्नै पार्टीको आफ्नै मन्त्रीलाई पक्राउ गर्न आदेश दिन्छ, बोल्दैन, जनताको अगाडि बोल्दैन, एउटा स्ट्याटस लेख्छ। अब अहिले त रवि लामिछाने पनि बोल्न छाडेका छन् क्या, त्यस्तै स्थिति छ।
0: रवि लामिछानेजीलाई त अब तनाव छ क्या, यतिखेर टेन्सन छ रवि लामिछानेजीलाई होइन, उहाँ चाहिँ एकदमै चाहिँ अब के नगर्ने भन्ने खालको चाहिँ उहाँलाई चाहिँ उकुस मुकुस छ क्या यतिखेर।
1: अब यो कस्तो भन्दाखेरि नारा कस्तो दिएर आएको भने प्रेम प्रसाद आचार्यले पनि संसद अगाडि आत्मदाह गरेका हुँदैन। अब त्यति बेला आत्मदाह गर्दाखेरि यिनीहरूका स्ट्याटस अहिले मैले पढेर सुनाएँ भने यहाँ मसँग कलेक्सन पनि छ होइन, कस्ता स्ट्याटस दिएका थिए, कस्तो स्ट्याटस दिएको थियो यही रविले, यही बालेनले, यिनीहरूले कस्ता कस्ता खालका स्ट्याटस दिएका थिए, त्यति बेला राज्यलाई कसरी चाहिँ अब एट्याक गरेका थिए, र यिनीहरू सरकारमा आइसकेपछि त मान्छेहरू 500 जना त मरिसके, आत्मदाह गरेरै मरिसके क्या यिनीहरूकै कारणले, किनभने दुईजना तिनजना त सुकुम्बासी नै आत्मदाह गरेर मरिसके, र त्यस पछाडि लगातार विभिन्न मान्छेहरू आत्मदाह गरेर मरिरहेका छन् यिनीहरूको कारणले गर्दाखेरि। किनभने यिनीहरूले के गरे भन्दाखेरि सबभन्दा पहिले सुकुम्बासीमाथि डोजर चलाए, त्यहाँ दुईजनाको हत्या नै भयो, स्वास्थ्य बिमा खारेज गरे, अनि त्यस पछाडि त्यो महँगी बढाए, एकदमै महँगी बढाए, अरू कुरा त के गर्ने र अब यिनीहरूले एउटा नारा दिन्छन्, नारा दिएर त्यस पछाडि त्यो नाराको विपक्षमा गर्छन् क्या, गृहमन्त्री सुदन गुरुङलाई चोख्याउने कामहरू गरे उनीहरूको आफ्नो चाहिँ फेरि, अनि रवि छवि लगायतकाहरूलाई मुद्दा फिर्ता लिने कामहरू गरे भनेपछि आफ्नाहरूलाई चाहिँ चोख्याउने काम गर्ने, अनि अरूलाई चाहिँ जस्तो प्रधानमन्त्री बालनका प्रमुख सल्लाहकार कुमार बेन नै कल बाइपासमा पक्राउ परेका व्यक्ति हुन् होइन भन्ने कुरा खुलेको छ। भनेपछि यस्तो खालको स्थितिबाट अगाडि बढिरहेको यो जुन सरकार छ, यो सरकार कति मैले भने अघि नै जति धेरै समय रह्यो त्यति नै यहाँ चाहिँ अनिष्ट हुन्छ र अनेक खालका वितण्डाहरू हुने र जनताले दुःख पाउने काम भइरहन्छ र त्यस पछाडि मान्छेहरू यिनीहरूले भन्दै आएको कुरा के हो भने 35 वर्षसम्म पुराना दलहरूले लुटे त्यस कारण विद्रोह भयो तर यहाँ त 2-3 महिना 4-5 महिना भित्रमै त्योभन्दा ठुलो विद्रोह हुने जस्तो स्थिति देखिरहेको छ कि त्यस्तै स्थिति छ
0: होइन अब देशलाई त एउटा सबै मिलेर अब चाहिँ यो कुनै पार्टी फेल हुने व्यक्ति फेल हुने सरकार फेल हुने भन्दा पनि देशलाई विकास र समृद्धिको दिशामा अगाडि लैजाने स्थिर सरकारको परिकल्पना गरेर जसरी जनताले मत दिएका छन् यसमा सरकारलाई चाहिँ सहयोग गर्नु पर्यो नि त सबै क्षेत्रबाट होइन सबै तर्फबाट
1: राजनीतिक दलहरूका तर्फबाट सहयोग गर्ने र सरकारले बिगार्दै जान्छ हामीले सहयोग गर्दै जाने होइन हामीले त राम्रा काम गरौँ भनेदेखि त्यो राम्रा कामको पो समर्थन गर्ने अथवा राम्रो काम गर्यो भाइ भन्ने कुराहरू हो त जब मूल्य वृद्धि गर्छ जनताको ढाड सेक्छ हामीले के सहयोग गर्नु र होइन अनि देशभरि डोजर आतंक सिर्जना गर्छ र 1,93,000 जनता त अहिले आकाश पनि बस्न बाध्य भएका छन् त्यसो त्योभन्दा बढी जनताहरू प्रभावित भएका छन् अब अनि एउटा इन्सुरेन्सको चाहिँ अ पनि नबुझ्ने मान्छे अर्थमन्त्री छन् क्या किनभने यिनले के भन्छन् भने इन्सुरेन्स यहाँ 3,500 रुपियाँ तिरेर 1,00,000 ग्यारेन्टेड गर्न सकिँदैन यिनले त आफ्नै मुखले भनेका छन् भनेपछि इन्सुरेन्स भनेको के हो त 1,00,000 रुपियाँ तिरेर त्यही 1,00,000 रुपियाँ दिने हो भने इन्सुरेन्स किन गर्नु पर्यो त त्यसले गर्दाखेरि इन्सुरेन्स भन्ने नै नबुझेको अर्थमन्त्री छ क्या देशमा त्यसो हुँदाखेरि अनि पहिले चाहिँ संसदको रोस्टरमा उभिएर मलाई त निन्द्रा लाग्न छोडेको छ देशमा ऋणको भारी बोकेको देखेर भन्छ अब यो 100 दिनमा चाहिँ 48 अर्ब ऋण यिनीहरूले थपेका छन् क्या त्यसले गर्दाखेरि एउटा स्टन्टबाजी गरेर यिनीहरू आइरहेको स्थितिमा हामीले के सहयोग गर्ने भन्नुहोस् त हामीले सहयोग गर्नुपर्ने ठाउँहरू छ र यहाँ कुनै हामीले सहयोग गर्नुपर्ने ठाउँ त्यस्तो त देखिँदैन किनभने वरियता मिचेर योग्यता मिचेर पार्टी कार्यकर्ताहरू भर्ता भर्ती गर्ने सर्वोच्च अदालतदेखि लिएर सम्पूर्ण ठाउँहरूमा अनि यो उसको नाटक गर्ने क्या यो निवेदन लिने र एकदम प्रतिस्पर्धाको नाटक रच्ने र आफ्ना नजिकका आफ्ना आफन्तहरू भाइ भतिजाहरू नियुक्ति गर्ने कामहरू गरिरहेको छ अनि यस्तो अवस्थामा नेकपा एमाले चाहिँ के सहयोग गर्नुपर्छ र हामीले सहयोग त गर्न चाहन्थ्यौँ किनभने जनताहरू पनि एकदमै यो अस्थिरता आयो राजनीतिक अस्थिरताको कारणले गर्दा देशको विकासमा पनि बाधा पर्यो भनेर जनताले नै दुई तिहाईको मत दिएको हुँदाखेरि स्वाभाविक रूपले हामीले चाहिँ अब उहाँहरूलाई सहयोग गर्न खोजेको तर सहयोग गर्न सक्ने स्थिति छैन र जति हामीले सहयोग गर्न खोजे पनि यो सरकारका गतिविधिको कारणले गर्दाखेरि यो सरकार आफै नाङ्गिने स्थिति छ क्या जनताहरूबाट
0: होइन अब सरकारले चाहिँ जति पनि कामहरू गर्न खोजिरहेको छ यसले आफ्नो गन्तव्य चाहिँ कतै बिराइरहेको हो यसमा व्यक्तिगत इन्ट्रेस्टहरू चाहिँ हाबी भएका हुन् उनीहरूका चाहिँ सचिवालयका व्यक्तिहरू चाहिँ त्यो ढङ्गको त्यो माइन्ड सेट गरेर चाहिँ त्यहाँसम्म पुगेका थिए यो कारणले गर्दाखेरि फेरि उकुस मुकुसको स्थिति पैदा भएको हुनसक्छ त्यसो भए दालजी
1: हजुर एकदमै तपाईँले सही कुरा गर्नुभयो एउटा माइन्ड सेट गरेर यिनीहरूले पुराना दलहरूलाई पुराना मान्छेहरूलाई मजदुर किसानहरूलाई दुःख दिने नियतबाट गएका छन् क्या यिनीहरू भनेका किन भन्दाखेरि बालिन शाह भनेको चाहिँ कुनै नयाँ पात्र पनि होइन यिनी चाहिँ टेस्टेड मान्छेहरू नै मान्छे नै हुन् यिनी भनेको काठमाडौँ महानगरमा हुँदाखेरि सुकुम्बासीलाई दुःख दिन नपाएर यिनी चाहिँ छटपटाइरहेको अवस्थामा अब अहिले सरकारको नेतृत्वमा पुगिसकेपछि स्वाभाविक रूपले चाहिँ एउटा माइन्ड सेट गरेर किनभने पुराना नेताहरूप्रति पुराना दलहरूप्रति पूर्वाग्रही दृष्टिकोण राखेर यिनीहरू गएका छन् अब कम्प्रोमाइज गर्ने ल ठिकै छ उहाँहरूले जनमत प्राप्त गर्नुभयो भने उहाँहरूले सरकार सञ्चालन गर्नुहोस् न उहाँहरूले किन पूर्वाग्रह राख्ने र त्यसले गर्दाखेरि स्वाभाविक रूपले यहाँले सही कुरा गर्नुभयो कि एउटा माइन्ड सेट गरेर अगाडि बढेका छन् र त्यो माइन्ड सेट जबसम्म उनीहरूले त्यो माइन्ड सेट गरेको विषय छोड्दैनन् तबसम्म यस्तो भइरहन्छ र यस्तो खालको विग्रह हुन्छ र हामीलाई त के एकदमै समस्या लागेको छ भने अब यो सरकार ढलेपछि अब अर्को सरकार कसरी बन्ने यो एउटा समस्या छ अब यस्तो यो खालको समस्याले गर्दाखेरि जनताहरू दिनौ वास्तव भन्ने हो भने चिन्ता व्यक्त गरिरहेको अवस्था छ र हामी पनि के गर्ने यस्तो अवस्थामा के गर्ने होला भनेर छलफलमा नै छौँ र कसरी अगाडि जाने, कसरी यो देशलाई चाहिँ अगाडि बढाउने, हामीले गरेर अलिअलि गरेका कामहरू पनि एउटा भाष्य के निर्माण गरेका छन् भने फेरि 35 वर्षमा चाहिँ सबै लुटे खाए मात्रै क्या, अरू केही पनि भएन यो देशमा भन्ने. तर म यहाँलाई स्मरण गर्छु 2046 सालको मैले नेपालीहरूको प्रति व्यक्ति आय हेरेका थिएँ 190 डलर रहेछ क्या, अहिले 1500 भन्दा बढी पुगेको छ. देशका बाटाघाटाको अवस्थामा 5-7 हजार किलोमिटर पनि थिएन, अहिले झन्डै 20-22 हजार किलोमिटर त कालो पत्रै भएको छ. 34-35 हजार किलोमिटर एकदम राम्रा बाटाहरू, स्थायी नदी भएका बाटाहरू छन्, 1,00,000 किलोमिटरभन्दा बढी बाटाहरू ट्र्याक खोलिएको छन्. त्यसले गर्दाखेरि नभएको केही पनि नभएको भनेर भाष्य निर्माण गरेका छन् पुराना दलहरूलाई चाहिँ. अब यो एल्गोरिदम लगायतका यी माध्यमहरू
0: सिम्टम त देखाएको छ, तर यसको लय प्रक्रिया चाहिँ मिलिरहेको छैन.
1: सिम्टम के हो, के सिम्टम छ भन्नुहोस् त तपाईँले मलाई भन्नुहोस् त के सिम्टम.
0: होइन, सरकारले भ्रष्टाचारीहरूलाई एकपछि अर्को चाहिँ पक्राउ गरिरहेको छ,
1: होइन
0: तथ्य प्रमाणहरू ल्याउँदैछ, बिचौलियाहरू चाहिँ यतिखेर चाहिँ होइन कारबाहीको डन्डा चाहिँ भोगिरहेका छन्.
1: तपाईँलाई नै म भन्छु, यसभन्दा अगाडिको सरकारले भ्रष्टाचारीहरू केही गरेका थिएन?
0: भ्रष्टाचारीहरूलाई हिजोको सरकारले जोगाएको थियो, आफ्नो वरपरकाहरूलाई त कारवाही नै गर्दैन थियो.
1: गलत कुरा तपाईँले गर्नुभयो क्या,
0: होइन थाहा छ नि त हामीलाई कतिपय. अब किन नाम लिनु बिहान बिहानै, होइन धेरै व्यक्तिगतका नामहरू जोडेका थिए, होइन
1: अहिलेसम्म पनि जेलमा छन् मान्छेहरू, जेलमा छन्.
0: हिजो एकजना टोप बहादुरजीलाई जेलमा देखाएर चाहिँ सबैलाई उन्मुक्ति नदिनुहोस् न देवेन्द्रजी, धेरै मान्छेहरू छन् नि नाम जोडिएकाहरू, त
1: दर्जनौ मान्छेहरू छन्, कहाँ एउटा चाहिँ अब एकजना देखाउने, दर्जनौ मान्छे. तिनीहरूको प्रक्रिया भइरहेको छ, कारवाही भइरहेको छ, होइन. त्यसले गर्दाखेरि खालि के भन्दाखेरि हामीले स्टन्टबाजी चाहिँ गरेनौँ क्या, स्टन्टबाजी चाहिँ गरेनौँ. त्यसले गर्दाखेरि अहिले पनि हिजो पनि भइरहेका थिए र तिनै कामहरू, त्यस्तै कामहरू अहिले पनि गरेको न हो. ठुलो काम त केही गरेको छैन नि, के गरेको छ र
0: शेयर मार्केट कस्तो ध्वस्त पारिएको थियो, कुनै अर्थमन्त्री हुँदाखेरि मार्केट वाट त बढ्ने कारण त जम्मै त्यही करप्टेड मान्छेहरूको आलिमुआली रहेछ. हेर्नुहोस् त बजारमा, होइन
1: पुष्टि हुने बाँकी छ, होइन त्यो कुराहरू हेर्दै जानुपर्छ हामीले.
0: तपाईँको पार्टीका उपाध्यक्ष पक्राउ पर्नु भएको छ, विष्णु पौडेल चाहिँ हिरासतमा हुनुहुन्छ, होइन
1: पक्राउको कुराहरू भनेको त त्यो पुष्टि भइसकेपछि मात्रै त्यसलाई भन्न सकिन्छ. त्यसैलाई ठुलै कुरो समात्यौँ भन्ने खालको कुराहरू पनि होइन. त्यसले उहाँ यदि कमजोरी रहेछ, उहाँ दोषी हुँदो रहेछ भने त हामीले त टुपबहादुर रायमाझी जस्ता मान्छेहरू, खाँड जस्ता मान्छेहरूलाई पनि त के अरे जेल हाले नि त, हाल्न त गृहमन्त्री भइसकेका मान्छेहरू, उप प्रधानमन्त्री भइसकेका मान्छेहरूलाई जेल त हालेको हो नि. त्यो के यो अहिले र यो बालनको सरकार छ त्यति बेला थिएन नि त. त्यसले गर्दाखेरि यस्तो खालको विषयलाई एउटा चाहिँ लोके के ना गरे भन्नु पनि छैन. त्यसमा हाम्रो सहयोग छ, हामीले सहयोग गर्छौँ, त्यसमा केही छैन. गर्नुहोस् न उहाँहरूले काम, तर यस्तो खालको चाहिँ अब स्टन्टबाजी गरेर काम छैन क्या. यो ढङ्गले जाँदाखेरि एउटा विद्रोह विग्रह मात्रै हुन्छ देशमा,
0: होइन. सरकार स्टन्टबाजीमा छ, सरकार चाहिँ नियम अनुसार काम गरिरहेको छैन, सरकार सुशासन केन्द्रित छैन,
1: छैन एकदमै स्टन्ट गरिरहेको छ.
0: सरकारले त भन्दैछ भ्रष्टाचारीहरूलाई एक एकलाई पनि हामी छोड्दैनौँ.
1: यसो अब गृहमन्त्री कालो चस्मा लगाएर त्यो विभिन्न ठाउँहरूमा के मतलब छ त्यसको, त्यसमा यदि केही समस्या छ, कमजोरी छ भनेदेखि त त्यहाँ चाहिँ आफ्नो संयन्त्र प्रयोग गरेर त्यस कुरालाई चाहिँ नियन्त्रण गर्न सकिहाल्छ नि. के अर्थ छ भन्नुहोस् न त्यस्ताको.
0: तर अब आज चाहिँ गृहमन्त्रीले चाहिँ जुन किसिमले चाहिँ आफ्नो क्रियाकलापहरू अगाडि बढाइरहेका छन् उनीमाथि पनि धेरै प्रश्नहरू थिए. प्रतिवेदन अझै पनि सार्वजनिक हुन सकेका छैन, होइन. अब आफू सबै राम्रा, अरू चाहिँ एकदम खराब भन्ने खालको जुन अब नेपाली राजनीतिको एउटा प्रवृत्ति नै छ, यो हिजोदेखिको रोग नै छ, होइन. अब आफू चाहिँ सफा हुनुपर्छ, आफू सबै दुधले धोएका सरकारमा सत्तामा गइसकेपछि अनि अरूलाई चाहिँ यसो हेर्दाखेरि चाहिँ ऊ चाहिँ खराब. तर यसलाई चाहिँ हामीले कहिले चाहिँ यो विषयलाई कहिले चाहिँ निमट्यान्न पार्न सक्छौँ, हाम्रा संयन्त्रहरू चाहिँ कहिले बलिया हुन सक्छन्, आज संयन्त्रहरूलाई नै लगेर धाकधम्की दिएर चाहिँ कोठामै होइन होलेर चाहिँ थर्काएर चाहिँ त्यस्ता खालका क्रियाकलाप भइरहेका विषय पनि बाहिरिएका छन्, होइन. हामीले हाम्रा संयन्त्रहरूलाई स्वायत्त किन बनाउन सकेनौँ देवेन्द्रजी?
1: दुःख लाग्दो कुरा के हो भने यहाँले ठिकै भन्नुभयो कि संयन्त्रहरू चुस्त दुरुस्त बलियो बनाउन नसक्नुका कारणहरू धेरै छन् होइन, त्यसमा देशको भू राजनीतिक अवस्था पनि छ होइन, र थुप्रै कुराहरू अर्को देशले हाम्रो देशमा चाहिँ इन्ट्रेस्ट राखेर गतिविधिहरू गर्ने पनि कुराहरू छन्, देशभित्रका कुराहरू मात्रै छैन देश बाहिरका कुराहरू पनि छन्, देशभित्र पनि यस्ता शक्तिहरू उदाए कि जुन शक्तिले चाहिँ यो देश चलाउनै सक्दैनन् क्या, त्यस्तो स्थिति हो। हिजो जे जस्तो आए पनि कमी कमजोरी गरे होला निर्माण गरेर आइसकेपछि पुराना दलहरू भने कमजोर बनाइएको छ होइन, भनेपछि पुराना दलहरूलाई कमजोर बनाएर अब नयाँ दल आयो, नयाँ दल ठिक छ, नयाँ दल आयो भने राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो। त्यसले गर्दाखेरि यहाँका संयन्त्रहरूलाई दह्रो बनाउने काममा यो अहिलेको सरकार लाग्दै लागेको छैन, यसलाई भत्ताभुङ्ग पार्ने कामहरूमा लागेको छ। र यहाँ चाहिँ अस्ति तपाईँहरूले पनि सुन्नुभयो, मिडियामा पनि आयो, अब अख्तियारलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर चाहिँ अब केरकार गर्ने भनेपछि कहाँसम्मको यो चाहिँ यो अराजक खालको चाहिँ सरकार हो त भन्या, अख्तियारले त प्रधानमन्त्रीसम्मलाई पनि
0: होइन, अब अख्तियारलाई त होइन सबै मुद्दा तामेलीमा राख्ने रोग लागेको थियो होइन, त्यसको ट्रिटमेन्ट गरे भन्नुभएको प्रधानमन्त्री होइन,
1: अख्तियारले काम गरिराखेकै थियो नि, नगर्नु तामेलीमा उनीहरूले उनीहरूको इन्ट्रेस्ट अनुसारका कतिपय मुद्दाहरू चाहिँ सायद अगाडि बढेको थिएन होला, हुनसक्छ उनीहरूको इन्ट्रेस्ट अनुसारका।
0: अनि के छ अहिले देवेन्द्र दाहालजी, अब एमालेको अवस्था पनि के छ, नाजुकै छ होइन यति बेला?
1: एमाले त एकदम सुदृढ भएर आउँदैछ, एमाले अहिले अब
0: कसको नेतृत्वमा, विद्यादेवी भण्डारीको नेतृत्वमा
1: होइन होइन, आफ्नो आन्तरिक मूल्याङ्कन गर्ने, समीक्षा गर्ने, समीक्षाको रिपोर्ट तयार पार्ने, देशभरि सातवटा ठाउँ दस केन्द्रमा तिन चारवटा भेला र देशभरि सातवटा भेलाहरू गरिसक्यो, अरू पार्टीभन्दा धेरै अगाडि फरवार्ड ढङ्गले अगाडि बढिरहेको छन्, यस्तो काम कुनै पार्टीले गरेका छन् त अहिलेसम्म गरेका छन् नि,
0: अब एमाले कसको नेतृत्वमा सुदृढ भएर आउँदैछ भने क्या जनताले त्यो चाहेका छन् यतिखेर
1: होइन, नेकपा एमालेको नेतृत्व अहिले केपी शर्मा ओलीले गरिराख्नु भएको छ,
0: अहिले चाहिँ
1: यो नेतृत्व परिवर्तन हुँदैन, तपाईँको मिडिया मार्फत म स्पष्ट भन्छु होइन, अब अहिले समीक्षा हुन्छ र समीक्षा भनेको पुनर्गठन भनेको चाहिँ केपी शर्मा ओलीलाई हटाउने अनि त्यस पछाडि उपाध्यक्षहरू मध्ये अथवा पदाधिकारी मध्ये कसैलाई त्यहाँ ठग गरेर राख्ने अनि त्यही हो पुनर्गठन भन्ने परिभाषा होइन, यो कुरा के त भन्दाखेरि तल ग्रास रुटदेखि अहिले हामी त ओडादेखि समीक्षा गर्दै आएका छौँ, कुनै पनि पार्टीले गरेका छैन त्यस्तो, नेकपा एमाले ओडादेखि ओडा पालिका त्यस पछाडि क्षेत्र जिल्ला प्रदेश हुँदै केन्द्रसम्म चाहिँ अहिले गरेका छ, अहिले अब त्यो समीक्षाका सबै कुराहरू आइसकेका छन्, अब अहिले त्यो समीक्षा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेल दुईजनाले त्यसको प्रतिवेदन तयार पार्ने जिम्मेवारी प्राप्त गरेका छ, त्यो प्रतिवेदन आइसकेपछि अब केपी शर्मा ओलीको नेतृत्वमा यो पार्टी अझै अगाडि व्यवस्थित ढङ्गले अगाडि बढ्छ।
0: अब केपी शर्मा ओलीलाई फेरि नेतृत्वमा स्वीकार छन् त नेता कार्यकर्ताहरूले, व्यापक निराशा छ नि त होइन, आलोचना पनि त्यत्तिकै छ पार्टीभित्र,
1: कसले को निराशा छ, कोही म त निराशा छैन, म त त्यस्तो छैन,
0: तपाईँको एकजना पो हुनुहुन्न त, अनि तपाईँ तपाईँभन्दा बाहेकहरू पनि छन् नि कार्यकर्ताहरू एमालेमा,
1: केपी शर्मा ओलीबाट अवसर खोजेका थिए पाएनन् भनेदेखि त्यही केही मान्छेहरू कराइराखेका होलान्,
0: कराइराखेका मात्र होइन पदाधिकारीहरूको टिमै कराएको छ नि त, उपाध्यक्ष त पक्राउ परिसक्नुभयो होइन,
1: तपाईँहरूलाई एउटा कुरा के म भनौँ भने नि, के निर्णय भयो सचिवालय एउटा के निर्णय, पदाधिकारी सबै गराएर के अरे सचिवालय एउटा त्यसबाट निर्णय हुनु पर्थ्यो नि, उहाँलाई हटाउने अथवा ल यसो गर्ने के निर्णय त हुनु पर्थ्यो नि, निर्णय भयो त, निर्णय त केही पनि भएन,
0: हल्ला
1: एमाले भनेको लोकतान्त्रिक प्रजातान्त्रिक सबैभन्दा बढी कार्यकर्तालाई बोल्न दिने आफ्ना कुरा राख्न दिने पार्टीको कारणले गर्दाखेरि तपाईँहरूले त्यो सुन्नुहुन्छ, अरू पार्टी भनेको नेपाली कङ्ग्रेस हो तपाईँ देखि नै राख्नु भएको छ, अब यो अहिले यो राजसभाको त केही आएको छैन, यिनीहरूले अलिअलि एउटा नाटक साटक गरेर एउटा समिति
0: कस्तो नाटक हुन्छ, प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुसम्पन्न भएको छ, नयाँ नेतृत्व आएको छ, नवी लामिछाने बलियो शक्तिशाली भएर उदाउनु भएको छ यतिखेर,
1: होइन अब 40% 50% भन्दा बढी मान्छेहरू मनोनित गर्ने गरी कमिटी बनाएर उहाँहरू चाहिँ एउटा एउटा नाटक जस्तो गरे. यो त्यो खालको कुनै लोकतान्त्रिक गतिविधि नै छैन क्या त्यहाँ. ठिकै छ, उहाँहरूको कुराहरू त्यो सबै सबै नियुक्ति गरेर बनाए पनि केही छैन. महाधिवेशन भन्ने तर अब फलानु फलानु केन्द्रीय कमिटी भयो भनेर भन्दा पनि केही फरक परेको छैन हामीलाई त. तर पनि एउटा मान्छे देख्दाखेरि, दुनियाँले देख्दाखेरि पनि कस्तो महाधिवेशन हो भन्दाखेरि के अरे अध्यक्षले सभापतिले कति प्रतिशत हो कोनि, यो प्रतिशत मैले हेरेको छैन. यो मलाई लाग्छ
0: होइन, अब सुरुवातीमा त राम्रै भयो, पछि लम्बिँदै जाँदाखेरि 1200 जनाले मात्रै पदाधिकारले मतदान गरे, त्यो त क्लियरै छ नि. 4000 मा 1200 जना
1: त्यही त भने अब यसले गर्दाखेरि ठिकै छ. अब हामी एउटा लोकतान्त्रिक विधिबाट अगाडि बढिरहेका छौँ. कार्यकर्ताहरूले, जनताहरूले, नेताहरूले बोल्न पाउँछन् र बोलेको बोलेको सन्दर्भमा तपाईँहरूको मिडियाले पनि काम पाउनु भएको छ र फलानले यसो भनौँ उसो भनौँ भन्ने गर्नु पऱ्यो नि त. अब जस्तो मिडियाले त अब भन्नु पऱ्यो यो विषय त. यसो हुँदाखेरि यस कारणले गर्दा नेकपा एमाले सुदृढ हुन्छ, अब भोलि बलियो हुन्छ, फेरि पनि हामी जनताको अभिमत लिन सफल हुन्छौँ.
0: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. देवेन्द्र दाहालजी नमस्कार.
1: हस् नमस्कार.
0: नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आज नै श्रोता नेपाली बहसमा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: स्वदेश एफएम 93.2 मेगाहर्ज.
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा रासोपा निर्वाचन आयोगका उपप्रमुख डाक्टर राम गुरुङ, नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य एवं प्रमुख सचेतक पदम परियार र अधिवक्ता तथा नेपाल मानवाधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल. आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्.
4: जनता जान्न चाहन्छन् म यहाँहरू तिनैजनालाई स्वागत गर्न चाहन्छु.
5: धन्यवाद.
4: राम गुरुङजी, पदम परियारजी, इन्द्र अर्यालजी. राम गुरुङजी,
5: हजुर,
4: समाज कतातिर जाँदैछ? सबै त समाजशास्त्री पनि हो.
5: होइन, समाज कहाँ गएको छ भन्दा पनि कता लैजाने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो.
4: राष्ट्रिय स्वतन्त्र पार्टीले समाजलाई कतातिर लैजाँदैछ?
5: भएको विगतको जुन हाम्रो झन्डै 3 दशक झन्डै 4 दशकको जुन व्यथिति थियो, भ्रष्टाचार होइन, सामाजिक व्यथितिहरू जुन थियो, राजनीतिक रूपमा जुन त्यो अत्याचारहरू बढाएको थियो, त्यसलाई पूर्णतः खारेज गर्दै नयाँ संस्थागत नीतिहरू, मूल्यहरू स्थापित गर्नतिर राष्ट्रिय स्वतन्त्र पार्टी सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको ध्यान केन्द्रित छ. त्यसको
4: जनताले रासोपालाई झन्डै 2/3 मत दिए, तर अहिले पनि अशान्त छ मुलुक.
5: होइन, अशान्त
4: मीडिया हाउसमा समेत धम्की दिने, त्रास दिने,
5: यस्तो हो, यस्तो हो,
4: विरोध जनाउने.
5: मिडिया हाउसलाई धम्की दियो कि के गर्यो कि भन्ने कुरा त्यो मिडिया हाउसको न्यारेटिभ हो, हामीलाई थाहा छैन. त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा जिम्मेवार कार्यकर्ताको हिसाबमा वा एउटा भनौँ समाज शास्त्रको विद्यार्थीको हिसाबमा मैले के भन्छु भने मिडिया हाउसले बनाएको न्यारेटिभ सबै हामीले स्वीकार्नुपर्छ भन्ने पनि होइन, र मिडिया हाउसले बनाइदिएको न्यारेटिभ सबै त्यो हामी भन्छौँ
4: इम्पेरिटिभको अगाडि शङ्कास्पद पार्किङ त गरियो नि.
5: शङ्कास्पद
4: पार्किङको उपज हुन
5: त्यो शङ्कास्पद पार्किङ गरेको कुरा सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी त्यहाँ कहाँनिर जोडिन्छ? त्यसको कुनै इम्पेरिकल इभिडेन्स छ र छैन?
4: सोपा निकट व्यक्तिहरू के सवारी रहेछ, गाडी रहेछ भनेर खुल्न थालिसके.
5: यस्तो हो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै तपाईँको 50-60% भन्दा बढी चाहिँ मतदाताले जनमत दिनुभएको छ. त्यसमध्ये त कोही न कोही त राष्ट्रपतिको समर्थक परिहाल्नुहुन्छ. त्यसमा यो वा त्यो भनेर खोतल्नु पर्ने कुनै जरुरी छ र छैन भनेको अहिले देश नागरिक सबै राष्ट्रपतिको पक्षमा छ भने त्यो गाडी चलाउने मान्छे कुनै न कुनै रूपमा राष्ट्रपतिको समर्थक त पर्न सकिहाल्छन्. त्यसमा कुनै अनौठो कुरा भयो? त्यसमा कुनै त्यो मूर्ख चाहिँ मूर्ख ढङ्गले वा त्यो त्यो सिल्ली ढङ्गले चाहिँ त्यसलाई चाहिँ तर्क गरिरहनु पर्छ भने म ठान्दिनँ त्यसमा.
4: पदमजी, यसप्रति तपाईँहरूको बुझाइ चाहिँ के छ? नेपाली काङ्ग्रेस काङ्ग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद रूपमा पार्किङ गरियो.
6: त्यति यो ज्यादै शङ्कास्पद घटना भइराखेको छ जस्तो लाग्छ. गगन थापाको घरमा मात्रै होइन, मिडिया लगायतका कैयौँ ठाउँहरूमा यस्ता खालको घटनाहरू भएको छन् र यसले चाहिँ अलिकति नेपाली समाजमा एउटा तरङ्ग उत्पन्न गरिरहेछ, फरक खालको तरङ्ग उत्पन्न गरिराखेको छ. जहाँसम्म चाहिँ राज्य एकातर्फ केन्द्रित हुनुपर्ने छ भने समाजमा विभिन्न खालका यस्ता घटनाहरू, अस्ति आत्मदाहका घटनादेखि लिएर आज मिडियामा चाहिँ पार्किङ गरेका कुरादेखि लिएर भोलि फेरि यस्तै खालका कुराहरू, संसदमा आउने धम्कीदेखि लिएर यो अलिअलि फरक ढङ्गले
4: यो राज्यद्वारा नै घटित घटना हुनसक्छ. तपाईँहरूको आशंका, सन्देह, संशय
6: अहिले यतिखेर त अब कसरी प्रमाणसहित भन्न सकियो र, तर कहीँ न कतै चाहिँ कतै त्यतैतर्फ चाहिँ नै हो कि भनेर शङ्का गर्ने ठाउँहरू भने छन्।
4: तपाईँहरू चाहिँ हेरेको हेरे अब
6: अनि हेरेको हेरे भन्दा पनि कस्तो हो भने देश चलाउने जिम्मा त चाहिँ नि सरकारको सत्ताधारी दलको, हामीले त जनताको आवाज बोलिदिने, खबरदारी गरिदिने, सल्लाह सुझाव दिने ठाउँमा हामी छौँ। अब त्यो त्यसलाई सुनेर सरकारले चाहिँ त्यसलाई पोजिटिभली त्यसलाई रेस्पोन्ड गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ सरकारको जिम्मेवारीको कुरा भयो।
4: सरकारको हनिमुन पिरियड सकिएको केही समय मात्रै भयो इन्द्रजी, यस बिचमा त लगातार अशान्ति मात्रै मचिरहेछ, जस्तो आत्मदाह प्रकरणदेखि, गणेश नेपालीदेखि, होइन सुकुम्बासीहरूको विषयदेखि, आज दिनभर हल्ला खल्ला खैला बैला छ पार्किङको विषयलाई लिएर।
7: सरकार रमाइलो गर्छ
4: चाहिँ के,
7: मैले चाहिँ सरकारको रवैयालाई नजिकबाट हेरेको छौँ हामीले, सरकारलाई हिजोका सरकारलाई नि हेरियो, अस्ति नैका सरकारलाई नि हेरियो, यसलाई नि हेरियो, बन्दुक उठाउनलाई नि हेरियो, जम्मैलाई हेरियो, होइन आर्मीका धम्की पनि हेरियो, माओवादीका धम्की सबै हेर्दै आइयो नि। अहिले पनि सरकारको दुई तिहाईको दम्ब छ, एउटा चाहिँ उहाँहरूले भन्नुहुन्न, भन्नु पनि पर्दैन यहाँ बसेर, होइन राष्ट्रपतिका समर्थकहरू या उहाँका नेतृत्वहरूले त भन्ने जरुरी पनि छैन। सरकार र पार्टीका बिचमा एक खालको तारतम्यता मिलिरहेका छैन, र जसले सरकारको नेतृत्व गरिरहनु भएको छ उहाँको चाहिँ लिग अलिकति यो लोकतान्त्रिक प्रणाली, यो संविधान
4: पछिल्लो प्रकरण पनि नमिलिएको त्यसैको रिफ्लेक्सन हुन सक्छ,
7: अलिक पछाडि अलिक प्रष्ट होला, अहिले त्यसमा विवाद गर्नु जरुरी छैन, अहिले किन भविष्यवाणी गर्नु, हामी ज्योतिषी होइन, तर हामी पनि आकलन गर्नु,
4: चरम निराशा त उत्पन्न हुन्छ नि त।
7: तर कुरा
4: के, नेपाल मानव अधिकार संगठनको अध्यक्ष पनि, मानव अधिकारको हिसाबले पनि हेर्नुहोस्,
7: तर लिगकै
4: राज्य र नागरिक बीचको दूरी,
7: लिगकै हिसाबले चाहिँ सरकार जुन लिगबाट जानुपर्ने थियो, होइन तपाईँको उहाँहरूलाई सत्तामा पुर्याइदिने आम नागरिकको जुन अपेक्षा छ नि, त्यो अपेक्षा यति चाँडै पुरा हुँदैन, नागरिकले पनि बुझ्नुपर्छ, त्यो अपेक्षा यति चाँडै पुरा गर्न सक्दैन, हामीले पनि भन्नुपर्छ। तर त्यसको अर्थ के होइन भने तपाईँको चाहिँ कोटेश्वर जाने गाडी बानेश्वरतिर लायो भने अब गाडी भक्तपुर जान्छ भनियो भने त्यहाँनिर गल्ती हुन्छ।
4: मैले
7: यहाँनिर भने
4: सरकार गलत ट्र्याकमा हिँडिरहेछ, होइन एक्सप्रेस वे
8: होइन, होइन
4: पहिलो प्रधानमन्त्रीले भन्नुभएको
8: पहिलो कुरा त खास गरी म इन्द्रजीको कुरामा मलाई अचम्म लागेको छ, उहाँ मानव अधिकार कर्मीको हैसियतमा मसँग वा उहाँ प्रियारजीसँग बहसमा हुनुहुन्छ। पहिलो कुरा त मानव अधिकार कर्मीले पक्ष वा विपक्षले नै हो कि निरपेक्ष भएर बोल्न कोसिस गर्ने प्रमाणको आधारमा, त्यो कुरा पछि उहाँले भन्नुहोला। दोस्रो कुरा, गाडी गलत ट्र्याकमा गयो कि सही ट्र्याकमा गयो भन्ने कुरा, पहिलो कुरा के भन्नुपर्ने हुन्छ भने वस्तुगत भएर बोल्ने हो, आरोपका लागि आरोप लगाउने वा समर्थनका लागि मेरै मै आबद्ध दल हो भनेर आँखा चिम्लेर समर्थन गर्ने पक्षको मान्छे होइन म, मेरो त्यो विज्ञतालाई पनि दिँदैन, मेरो राजनीति हैसियतले पनि दिँदैन, होइन मेरो जुन डिग्री ल्याएको छु त्यसले पनि दिँदैन, एकदमै तटस्थ भएर भन्ने हो भने, वस्तुगत प्रमाणको आधारमा बोल्ने हो भने चाहिँ पार्टी बल्ल 100 दिन भन्ने अहिले 110 दिन जति पुग्दैछ, यो अवधिमा सरकारले के गर्यो भनेर वस्तुनिष्ठ बोलौँ।
4: तपाईँहरूले परिकल्पना गरेको समाज यही हो,
8: एकछिन बोल्न दिनुहोस्, बोल्न
4: आक्रान्त छ क्या, अहिले
8: बोल्न दिनुहोस्, बोल्न
4: दिनुहोस्, त्रसित छन् व्यवसायीहरू, त्रसित छन्,
8: बोल्न दिनुहोस्,
4: आम नागरिकहरूको मुखमा मार लाग्ने,
8: मैले बोल्ने कुरा डाइभर्ट गर्न नखोज्नुहोस्, मलाई बोल्न दिनुहोस्। पहिलो कुरा त 110 दिनमा सरकारले फाउन्डेसन तयार पारेको छ भनेको अध्यादेश ल्याएर हो कि कानुन परिमार्जन गरेर हो कि ऐन परिमार्जन गरेर हो कि संशोधन के गरेर हो, त्यो संशोधन प्रक्रिया आफ्नै ठाउँमा छ, तर प्रयास के गर्यो भने सैद्धान्तिक जग तयार पार्न कोसिस गर्यो, त्यो सफल भएको छ। सैद्धान्तिक जगको आधारमा के गर्यो भने सम्पत्ति शुद्धिकरण आयोग लगायतका सुकुम्बासी समस्या समाधान गर्नको लागि मेकानिजम बनाएको त सबैले देखेकै छ, काम पनि सुरु भइरहेको छ भनेको
4: सुकुम्बासीहरूको बिचल्ली छ,
8: बिचल्ली त्यो राजनीतिक उत्पादन हो, त्यहाँ जेन्युन सुकुम्बासीहरू पनि हुनुहुन्छ, बाई द वे मेरो पिएचडी चाहिँ सुकुम्बासीको आन्दोलनमा हो है, त्यसमा धेरै थोक बढी जानकारी राख्छु म। त्यहाँ चाहिँ के हो भने तपाईँको सुकुम्बासी समस्या भनेको धेरै हदमा यो राजनैतिक उत्पादन हो, थोरै चाहिँ त्यहाँ जेन्युन पनि हुनुहुन्छ, त्यसको अर्थ फेरि सबैलाई एउटै डाला हाल्न मिल्दैन, वास्तविक सुकुम्बासीले लालपूर्जा पाउन सुरु गरिसक्नु भएको छ, त्यतातिर नजाउँ, म तपाईँको गाडीको कुरा चाहिँ मैले टुङ्ग्याउनै पर्छ भनेको, सरकारले बल्ल त एउटा मेकानिजम तयार पारेर आफूलाई एक्सपोज गर्दैछ, काममा एक्सिक्युट गर्न खोज्दैछ, काम गर्न खोज्दैछ, त्यो अर्थमा सरकार सफल या असफल भयो भनेर अहिले नै, न त असफल भनेर
5: बेसरी बढाइ चढ्ने त्यो एक्जाजरेट गर्ने समय छ हामीसँग, त्यो बेला भइसकेको छ। न असफल भयो भने त्यसमा चाहिँ त्यो हर्ष बनाइ गर्ने वा क्रिटिज गर्ने समय भइसक्यो भनेको त्यो राइट समय आइसकेको छैन। भन्न त हामी हनुमानको पिरियड भन्छौँ, त्यो पश्चिममा एउटा संसदको मानकलाई लिएर हामी यहाँ कुरा गर्छौँ, तर हाम्रो यो सामाजिक यथार्थमा सामाजिक त्यो जुन परिवेशमा जसरी हामीले लिनु पर्यो त्यो बेला भइसकेका छन् भन्ने चाहन्छु। त्यो हिसाबमा सरकार गलत बाटोमा गएको छ भन्ने आधार अहिले वस्तुगत आधार बनिसकेको छैन।
4: अनि अहिले सञ्चार माध्यम र प्रतिपक्षी दलहरूलाई चाहिँ नियन्त्रणमा राख्नको लागि त्यस्तो फन्डा अप्नाउनु भएको
5: अनि सरकारले एउटा कुरा म के बुझ्दिनँ,
4: पार्किङको विषय त यो त गम्भीर विषय छ,
5: पार्किङको
4: दिनैभरि पेचिलो बहसका रूपमा
5: हैन, पार्किङ यस्तो
4: गम्भीर आशंका
5: के कुरा हो भने त्यो
4: राज्यले यसलाई
5: षड्यन्त्रको सिद्धान्तमा बसेर बोल्ने हो भने म यसमा म बस गर्नै चाहन्न, म बस यहीँ रोक्छु। यदि साँच्चै वस्तुनिष्ठ शब्द फेरि दोहोऱ्याउँछु, वस्तुनिष्ठ तपाईँ प्रमाण अहिले च्याप्पो समात्न खालि प्रमाण लिएर भन्नुहुन्छ भने आज दिनभरि सञ्चार माध्यममा जे जे हल्ला आए, जे जे फुटेजहरू, जे जे फोटोग्राफहरू भाइरल भए
4: एकै दिनमा
5: म डिफेन्स गरिराखेको छैन, म प्रतिरक्षा गर्न पर्ने मान्छे पनि होइन, म गर्दा पनि तपाईँ त्यो कतिवटामा भयो नम्बर गर्न छोडिदिनुहोस्, तर घटनाको प्रकृतिमा जानु, त्यो घटनामा नहल्दिनुहोस् कि त्यसको ट्रेनमा जाउँ न, त्यसको ट्रेनमा जाने हो भने षड्यन्त्रको सिद्धान्तलाई सधैँ आधार मानेर सामाजिक परिवर्तनको मुद्दा बोक्न सकिन्छ, सकिँदैन।
4: तपाईँहरूले परिकल्पना गरेको समाज यस्तै हो त राम गुरुङजी,
5: परिकल्पना गरेको समाज हो कि बनाउन खोजिएको समाज हो? परिकल्पना भनेको पुरा नहुन सक्छ है, त्यो हाइपोथेटिकल भयो, पुरा नहुन सक्छ।
4: सपाको रामराज्यमा यस्तै हुन्छ
5: होइन, रामराज्य सम्भव छ? उदारवादी अर्थतन्त्रलाई स्वीकार्ने राजनीतिक दल स्वीकारेको देशमा त्यो लोकतन्त्र आफैमा उदार अर्थतन्त्रलाई चाहिँ भनौँ न स्वीकारेर चल्ने जुन राजनीतिक व्यवस्था हो त्यो व्यवस्थाभित्र प्रतिस्पर्धा मेरिटोक्रेसीलाई चाहिँ विश्वास गर्ने व्यवस्थाभित्र तपाईँले भने रामराज्य सम्भव छ र कहिले काहीँ के भन्छ, म के मान्छु ठान्छु भने सञ्चार माध्यम बिना समाज सरकार चल्दा पनि चल्दैन, तर कहिले काहीँ सञ्चार माध्यमले कहिले काहीँ यसरी चाहिँ त्यो नियोजित रूपमा होइन दुराशयपूर्ण तरिकाले जुन जुन हिसाबको भाष्य बनाउँछ नि त्यो कुरासँग म पूर्ण असहमत छु, किनभने धेरै तपाईँले नाम लिएका सञ्चार माध्यममा धेरै सम्पादकहरू मेरा साथी छन्, मैले उहाँलाई फोन गरेर पनि भनेको छु, होला भनेको कतिपय कुरालाई हामी राजनीतिक व्यवस्थाभित्रको अवस्था
4: भयो, उनीहरूले अतिरञ्जित गरे भनेर अवरोध सिर्जना
5: गर्नु, त्यस्तो पनि म भन्दिन, त्यस्तो म
4: सांकेतिक रूपमा विरोध जनाउनु भएको, म रेड दिनु भएको, धम्की दिनु भएको, चेतावनी दिनु भएको,
5: यसको प्रमाण छ,
4: खतराको घन्टी,
5: तपाईँसँग प्रमाण छ, मैले तपाईँलाई सोधे, तपाईँले प्रश्न सोधे, मैले तपाईँलाई सोधे,
4: तर
5: तपाईँ त्यसको
4: देशमा भएका हरेक घटनाको जिम्मा त सरकारले लिनु पर्यो, सरकारमा को
5: सरकारले लिन्छ,
4: स्वतन्त्र पार्टी नेता बालेन्द्र शाह प्रधानमन्त्री,
5: सरकारले लिन्छ, लिनुपर्छ, लिइराखेको छ, त्यसको पछिल्लो प्रमाण भनेको हाम्रो पार्टीको नव भर्खरै निर्वाचित भएर आउनु भएको महामन्त्री विपिन आचार्यजीले प्रेस रिलिज निकालिसक्नु भएको छ। अब त्यसलाई पनि तपाईँ प्रमाण मान्नुहुन्न, त्यसलाई पनि पार्टीको आधिकारिक धारणा वा सरकारको आधिकारिक पोजिसन मान्नुहुन्न भने यो बहस गर्न व्यर्थ छ। तर फेरि पनि म धेरै मेरा साथीहरू हुनुहुन्छ, मित्रहरू हुन्छ सञ्चार माध्यममा, प्लिज के चाहिँ नगरिदिउँ भने षड्यन्त्रको सिद्धान्तभित्र बसेर कुनै पनि घटना सानो कुरालाई चाहिँ ठुलो बृहत्तर त्यो संरचनासँग जोडेर कुरा नगर।
4: तर सञ्चार माध्यम भनेको त वाचडग हो,
5: त्यही भएर त मैले
4: ल्यापडग,
5: तपाईँको कुरासँग म सहमत होइन, म त त्यसको पक्षमा वकालत गर्ने मान्छे हो, एडभोकेसी गर्ने मान्छे हो कि सञ्चार स्वतन्त्रता बिना न राज्य टिक्छ, न तपाईँ र म टिक्छु, न नागरिकको जीवन चल्छ, त्यो चल्दै चल्दैन। त्यो हिसाबले गर्दा सञ्चार माध्यमलाई माथि चुनौती दिएर सञ्चार माध्यमलाई कर्नर गरेर कुनै राज्य सरकार नचल्न सक्छ, नचलेको इतिहास छ, चल्न सक्दै सक्दैन, त्यो कुरामा दुईमा चलिँदैन। तर फेरि पनि त्यो भन्दा भन्दै सबै सञ्चार माध्यमले त्यो षड्यन्त्रको सिद्धान्तभित्र बसेर एउटा एक खालको न्यारेटिभ बनाउनु पनि त्यो पनि त अपराध हो नि त, त्यसो पनि त गर्न पाइँदैन नि।
4: पदम परियारजी, अहिले तपाईँहरूले पनि स्यालो यहाँ मचाइरहनु भएको छ होइन,
6: के विषय
4: हरेक विषयमा सरकारले काम गर्दैछ, प्रतिपक्षीहरू चाहिँ जेमा पनि खोटै देख्ने,
6: त्यस्तो छ र ऋषिजी, हामीले त अस्ति सरकारले लिएर आएको चारवटा विधेयक एकै दिनमा बिहान 8 बजेदेखि बेलुका 9 बजीसम्म बसेर पास गऱ्यौँ, सरकारलाई सहयोग गऱ्यौँ होइन, भनेपछि प्रतिपक्षी दलले सरकारलाई स्यालुइया गर्ने काम मात्रै गरेको छैन, हामी जिम्मेवार पार्टी भएको कारणले, हामी एउटा लोकतान्त्रिक विधि र पद्धतिमा विश्वास गर्ने पार्टी भएको कारणले गर्दा हामी त सरकारलाई जति सक्दो सहयोग गर्न चाहन्छौँ। सरकार जति धेरै रचनात्मक रूपमा चाहिँ देश विकासको मोडेलहरू, देश विकाससँग सम्बन्धित ऐन कानुनहरू लिएर आउँछ, त्यसलाई चाहिँ जनताको पक्षमा बनाउन चाहन्छौँ, सरकारलाई सहयोग गर्न नै चाहन्छौँ। तर सरकार जसरी र जस्ता विषयहरू लिएर आउँछ, जस्तै मानौ न अस्ति भर्खर सरकारले लिएर आएको चाहिँ सार्वजनिक खरिद चाहिँ सम्बन्धी जुन ऐन थियो, त्यो ऐनमा प्रधानमन्त्री कार्यालयमा बाट नै सार्वजनिक खरिद गर्न मिल्ने गरेर जस्तो खालको लुपहोल्सहरू राखेर त्यो अलिकति इन्ट्रेस्ट भित्री इन्ट्रेस्ट राखेर सरकारले लिएर आयो, त्यहाँनिर त्यस्ता कुराहरूलाई कसरी चाहिँ टाल्न सकिन्छ? होइन, सरकार चाहिँ अधिक शक्तिशाली बनाउने होइन कि सरकारलाई बेसिक अपरेसन कसरी गर्ने खालको बनाउन सकिन्छ, त्यो नियम कानुनलाई कसरी विधि र विधिको शासनभित्र लिएर आउन सकिन्छ भन्ने कुरामा सरकारलाई सपोर्ट गर्ने
4: दृष्टान्तहरूमा चाहिँ प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस के भन्छ?
6: पछिल्ला
4: चुनावमा भइरहेको विषय, आत्मदाहको विषय, सुकुम्बासीहरूको विषयदेखि आज पार्किङको विषयसम्म
6: होइन, सरकारले सुकुम्बासी समस्या समाधान गर्ने सन्दर्भमा जस्तो बाटो अप्नाउनु पर्ने थियो र सरकारले जसरी डोजारे बाटो अप्नायो यो गलत छ। सरकारसँग भएका अन्य कैयौँ विकल्पहरूलाई छोडेर जसरी बल जबरजस्ती अमानवीय ढङ्गबाट सुकुम्बासी र गरिबहरूलाई हटाउने नीति यस्तो बलियो र यस्तो लोकतान्त्रिक सरकारले लियो, यो कुरा गलत छ। दोस्रो कुरा, सरकार चाहिँ सरकार जे कुरा पनि डिनाई गरिरहेछ।
4: 36 वर्षसम्म हामीले समस्या समाधान गर्न सकेका थिएनौँ, रासोपाले तुरुन्त समस्या समाधान गर्ने दिशामा उद्धत भयो भन्ने कुरा चाहिँ स्वीकार्नुहोस् न।
6: एउटा मान्छेको ती नेपाली नागरिकहरू जसले हामीले सुकुम्बासी अव्यवस्थित बसोबासी भनेर भनिरहेछौँ, तिनीहरू कोही भारतको जग्गा गएर मिचेर बसेका थिएनन्। तिनीहरूले यही 147 किलोमिटर पर स्क्वायर भित्र नै नेपालकै सरहदभित्रै बसेका थिए, नेपाली जमिनभित्रै बसेका थिए र उनीहरूले आफूले गरिखाना पाऊ भनेर भनिरहेका थिए। होइन, उनीहरूको व्यवस्था राज्यले गरिदिएको भए, योभन्दा अगाडिको राज्यले अथवा अहिलेको राज्यले गरिदिएको भएदेखि उनीहरू त्यसरी बस्नेवाला पनि थिएनन्। सरकारसँग कति राम्रो विकल्पहरू थिए, यत्रो बलियो सरकार थियो, एक एक घर परिवारको सूचना लिन सकिन्थ्यो। होइन, नेपालको सरहदभित्र ती व्यक्तिहरूको कहाँ कहाँ घर थियो, कहाँ कहाँ सम्पत्ति थियो भनेर सूचना लिन सकिन्थ्यो, त्यस पछाडि उनीहरूलाई हटाउन सकिन्थ्यो। ती सुकुम्बासीहरूले हामी हट्छौँ भनेर पनि भनिरहेका थिए, तर ती सबै विकल्प
4: राजनीतिकरण गर्नुभयो नि त, हामीले भाडो बनाउनु भयो,
6: अलिअलि कमजोरी गरे
4: म
6: स्वीकार्छु।
4: राज गर्न दिनुभयो तपाईँहरूले,
6: राज गर्न दिया चाहिँ होइन, तर सरकार यस्तो खालका बनेका थिए कि जसले चाहिँ ती समस्या समाधान गर्नेतर्फ हात हाल्नै नसक्ने अवस्थामा सरकारहरू थिए। कतिपय अवस्थामा स्वार्थको कारणले गर्दाखेरि पनि ती समस्याहरू समाधान गर्न नसक्ने अवस्थामा थियो। अहिलेको सरकार त त्यो अवस्थामा छैन नि त।
4: अनि गणेश नेपाली, आश्विन राउत, सर्लाइका एक युवाको आत्मदाह प्रकरण पछिल्लो समय यो चाहिँ के कारणले भइरहेको?
6: अघि तपाईँले इङ्कित गर्न खोज्नु भएको क्रमशः नेपाली जनताहरूको त्यो के भन्छ होपलेसनेस जसरी बढिरहेको छ, यो म चाहन्न। म एउटा प्रतिपक्षी दलको सांसद भएको भए तापनि म एउटा नेपालीको हिसाबले यस्तो खालको निराशा चाहिँ नै जुन ग्राफमा बढ्दै गइरहेको छ, यस्तो हुनु हुँदैन। सरकारले यसको यसका सन्दर्भमा कसरी कन्ट्रोल गर्ने हो अथवा कसरी नेपाली जनतालाई आश्वस्त पार्ने हो, त्यो सन्दर्भमा उपयुक्त मेजर चाहिँ नै सरकारले अप्नाउनु पर्छ।
4: प्रमुख प्रतिपक्षी दलको हिसाबले कसरी घचघच्याउनुहुन्छ सरकारलाई, कसरी उत्तरदायी बनाउनुहुन्छ?
6: हामीले पनि यदि हामीले त्यस्तैमा राजनीति गर्न चाहेको भएदेखि चाहिँ त हामी फेरि होल्डिङ सेन्टरमा गएर चाहिँ नि सुकुम्बा
4: राजनीति सुरु गरिसक्नु भयो,
6: छैन
4: माइतीघर मण्डललाई तताइरहनु भएको छ,
6: कसरी छ? होइन होइन होइन, हामीले सरकारलाई खबरदारी
4: एउटा
6: त्यस्तो नागरिकलाई छोडेर अनि त्यसपछि हामी चुप्प लाएर सदनमा बढ्न सक्छौ होला त? ती नागरिकहरूको समस्या समाधान हुनु परेन, सरकारले त लिएर गएर चाहिँ नि होइन, त्यत्रो इन्जिनियर भएको चाहिँ नि सरकारको प्रमुखले त राम्रै ठाउँमा लगेर राख्नु भयो होला भनेर हामीले विश्वास गर्यौँ, तर बाढी आउने ठाउँमा लगेर राख्नु भएको रहेछ। भनेपछि त्यस पछाडि पनि सरकारले
9: सरकारकै कारणले मात्रै भएको
6: हो, सरकारको कारणले मात्रै भएको होइन। अब यो प्राकृतिक विपत्तिलाई कसले रोक्न सक्छ र तर सरकारसँग व्यवस्थापन गर्ने विकल्पहरू छन् के?
9: मैले तपाईलाई आत्मदाहको विषय सोध्दैछु।
6: आत्मदाहको कुरा चाहिँ के छ भने आत्मदाहको कुरा चाहिँ यो एउटा अलिकति नेपाली समाजमा मेन्टल हेल्थको प्रब्लम बिस्तारै बढ्दै गइरहेको छ। हामीले आजको मितिसम्ममा पनि मेन्टल हेल्थलाई त्यत्रो ठुलो चाहिँ स्वास्थ्य समस्याको रूपमा चाहिँ मानिरहेका छैनौँ, तर यो दिनानुदिन बढ्दो अवस्थामा छ। एक दुई, सरकारले जुन खालको चाहिँ कानुन लिएर आउँछु भनेर एकदमै कानुन ल्याउनुभन्दा अगाडि नै मिडियामा सार्वजनिक गरियो, यति हजार रुपियाँ चाहिँ फाइन तिर्नुपर्छ, उति हजार रुपियाँ फाइन तिर्नुपर्छ, ऋणै गर्नुपर्ने, सम्पत्ति नै बेच्नुपर्ने खालको जुन कानुन लिएर आउँछु भन्यो, त्यसले पनि नेपाली जनता आक्रान्त भइरहेका छन्।
9: तपाईँहरू मानव अधिकार कर्मी ऐ राम गुरुङजीले भन्नुभयो नि तपाईँहरूको चस्मा नै दोषी छ, होइन? दोषी चस्मा लगाएर
10: हामी स्थायी प्रतिपक्ष हौ, जो लोकतान्त्रिक प्रणालीसँग विश्वास राख्छ, जो मानव अधिकारसँग विश्वास राख्छ र लोक कल्याणकारी राज्यसँग विश्वास राख्छ भने हामीले गरेको खबरदारीलाई खबरदारी सम्झिन्छ। जो
9: तपाईँ
10: विरोध गर्ने पर्ने ठाउँ
9: तपाईँहरूको संस्कार र संस्कृति, रामजीले भन्नुभएको छ त
10: के हो संस्कार के हो संस्कृति,
9: राम गुरुङजी
10: के हो संस्कार र संस्कृति? जसले आफूलाई लोकतान्त्रिक प्रणालीमा हिँडाउन चाहँदैन त्यसले तपाईँको खबरदारीलाई के सम्झिन्छ? विरोध सम्झिन्छ। हामीले विरोध होइन, हामीले दुई तिनवटा कुरा लेखेर राखेका छौँ 100 डेजमा, चुप लागेर बसेका होइनौँ। एउटा सरकारको प्रमुख चाहिँ पार्लियामेन्टियर पार्लियामेन्टसँग उत्तरदायी भएन भनेका छौँ, त्यो भनेको जनथल हो, त्यो सिट दिएको त्यो जनप्रतिनिधिहरू जो सांसद भएर आएका छन्, आम नेपाली जनताले भोट दिएको भनेको नेपाली जनता त्यहाँ उपस्थित छन्, त्यहाँनिर उत्तरदायी जति हुनु पर्थ्यो, नहुँदा नि हुन्छ भन्ने भाष्य जति पनि छन्, कुरो बुझ्नुभयो नि? आफ्नाले गरे चाहिँ मैले आफूले गरे बाध्यता, छोरोले गरे भूल, अनि त्यसपछि शत्रुले गरे अपराध, संसारमा जहाँ पनि हुन्छ राजनीति पनि हुन्छ। तर पार्लियामेन्ट प्रति जुन खालको उत्तरदायित्व छैन, जुन खालको गैर जिम्मेवारी पनि छ, त्यसले दीर्घकालीन रूपमा आज रमाइलै छ, किनभने अब त्यो अरू दलहरूले हिजो गरेको बदमासी, खेदिएको, पोलिएको, लगतिएको, भागेको, यी सबको रमाइलोसँग हामी अहिले पनि छौँ। बिहा भएको घरमा अलि दिनसम्म रमाइलै हुन्छ, आते जाते रमाइलो, नयाँ दुलै, सबै लुगा लाएका सबै हुन्छन्, भोजपत्र जम्मै हुन्छ। तर त्यसले दीर्घकालीन पार्ने असर के हो भन्ने कुरा आज बुझ्न जरुरी छ के हामीले पनि, एउटा, किनभने त्यसको असर चाहिँ राष्ट्रपतिको कार्यकर्तालाई मात्र पर्ने, हामीलाई मात्र पर्ने होइन होला नि त। हिजोको एउटा व्यक्तिको गैर जिम्मेवारीपनले सधैँ हामी उम्किने, 46 साल 48 साल आयो शिशु प्रजातन्त्र भयो, केही बोल्ने बित्तिकै प्रजातन्त्र शिशु छ बाबु भन्नुभयो, कि जवाबले सकिहाल्यो होइन? अब तपाईँको 62-64 आयो, माओवादी आयो, 10 वर्षको द्वन्द्व पछाडि आयो, एकदम हिजोका के अरे यो राजसंस्था 240 वर्ष सामन्ती, यिनलाई मेट्न पर्छ, ध्वस्त पार्न पर्छ भन्ने भाषाले आयो, यहाँसम्म आइपुग्यो। अब अहिले आएर हामीले चाहिँ गैर लोकतान्त्रिक चरित्र भनेको मानवाधिकारसँग सम्बन्धित हो, लोकतन्त्र भनेको सरकारको विरोध होइन, मानवाधिकार भनेको आइसिसिपिआरमा हस्ताक्षर गर्ने देशले 1991 मे 14 हामीले हस्ताक्षर गरेका छौँ।
9: राम गुरुङजी, सरकारले आलोचना चाहिँ पचाउनै सक्दैन अनि राष्ट्रिय स्वतन्त्र पार्टीले
8: होइन? पहिलो कुरा त के बुझ्नु पर्यो भने मानवाधिकारको विषयमा पक्ष या विपक्षमा म उभिन चाहन्न। पहिलो कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी कहिले पनि पक्ष या विपक्षमा उभिन चाहन्न। मानवाधिकार, वास्तविक मानवाधिकार कर्मी कुरा गरिरहेको छु मैले,
10: वास्तविक
8: तपाईँ बिचमा नबोल्नुहोस् न होइन, वास्तविक मानवाधिकार कर्मीको पक्ष या विपक्षमा उभिँदैन, किनभने ऊ लोकतन्त्रको कुरा होइन कि, ऊ वास्तविक मानव मान्छेसँग जोडिएका सारभूत कुराहरू, आधारभूत कुराहरूको पक्षमा उसले बोल्छ, त्यो पक्षमा काट्नै नसक्ने भएपछि न राज्य न प्रतिपक्ष कसै बोल्न सक्ने कुरै भएन, पहिलो कुरा त। दोस्रो कुरा, मानवाधिकार कर्मीले, वास्तविक मानवाधिकार कर्मी, मेरा पनि मित्रहरू हुनुहुन्छ, वास्तविक मानवाधिकार कर्मीले के गर्दैन भने संसदभित्र के भएको छ भनेर टिप्पणी गरेर बस्दैन, उसले चाहिँ के भन्छ भने संस्थागत हिसाबमा संस्थागत हिसाबमा के कमी कमजोरी भएछ राज्यको पक्षबाट, राजनीतिक दलका पक्षबाट, र त्यसका सरकारहरूलाई विभिन्न पक्षबाट के भएको छ जसले चाहिँ मान्छेको आधारभूत बाँच्न पाउने अधिकारसँग जोडिएको कुराहरू उल्लङ्घन भएका छन्, त्यसमा ध्यान दिन्छ। दोस्रो कुरा, तेस्रो कुरा, झन् सारभूत कुरा के हो भने लोकतन्त्र भनेको मानवाधिकार कर्मीको हैसियतमा वा मानवतावादी व्यक्तिहरूको हैसियतमा के गर्ने हो भने राज्यलाई नराम्रो कुरा मात्रै कोट्याउने होइन, सरकारको नराम्रो कक्षको कुरा मात्रै गर्ने होइन, तिमीले यतिसम्म चाहिँ राम्रो काम गर्यौ,
5: यो चाहिँ साँच्चै मानवीय मूल्य र मान्यता विवृति गर्यो, यसमा तिमी दण्डित हुन पनि तयार हुनुपर्छ भनेर भन्न सक्ने एउटा के हो त संस्था हो
9: राम गुरुङजी। सरकार आफूले खनेको खाडलमा आफै पर्दैछ।
5: कहाँ खनेको खाडल?
9: भदौ 23-24 गते त्यस पछाडिका दिनहरू सडक तताउने कुरा विरोध गर्ने
5: पहिलो कुरा त अब यहाँ
9: आलोचना
5: अलिकति
9: तपाईँ सिंहदरबारको गेट अगाडि दुईजना चेलीहरूको अवस्था
5: होइन यस्तो छ। म एउटा कुरा के छ भने म तपाईँले भनेर आएको म त्यहाँबाट गाडी हाँकेर आउँदै थिएँ, भिजेर बसिराख्नु भएको थियो होइन, त्यो नहुनुपर्ने थियो, भइरहेछ, हुनु हुँदैन त्यस्तो घटनाहरू। तर फन्डामेन्टल म दार्शनिक कुरा नगरौँ भन्ने पक्षमा थिएँ।
9: रासोपा सभापति
5: पिँध बिनाको बहस गरेर काहीँ पनि पुगिँदैन क्या, पिँध बिनाको लोटा जस्तो बहस गरेर काहीँ पनि भएन। मलाई पहिला पिँध बसाउनु दिनुहोस्। दार्शनिक पक्षबाट कुरा गर्नुहुन्छ भने अहिले नेपाली समाज
9: रासोपाले पिँध छोडेको चाहिँ छैन होइन,
5: कहाँ छोड्छ, किन छोड्ने? रासोपाको
9: धरातल बिर्सेको,
5: रासोपाको उदय किन भयो? पहिला त्यसमा बहस गर्ने हो। यहाँ चाहिँ नि भनौँ न हिजोको सत्ताबाट उम्किनु परेका, सत्ताको छत्रछायाँ बसेर लाभ लिएकाहरूले गरेको सबै नेगेटिभ सत्य भनेर मानिदिनु पर्ने हो र अनि हामी हच्किनु पर्छ? पर्दैन नि, हच्किँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी यसै कार्यकर्ता नेता त्यसमा अन्य पार्टीमा जस्तै बुद्धि खियाएर बुद्धि लगाएर पार्टी चलाउनु पर्छ, देश चलाउनु पर्छ भन्ने मान्छेहरू पनि छन् त्यहाँ। त्यो कुरा बिर्सिनु भएन, पहिलो कुरा। दोस्रो कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी किन आफ्नो हैसियत बिर्सिएको छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीको उदय के भएको? कुनै नेताको लहरमा भएको यो होइन, कसैले ल्याएर जन्माइदिएको हो? होइन नि, यो त नागरिकको आवाजले चाहिँ गठन गरेको शक्ति हो नि, नागरिकको आवाजले आज सत्तामा पुर्याइदिएको हो नि। त्यो हिसाबमा गर्दा नागरिकको आधारभूत सरोकार के हो त्यो बिर्सिएको छैन। त्यसको पहिलो उदाहरण के दिन्छु भने 100 दिन पुग्दा नपुग्दै विगतको चाहिँ 18
9: तर यो चाहिँ जेएनजी आन्दोलनकै जगमा बनेको हो नि त होइन, सरकार
5: जेएनजी
9: 23-24 गते
5: जेएनजी आन्दोलनको जगमा
9: बने बेला महानगरपालिकाको प्रमुख बालेन्द्र शाहको स्टाटस हेर्नुहोस्
5: होइन,
9: उहाँको भूमिका हेर्नुहोस्।
5: त्यो चाहिँ के हो भने तपाईँले साँच्चै देश बनाउने हो, समाज बनाउने हो, नागरिकले दुःख पाए, भ्रष्टाचारले देश थिल्थिलो भयो, त्यसबाट मुक्ति गर्न चाहने हो भने अब यस्ता फुटकर के स्ट्याटस लेख्यो राम गुरुङ भन्ने मान्छेले, फेसबुकमा के लेख्यो गएर चाहिँ कहाँ उभियो भन्ने कुरालाई अर्थ राख्दैन। अब राम गुरुङ भन्ने मान्छेले बोलेको कुराले संस्थागत गर्ने कुराहरू, संस्था
9: अर्थ राख्ने गर्ने कुरा, 24 गते कस्ता कस्ता घटनाहरू भए, मानव अधिकार आयोगको प्रतिवेदन के आयो?
5: होइन, मानव अधिकारको आयोगको नाम लिन चाहन्न, उहाँ कुन पृष्ठमा हुनुहुन्छ त्यहाँ पुगेको पनि हामीलाई थाहा छ क्या, बोल्नुपर्ने बाध्य भयो क्या, बोल्नुपर्ने बाध्य भयो क्या, म नाम लिन्न। त्यो घटनामा त्यो त्यसको प्रतिवेदनहरू कसरी तयार भएका छन् र कुन कुराहरू जबरजस्ती हालिएको छ, कुन कुरा निकालिएको छ भन्ने कुरा पनि त हामी सुसूचित छैनौँ र कतिपय कुरा बोल्नु भएको छैन, किनभने राज्य नागरिकको पक्षमा काम गर्ने मान्छे बोल्नु हुँदैन। कतिपय त्यो मैले बोलेको कुराले कसैलाई अन्याय हुन सक्छ?
9: नेताहरू चाहिँ दुलले नुहाएका छन् त सबै,
5: कहाँ दुलले नुहाएको छ?
9: गौरीबहादुर कार्की नेतृत्वको आयोगले जस्तो गरिदिनु पर्छ।
5: राम गुरुङ गल्ती रहित त्रुटि रहित मान्छे हो, तपाईँलाई त्यस्तो लाग्छ? होइन, म स्वीकार छु, त्रुटि मान्छे हो, त्रुटि हुन्छ, काम गर्ने मान्छेले त्रुटि हुन्छ।
9: अनि आयोगले औल्याएको विषयलाई सिधै खारेज गर्नु?
5: कहाँ खारेज गरेछ? आयोगको रिपोर्ट जस्ता
9: तस्तै प्रश्न उठाउनु
5: कहाँ उठाएको छ? कसले सरकारले गरे?
9: नेतृत्वमाथि प्रश्न उठाउनु भयो, आयोगको नेतृत्वमाथि,
5: नेतृत्वमाथि प्रश्न उठेको होइन, काम गर्ने सिलसिला र जसरी मिडियाबाजी गर्दै हिँडिरहेका छन् त्यसमाथि हामीले प्रश्न नउठाउने? व्यक्तिगत रूपमा भन्दैछु, राष्ट्रपतिको आवाज होइन, फेरि यसलाई नबङ्ग्याउनु होला। व्यक्तिगत रूपमा एउटा सचेत नागरिकको हैसियतमा, समाजशास्त्र पढेको विद्यार्थीको हैसियतमा म के भन्दैछु भने आएको जिम्मेवार व्यक्तिले मिडियाबाजी गर्दै हिँड्ने हो कि होइन? गर्नु मिल्छ? रामगुरुले गर्दै हिँड्ने, गौरीबहादुर कार्कीले कहीँ मिडियाबाजी गर्दै हिँड्नु भएको छ? मिल्छ? हो, त्यो कुरापछि सबैजना जवाफ दियो भने बल्ल समाज र नागरिकको आवाजलाई सम्बोधन गर्न सकिन्छ। त्यसपछि छुट्टिहाल्छ नि बाबा, राजनीतिक दल भने कसलाई, कुन चाहिँ राजनीतिक दल रोज्ने भन्ने कुरा नागरिकको कुरा हो। नागरिकले रोजेको कुरामा छटपटाएर त्यसमा चाहिँ हात भएर अनि फेरि नारी बनाउँदै हिँड्ने, त्यो कुरालाई स्वीकार दिन्छ
9: तपाईँसँग?
11: जति भने जवाब छ, दुई तिहाईको दम्ब छ, दुई तिहाईको कुरो छ, मैले भने लोकतन्त्र, मैले भने मानव अधिकार तक्व हो, म धेरै जान्दैछु होइन, शक्ति सन्तुलनको सिद्धान्त मान्दिनँ, अदालत मान्दिनँ, राष्ट्रिय मानव अधिकार आयोग मान्दिनँ, पार्लियामेन्ट मान्दिनँ, ठिक छ। मानव अधिकार भनेको चाहिँ तपाईँको तलुवा चाटेर हिँड्ने हो, ठिक छ, त्यही गरिदिनु पर्ला, हामी गरिदिउँला, अब जानियो, आज सिकियो, मैले पढे मानव अधिकार र अरूले पढे मानव अधिकार फरक होला।
9: निष्पक्षतामाथि प्रश्न
11: के हो, निष्पक्षतामाथि हो भन्ने भने हाम्रा काम, सचेत कानले सुन्नुहोस्, हाम्रा काम बन्दुक अगाडि आउँदाखेरि पनि खबरदारी गर्ने नै हो। हामीले गरेको खबरदारी अहिले हामीलाई त सधैँ सबैले गाली गर्ने, हामीलाई मतलबै छैन त्यो कुरामा। हिजो 10 वर्ष द्वन्दका बेला माओवादीहरूले ज्यान जोगाइदिए, जीवन रक्षा गरिदिए भनेर आएका कतिजना नेता थिए, पछि त तपाईँको द्वन्दकालीन घटनामा सजाय गर भन्दा त तपाईँको हामीलाई नै ज्यान लिन पनि आयो नि, आएनन् र त्यसले हामीलाई यस्तो कुराले केही फरक पर्दैन।
10: हाम्रो कुरो कहाँनिर हो भनेदेखि लोकता मानवीय मूल्य र मान्यता भ्यालु कहाँनिर छ, कहाँनिर छैन? सरकारले मानवीय भ्यालुलाई कति रेस्पेक्ट गर्यो, ह्युमन डिग्निटी कति रेस्पेक्ट गर्यो, सरकारले फन्डामेन्टल राइटलाई कति रेस्पेक्ट गर्यो, झन्डाले सरकारले आफूले हस्ताक्षर गरेका चाहिँ रेटिफाई गरेका सन्धिहरूलाई कति रेस्पेक्ट गर्यो, त्यसको इभ्यालुएसन उहाँहरू आफैले गर्नुहुन्छ। किन सबभन्दा जान्ने र धेरै पढेको प्रधानमन्त्री गृहमन्त्री बाहेक अरू सबै पढेका मान्छे भएको सरकार हो यो, यति पढेको मान्छे भएको सरकार छैन। त्यस कारणले उहाँका कार्यकर्ताले के भन्छन्, नेताले के भन्छन्, उहाँहरूको प्रतिरक्षा के हो, भिजिलान्तेले के भन्छन्, त्यो त मतलब हुँदैन। मतलब कहाँनिर हुन्छ भने सरकार सञ्चालन गर्नेहरूले ह्युमन डिग्निटीलाई कति रेस्पेक्ट गरे। सुकुम्बा समस्या समाधान गर्नै पर्थ्यो, सुकुम्बासीमा राजनीति घुसेकै थियो, राजनीति त जहाँ पनि घुस्छ दलीय राजनीति घुसेको थियो, त्यसलाई कार्यकर्ता भर्ती केन्द्र नै बनाइएको थियो त्यो स्थानलाई, तर त्यसको तपाईँको रेस्क्यू गर्दै गर्दाखेरि डिग्निटी कति, त्यो त्यो त्यो त्यो कर्म आफू उपर पर्दाखेरि त्यसलाई रेस्पेक्टफुल लाग्छ कि लाग्दैन आफू उपर? त्यहाँनिर एउटा मान्छे जलेर मर्यो, राज्यसभा फ्रस्ट्रेसन भयो, हामीले चलाऊ र हामी त सय दिन आएको नि, त्यो त अस्ति नै गोले हो नि, अस्ति नै गोले भन्ला, त्यो अझ अस्ति नै गोले भन्ला, अर्काले भन्दा सहवंशले भन्ला,
9: गृहमन्त्री सोधन गुरुङले भन्नुभयो त स्थानीय तह पनि छ भन्ने कुरो,
10: स्थानीय तह पनि छ, सरकार
9: देशमा तीन तहको सरकार छन्,
10: देशमा
9: 205 पढाउनु भएको छ,
10: देशमा 753 स्थानीय तह छ, राष्ट्र संघीय सरकारको कता हो त क्षेत्र, त्यसो भए 753 स्थानीय तह छ भने 753 एउटा देश हो त, त्यसो भए संघीय सरकारले गर्छ के, प्रदेश सरकारले गर्छ के? काठमाडौँ महानगरपालिकाले तपाईँको चाहिँ पार्किङ नियमावली अनुसार पार्किङ व्यवस्थापन गर्न सक्छ, पार्किङ सजाय गर्न सक्दैन, सरकार त उहाँ नै हो, जब उहाँको अन्डर हो या के हो म जान्दिनँ, सरकार जिम्मेवार हुन्छ हुन्न त्यो पनि म जान्दिनँ, किनभने अहिले जान्ने बेला भइसकेकै छैन, अलि पछि जान्ने हो होला हामी पनि, हामी हेर्दैछौँ। तर मैले भनेको के हो भने कसैलाई विरोध होइन, कोही पार्टीलाई दललाई व्यक्तिलाई विरोध गर्नु छैन, तर यदि हामीले सही ट्र्याक समातेनौँ भनेदेखि ह्युमन डिग्निटी र ह्युमन भ्यालु छोडेर विकासको कुरा आशा मात्र गऱ्यौँ भने तपाईँको चाहिँ पानी नभए ठाउँमा पौडी खेले जस्तो हुन्छ।

0: प्रधानमन्त्री त्यसरी नै दौडि सक्ने
1: प्रधानमन्त्री मालेन्द्र शाहको घोषणा हेर्नुहोस्, गृहमन्त्री सुदन गुरुङको संसदको रोस्टमबाट बोलेको कुरा हेर्नुहोस्, उहाँको च्यालेन्ज हेर्नुहोस्,
0: उहाँहरूको एउटा हेर्नुहोस् एक्सपिरियन्स रियली म्याटर्स है, अलिकति अनुभव, अलिकति
1: प्रदेश सरकार र स्थानीय सरकार त तपाईँहरूकै छ अहिलेसम्म पनि,
0: प्रदेश सरकार हाम्रो होला, सङ्घको सरकार चाहिँ नै राष्ट्रपाको होला, केही फरक परेन, मेन कुरा चाहिँ काम कसरी गर्ने होइन, कसरी मिलाएर समन्वयकारी ढङ्गबाट काम गर्ने भन्ने कुरा सरकारको हातमा हुन्छ। तर अहिलेको सरकार चाहिँ कस्तो हो भने अलिकति जुन खालको होस गुम चाहिँ नि पुर्याउनु पर्ने हो नि, तपाईँलाई म एउटा दुईवटा राजनीतिक घटना सम्झाउन चाहन्छु। 48 सालमा यस्तै खालको होस गुमाउँदाखेरि हामीले ठुलो राजनीतिक दुर्घटना चाहिँ नै निम्त्याएको छौँ। 64 सालमा यस्तै खालको राजनीतिक परिवर्तन भएर होस गुमाउँदाखेरि ठुलो राजनीतिक परिवर्तन र देशको विकास गर्ने मौका हामीले चाहिँ नै गुमाएका छौँ। 82 सालमा पनि फेरि यत्रो ठुलो राजनीतिक परिवर्तन भएर यत्रो ठुलो जनताको जनअपेक्षा अनुसारको सरकार बन्दाखेरि पनि फेरि त्यही प्रवृत्ति, जे कुरा पनि डिनायल गर्ने, यो ठिक छैन, त्यो ठिक छैन, मिडिया ठिक छैन, होइन सबै कुरा ठिक छैन, अरूले बोलेको ठिक छैन, मैले बोलेको ठिक छ, हामीले भनेको ठिक छ, हामीले भने जसरी हुनुपर्छ भन्ने जुन खालको अलोकतान्त्रिक सोच प्रवृत्ति सरकारमा देखिएको छ, यसले चाहिँ दुर्घटनातर्फ, राजनीतिक दुर्घटनातर्फ लैजान्छ कि भन्ने डर हामीलाई लाग्छ।
1: राम गुरुङ जी, सरकार एकाङ्की सोचमा हिँडिरहेछ अनि दुर्घटना हुन सक्छ।
2: होइन, पहिलो कुरा त मैले प्रदीपजीलाई मैले के भन्छु भने, पदमजीलाई, लोकतन्त्रमा पक्ष प्रतिपक्ष संसदभित्र हुने हो, त्यो पनि जनताका नागरिकका मुद्दामा हुने हो। यदि सरकारले सत्ताले नागरिकको बृहत्तर हितको पक्षमा काम गरिरहेछ भने करेक्सन सहित दोहोऱ्याएर भन्दैछु।
1: उहाँले त 48 सालको घटना स्मरण गराउनु भयो त,
2: त्यो त
1: राजोपा दुर्घटनामा पर्दैछ,
2: होइन
1: त्यो नियति बेहोर्नु पर्दैछ,
2: होइन दुर्घटना पर्छ पर्दैन भन्ने कुरा नेपाली कङ्ग्रेसले वा राजोपा स्वयंले भन्ने कुरा नि त्यो नागरिकले निर्णय लिने कुरा हो।
1: सरकारले होस चाहिँ गुमाएको हो नि, होइन
2: कहाँनिर गुमाएको होस्,
1: उहाँले भन्नुभयो त, फेयरिस त प्रस्तुत
2: गरिसक्नुहुन्छ, उहाँहरू त 30 वर्ष व्यक्तिगत रूपमा उहाँलाई मैले भन्नु केही छैन, नेपाली कङ्ग्रेस वा नेकपा एमाले लगायतको जो अहिले प्रतिपक्षमा बसेर जनताबाट तिरस्कृत भएर जुन अभिमतका साथ संसदमा खुम्चिनु भएको छ नि, त्यसको पीडा यति छिटै बिर्सन सक्ने अवस्था छ र उहाँले भन्नु स्वाभाविक हो नि होस गुमाएको कुरा, किनभने नागरिकको पक्षमा काम गर्दाखेरिमा कहिले काहीँ निर्मम कदम लिनुपर्छ। यसमा म अडान म व्यक्तिगत रूपमा अडान लिन्छु, राष्ट्रिय स्वतन्त्र पार्टी लिन्छ र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको क्याबिनेटले पनि लिन्छ त्यो कुरा। यदि जनताको बृहत्तर हित हुन्छ भने त्यो तत्कालका लागि निर्मम देखिन्छ भने पनि र त्यसलाई दीर्घकालीन रूपमा त्यसले साँच्चै नागरिकको आर्थिक जीवनलाई समृद्ध बनाउँछ, न्यायोचित चाहिँ सामाजिक न्यायको चाहिँ सुनिश्चित गर्छ, मानवाधिकारको सुनिश्चित गर्छ भने त्यो पक्षमा सरकार निर्मम हुन्छ। तर फेरि तर लगाइसकेपछि मलाई बोल्न दिनुहोस्, तर संसद भनेको सार्वभौम थलो हो, त्यसको सम्मान सबैले गर्नुपर्छ। र तपाईँले भने जस्तो अराजक भने चाहिँ त्यो चाहिँ कि त त्यो प्रतिपक्ष त्यो सत्ताबाट बाहिरिँदाको छपट्टिको अभिव्यक्ति हो, 100 दिन नपुगेको चाहिँ सत्ताले, सत्ता त कहाँ आएको छ र सरकार नै बदलिया हो, सत्ता त उहाँहरूकैले राखेको ब्युरोक्रासीमा छ, उहाँहरूले चलाएको चाहिँ नि तलतिरको गैर सरकारी संस्थामा होला, उहाँहरूले चलाएको विद्यालयमा छ नि, सत्ता त कहाँ हामीले चाहिँ खुसी सुधार्न सकिसकेका छौँ,
1: सरकार अहिलेसम्म पनि तपाईँहरूले
2: उहाँहरूकै छ, विद्यालयमा हेर्नुहोस् गैर सरकारी संस्थामा
1: सबै खाने पानीको सरकारलाई दोष नदिने
2: सत्ता उहाँहरूकै छ,
0: होइन होला यस्तो छ। नेपालको राजनीतिक प्रवृत्तिलाई चाहिँ नै भित्र निहालेर हेर्ने हो भनेदेखि चाहिँ सत्ता भने चाहिँ नै सङ्घ जसले चलायो अहिले पनि त्यही प्रवृत्ति चाहिँ, यद्यपि हाम्रो सङ्घीय संरचनामा हामी गइसकेका छौँ तर केन्द्रको हालीमुहाली केन्द्रको चाहिँ प्रभुत्व डेफिनेटली छ। तर अहिलेको सरकारले चाहिँ म चाहिँ के अपेक्षा गर्दछु भने अहिलेको सरकारले कम्तीमा अब यो पुराना कुराहरूलाई धेरै दोष दिने होइन यो भएन त्यो भएन भन्ने भन्दा पनि आफूले आँटेको कामलाई लोकतान्त्रिक विधि र पद्धतिलाई फलो गरेर त्यसलाई चाहिँ प्रक्रियालाई पनि पुरा गरेर परिणाममा जानेतर्फ अगाडि बढोस् भन्ने।
1: ठ्याक्कै सत्ता पक्ष र प्रतिपक्षको भूमिका अहिले
3: प्रतिपक्ष आफू पनि जोडिएर दुई तिहाई गुमाएको तिल मिलाएकै छ, आफ्ना योजना नभएर अघिल्लालाई गाली गरेको थियो, अहिले कहाँ नि आफ्नो धेरै योजना नभएर यिनलाई गाली गर्दैछ, हाम्रो चाहिँ दुर्गति त्यहीँनिर
1: हस्। यहाँहरू तिनैजनालाई समय संवाद र छलफललाई धन्यवाद।
3: नमस्कार।
4: न पक्ष न विपक्ष।

0: Sada je disfakcija.
1: Studis FM, 92.2 MHz.
2: पछिल्लो समय सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दाखेरि त्यो होल्डिङ सेन्टरको अवस्था र त्यसबाट थप पीडामा बस्नु परेको सुकुम्बासीहरू र त्यसका लागि आवाज उठाउन गएका केही जेएनजी अभियन्ताहरूलाई जुन हिसाबले धरपकड गरियो यो पनि निकै चर्चामा आएको छ। यी लगायतको प्रश्नको आज हामी जवाब खोज्ने प्रयास गर्नेछौँ र जवाबको निम्ति मेरो पाहुना हुनुहुन्छ अधिवक्ता विकास गुप्ता। विकासजी स्वागत छ।
3: धन्यवाद।
2: तपाईँ सिधै अहिले महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आइरहनु भएको छ जहाँ जेएनजी अभियन्ता र अधिवक्ता पनि माझी धनसारीलाई राखिएको छ। दुई दिन भयो होइन त्यहाँ राखेको। के छ अहिले उहाँको पछिल्लो अवस्था?
3: स्वास्थ्य अवस्थामा सुधार आइराखेको अवस्था हो। यद्यपि यहाँ आँखाको छेउमा पनि अलिकति भिजन ब्लर जस्तोको कुरा पनि छ र जुन बडीमा हुने पेनको छ नि पेन चाहिँ पूर्ण रूपमा अहिले चाहिँ गइसकेको अवस्था छैन। सो डक्टरले भनेअनुसारको औषधि र डक्टरको निगरानीमा हुनुहुन्छ
2: माजिद।
3: स्वास्थ्य अवस्था
2: आँखामा अझै पनि केही समस्या देखिएको
3: छ,
2: दृष्टिमा केही ब्लर भनौँ।
3: हामी सामान्य मान्छेले के पनि बुझौँ भन्दाखेरि कहिलेकाहीँ टाउकोमा लागेको चोट, अनुहारमा लागेको चोट, शरीरमै लागेको चोटको पीडाहरू अलि समय बित्दै जाँदा पनि देखा पर्ने रहेछ, महसुस हुने, अनुभूति हुने कुराहरू पनि रहेछ। किन जे जस्तरी चाहिँ उहाँले एक किसिमको टर्चर झेल्नुभयो त्यस पश्चात चाहिँ निरन्तर उहाँलाई औषधि दिइएको छ। अहिले त कति दुखाइ त औषधिले गर्दा पनि निको निको निको निको भए जस्तो अवस्था भए पनि ठोस रूपमा उहाँलाई कतिसम्मको चोट परेको छ भन्ने कुरा चाहिँ अझ यो 5 दिन 7 दिनको चाहिँ डक्टरले गर्नुपर्ने लिनुपर्ने रिपोर्टहरूको आधारमा पनि बाहिर देखिन्छ।
2: अब विकासी तपाईँ एउटा प्रखर वक्ता मात्र नभइकन तपाईँ अधिवक्ता पनि हो, कानुनको विद्यार्थी पनि हो, कानुनलाई अभ्यास गर्ने एकजना व्यक्ति पनि हो। यो सबै घटनाक्रममा प्रहरीले जुन हिसाबले माजिद अन्सारी लगायत केही जेएनजी अभियन्ताहरूलाई धरपकड गर्यो यसलाई के भन्ने? यो पक्राउ परेको हो कि यो अवस्थालाई साम्य पार्नको लागि के नियन्त्रणमा लिइएको हो कि के हो? यसलाई के भन्ने? सोधपुछको लागि लगिएको हो कि के हो? यो खास यसको अवस्था के हो? कानुनी अवस्था चाहिँ
3: बडा रमाइलो छ। मेरो साथीले भन्नुहुन्छ प्रहरीले गर्नुपर्ने सामान्य सोधपुछ हो, प्रहरीले गर्यो सामान्य कुटपिट जुन चाहिँ माजिदको लागि असामान्य भइदियो जसले गर्दा माजिद आज टिचिङ हस्पिटलमा छ। यो लाजास्पद कुरा हो। प्रहरीले जे जुन जसरी चाहिँ त्यो अवस्थालाई लिन सक्नु पर्थ्यो लिनु पर्थ्यो, सोलिडारिटी विथ माजिद र माजिदको हेल्थको निम्ति कामना गर्ने कुरा त हो नै, तर बाहिर जे जति पनि फुटेजहरू आए ती कुराले यति देखाउँछ कि त्यति बेला त्यो घटनालाई प्रहरीले फरक तरिकाले लिन सक्थ्यो एउटा। अर्को कुरो माजिदको लिगल स्ट्याटस के हो भन्ने कुरा नै स्पष्ट छैन। ऊ प्रहरीको निगरानीमा हो कि प्रहरीको नियन्त्रणमा हो भन्ने कुरा नै प्रष्ट छैन। सँगै पढेका दुईजना छुटेको अवस्था छ। ऊ चाहिँ प्रहरीले नियन्त्रणमा लिइसके पछाडि किर्तिपुर अस्पताल पुर्याइयो, त्यस पछाडि टिचिङ पुर्याइयो, त्यस पछाडि अझै अस्पतालमा प्रहरी त छ तर प्रहरीले कुनै पत्र दिएको अवस्था छैन वा चाहिँ उसलाई प्रहरीकै नियन्त्रणमा छ है भन्ने ठोस आधार भन्ने अवस्था पनि छैन। त्यो भन्दा चाहिँ फेरि प्रहरी त्यहाँ दुईजना प्रहरी ड्युटीमै छन्। सो एक दृष्टिले हेर्दा ऊ प्रहरीको निगरानीमा छ, कुनै कागज चाहिँ कानुनी कागज हातमा नहुँदै गर्दाखेरि नियन्त्रणमा छैन जस्तो पनि देखिन्छ। फेरि प्रहरीको उपस्थितिले नियन्त्रण पनि देखाउँछ। ऊ नियन्त्रणमा छ कि निगरानीमा छ प्रष्टै हुन सकेको छैन। उसलाई चाहिँ पक्राउ परिसके पछाडि छोडिएको जस्तो पनि हिजो अनुभव थियो। किन भन्दाखेरि टिचिङ अस्पतालमा आइसके पछाडि प्रहरीहरू हुनुहुन्थेन भने पछाडि त जुन जे अवस्था चाहिँ आजको दिनमा पक्राउ परेको अन्य दुईटाको हो माजिद अन्सारीको पनि उही हो। यदि त्यो हो भने रातिदेखि फेरि प्रहरी छ। सो माजिदको अवस्थामा स्पष्ट रूपमा अझै पनि सरकारको प्रहरीको ऊ नियन्त्रणमा छ कि निगरानीमा छ, ऊ अरेस्टमा छ छैन, कस्टडीमा छ छैन भन्ने कुरा नै प्रश्न हुन सकेको छ छैन।
2: माजिदको स्वास्थ्य उपचारको खर्च चाहिँ कसले बेहोरिरहेको छ?
3: स्वास्थ्य उपचारको खर्च चाहिँ अहिले चाहिँ यसबारे म तपाईँलाई स्पष्ट उत्तर दिन सक्दिनँ।
2: माजिदको पक्षले के भनेको छ सरकारको अथवा त्यहाँ बसेका प्रहरीहरूसँग? तपाईँले सोधपुछ गर्नुभयो होला नि त त्यहाँ जाँदा?
3: यो खर्चको विषयमा मलाई ज्ञान भएन,
2: अस्पतालले पनि बताउँदैन, तपाईँले सोध्नु भएको छैन?
3: मैले यो सोधेको छैन।
2: ए
3: हामी नियन्त्रण भएदेखि नै उसलाई त्यस्तो चोटपटक आएदेखि नै हामी संवादमै छौँ, त्यहीँ छौँ। तर यो खर्चको विषयमा चाहिँ सुरु तहमा एक दुईजना अभियन्ताले नै तिर्न पनि खोज्नु भएको थियो, होइन यो पछि यसको खर्च के हो कसो हो हेरौँला गरौँला बुझौँला समन्वय गर्ने पाटोहरू छन्। तर स्पष्ट रूपमा अहिले चाहिँ फलानुले नै तिरिराखेको भन्ने अवस्था पनि होइन एक, र दोस्रो भनेको त टिचिङ अस्पताल हो, सरकारको अस्पताल हो, त्यो उसको उपचार खर्च तिर्ने अवस्था नै जटिल होला वा चाहिँ त्यस्तो केही पर्ला भन्ने जस्तो चाहिँ अहिले चाहिँ त्यो दिशामा हामीले सोचेको छैनौँ या मैले सोचेको छैन।
2: ल ठिक छ, तपाईँले माजिदलाई नियन्त्रण भनौँ, पक्राउ भनौँ, निगरानी भनौँ, जेसुकै भनौँ, जुन हिसाबले धरपकड गरियो, देख्दाखेरि त धरपकड देखिन्छ, जुन हिसाबले कुटपिट गरिएको छ, कपाल लुसिएको छ,
3: टर्चर देखिन्छ, टर्चर
2: हजुर होइन त्यो, ल जुन हिसाबले त्यहाँ उनलाई नियन्त्रणमा लिइयो त्यो भिडियोमा तपाईँले हेर्नुभयो, एकजना सही हिसाबले माजिदप्रति प्रयोग गरेका शब्दहरू, त तर म मनै छ स्पष्ट रूपमा, नाम थाहा छ तपाईँलाई उहाँको?
3: प्रहरीको नाम थाहा छैन,
2: एलपी पौडेल कि समथिङ के लेखा जस्तो लाग्छ उहाँको त्यो नेम ट्यागमा, त्यो कस्तो खालको अवस्था हो? कानुनी रूपमा त्यसलाई कसरी लिन सकिन्छ? ती व्यक्तिमाथि के कारवाही हुनुपर्ने खालको अवस्था हो कि त्यो सामान्य एउटा पुलिसले गर्ने व्यवहार त्यही हो?
3: यो दुर्भाग्यपूर्ण विषय हो, राज्य र राज्यका संयन्त्रहरू अझ हामीले प्रहरीसँग जोडेर प्रहरी मेरो साथी भन्छौँ, साथीको शब्द त्यो हुँदैन, साथीको व्यवहार पनि त्यो हुँदैन। यो अवस्थामा चाहिँ जे जसरी बोलियो त्यो भाषा पनि ठिक होइन, त्यो व्यवहार पनि ठिक होइन, प्रहरी साथी रहेन, साथी रहेन, प्रहरी विश्वास गर्न सकिन्न प्रहरीलाई।
2: त्यो भाषा चाहिँ
3: भाषाप्रति
2: कानुनी उपचार केही हुन सक्छ कि?
3: त्यसको निम्ति यदि गरिने विषय हो भने तत्कालै एउटा छानबिन समिति बनाइदिएर त्यहाँ घटनास्थलमा को को थिए र तपाईँले नाम तोकेकै व्यक्तिलाई तपाईँलाई त्यो डिपार्टमेन्टल एक्सन भन्छ नि त्योसम्मको स्पेस चाहिँ छ, नभएको होइन। र त्यो कारवाही चाहिँ पीडित त्यो त्यसरी कारवाही भएमा चाहिँ साङ्केतिक रूपमा पनि अस्पतालमा बसेको पीडितलाई न्याय नै हुन्छ।
2: विभागीय कारवाही भयो भने पनि, भएन भने पीडितले चाहे भने कानुनी उपचार खोज्नको लागि अदालत पनि जान सक्छ यो व्यवहार प्रति?
3: यो मैले भने नि अहिले लिगल स्ट्याटसकै कुरामा पनि पीडितको हाम्रो अहिलेको स्ट्याटस के त भन्ने कुरा प्रष्ट भइसकेको छैन।
2: मैले जुन हिसाबले उनलाई धरपकड गरियो नि त्यो माथि चाहिँ उसले कानुनी उपचार खोज्न सक्छ?
3: त्यो माथि चाहिँ
2: माजिद अन्सारीले
3: त्यो माथि चाहिँ अदालतमा भन्दा पनि तपाईँ हामी जस्तो भनौँ न एक किसिमले चाहिँ प्रेसर ग्रुपले एक किसिमको अवस्था सिर्जना भयो भने सो व्यक्तिलाई कारवाहीको निम्ति पहिलो गठन हुने भनेकै छानबिन समिति हो। यो सिधा सिधा चाहिँ त्यो प्रहरीलाई इङ्कित गरेर उजुरी दिएर सामान्य कानुन प्रक्रियामा प्रहरीलाई प्रहरी जवानलाई त्यो जोडेर जाने अवस्था रहँदैन। सो पूर्ण त राज्यले पीडितलाई सही रूपमा न्याय महसुस गराउनु छ भने बाटो त्यही हो। डिपार्टमेन्टल एक्सन भयो भने पनि त्यसले साङ्केतिक रूपमा के दिन्छ भन्दाखेरि अब दिनहुँ केही न केही किसिमको हाम्रो विवाद छ नि त समाजमा, दिनहुँ तपाईँ हामीले पो आँखा चिम्लेको, तपाईँ हामीले पो ओठ चुप्ला ओठलाई आफ्नो चाहिँ नियन्त्रणमा राखेको छौँ, तर दुखीहरू त दिनहुँ त्यो माइती घरमा बस्छन्। एउटा होइन दुई चारवटा ग्रुपले दुई चारवटा समस्या लिएर बसेको छ भने पछाडि त त्यहाँ त सधैँ प्रहरी खटिराखेको छ नि। सो एउटा नयाँ सरकार आएको छ, नयाँ दिशामा बढेको छ, प्रहरीले पनि गल्ती गर्यो भने छोड्दैन है भन्ने सङ्केत पनि जान्छ। र मैले पीडितसँग सोध्दै गर्दाखेरि होइन सर दाई कारवाहीमा त जानै पर्छ. त्यो कारवाहीमा गयो भने केही दिनलाई पनि, सात दिनलाई, दस दिनलाई पनि कुनै किसिमको पनि यो विभागीय कारवाही भयो भने मेरो लडाई माजिदले भनेको, माजिदको लडाई भनेको ऊ त कानुन बुझेको छ, तर ऊ जस्तै बोलिराखेका, ऊ जस्तो अभियन्ताहरू जो कानुन बुझेका छैनन् भोलिको दिनमा प्रहरीको त्यस्तो ज्यादती झेल्नु नपरोस्. साङ्केतिक रूपमा भएको कारवाहीले सबै प्रहरीलाई केही न केही हदसम्ममा चाहिँ त्यस्तो हुल दङ्गा वा त्यस्तो ठाउँमा प्रोटेस्ट गरिराखेका, आवाज उठाइराखेकाहरूलाई चाहिँ अलिक सही तरिकाले सेन्सिटिभ भएर, सिरियस भएर ह्यान्डल गर्नेतर्फ चाहिँ प्रेरित गर्छ. सो एक किसिमले यो माजिदको घटना नजिरको रूपमा लिन सक्छौँ दुईटा दृष्टिले. एउटा आशंका कता भन्दाखेरि माजिदलाई त्यसरी धरपकड गरेर, कुटपिट गरेर, टर्चर गरेर त्यस्ता त्यो युवा समाजमा, त्यो उमेर ग्रुपमा जो जो बोलिरहेछन् तिनलाई दबाउन खोजिएको हो कि, डराउन खोजिएको हो कि, किनभने ए बा त्योसम्मको कुटपिट भइसके पछाडि को बाउले, को आमाले आफ्नो छोराछोरीलाई भोलि बाटोमा जान दिन्छ? सो एक किसिमले त्यो नजिर स्थापित गर्न खोजेको हो कि राज्यले, त्यो आशंका छ मलाई. अर्को किसिमको यही घटनालाई लिएर यदि प्रहरीलाई थोरै भए पनि कारवाही भएको बाटोमा गयो भने त होइन है, सरकारले त्यो आवाज दबाउन खोजेको होइन
2: भन्ने सन्देश जान्छ,
3: सन्देश जान्छ. र अझ चाहिँ अरू जो जति पनि यो हामी आवाज उठाउँछौँ, जो नागरिक समाज छ, ती स्वतन्त्र रूपमा उठाउन सक्छन्, कोही डराउँदैन.
2: ल अब हामी यो त सुकुम्बासीको समस्या समाधान गर्ने क्रममा माजिद अन्सारी लगायत जेएनजी अभियन्ताहरूले आवाज उठाउँदाखेरि प्रहरीको तर्फबाट भएको दमन ज्यादतीको विषयमा कुराकानी गऱ्यौँ. अब गणेश नेपालीको प्रकरणमा हामी प्रवेश गरौँ. गणेश नेपालीको प्रकरणमा आत्मदाह भयो, आत्मदाह भइसकेपछि सरकारले उनको उपचारमा कुनै कसर छोडेन, भारत पनि लिएर जाने तयारी देखायो, यद्यपि त्यो सफल हुन सकेन, गणेश नेपालीले मृत्युवरण गर्नु पर्यो, त्यो दुःखद घटना घट्यो. त्यसपछि सरकारले उनको परिवारसँग हिजो नौ बुधे सहमति गरेको छ. यो नौ बुधे सहमतिलाई कानुनी रूपमा कतिको बाध्यकारी सहमति हो भन्न सकिन्छ कि यो एउटा राजनीतिक सहमति हो कि कानुनी सहमतिकै रूपमा लिन सकिन्छ? भरे यो पुरा भएन भने गणेश नेपालीको परिवार अदालतसम्म पुग्न सक्ने र त्यसलाई कानुनी उपचार पाउने खालको सहमति हो कि राजनीतिक सहमति मात्रै हो यो?
3: यसलाई म यो सहमति कार्यान्वयन नहोला भन्ने कुराको आशंका ममा छैन. यो कार्यान्वयन हुन्छ, कार्यान्वयन गर्न सकिन्छ, गर्न सकिने कुराहरू हुन्, यसलाई त्यसरी चाहिँ नबुझौँ. किन सरकारले मेरो दृष्टिमा पनि जे राम्रो कुरा छ त्यसलाई नराम्रो भनिदिनु हुँदैन. जे जस्तो अवस्थामा चाहिँ प्रोएक्टिभ भएर गभर्मेन्ट लाग्यो, जे जसरी चाहिँ पीडितलाई, पीडितको परिवारसँग सम्झौता गरेको छ, यो राम्रो पक्ष हो, यो राम्रो पक्ष हो. र यो कार्यान्वयन गर्ने गरी नै बुदाहरू त्यहाँ राखेको छ. कुनै पनि बुदा कार्यान्वयनमा कानुनी जटिलता भन्ने छैन, एउटा कुरो. र दोस्रो कुरो यो घटनाले के पनि देखायो भन्दाखेरि गणेश नेपालीलाई शहीद भन्दै गर्दाखेरि शहीदको परिभाषा जुन
2: शहीद बनाउनु पर्ने भन्ने परिवारको माग हो. यसमा अध्ययन गरेर के कस्तो हुन सक्छ त्यसपछि घोषणा गर्नु गर्ने नगर्ने सरकारले कदम चाल्छ भने
3: यसमा चाहिँ अब बृहत रूपमा राज्यभरि चाहिँ अलिकति बहस चल्नुपर्छ कि घटना त दिनहुँ कसै न कसैले प्राण त्यागिराखेको छ नि, प्राकृतिक रूपमा कुनै एक्सिडेन्टले केही न केही घटना भइराखेको छ. सो शहीद भनेर कसरी बुझ्ने, त्यो दायरा फ्राकिलो बनाउने कि सङ्कुचित राख्ने कि राज्य सत्तामा भइराखेकोले है आफ्नो सत्ता टिकाउनको निम्ति आफ्नो विपरीत आवाजहरू नबढुन् भन्नको निम्ति चाहिँ शहीद शहीद शहीद शब्दलाई हलुको पार्ने कि नपार्ने भन्ने बहस चाहिँ नेपाली समाजमा एकपटक चाहिँ जोरदार रूपले हुन जरुरी छ.
2: यो शहीद घोषणा गर्नुपर्ने खालको घटना हो कि होइन जुन परिवारले माग गरेको छ तपाईँले बुझ्दाखेरि? गणेश नेपालीलाई शहीद घोषणा गरिनुपर्छ कि पर्दैन?
3: पर्छ कि पर्दैन भन्ने विषय एकातिर
2: नै घटना
3: सरकारले तय गर्ला. दोस्रो कुरो चाहिँ के हो भन्दाखेरि प्रथम दृष्टिमा यो घटना चाहिँ र यस्ता घटनाहरू पहिले चाहिँ शहीदको रूपमा चाहिँ घोषणा गरिएको छैन. पहिले यस्तो घटनालाई शहीद भनेर दर्जा दिइएको छैन, अब सरकारले दिन्छ भने त्यो फरक बाटो।
2: सरकार अथवा भनौँ देशका लागि आफ्नो ज्यान बलिदान दिने अथवा आहुति दिने व्यक्ति शहीद हो, हामीले त त्यसरी बुझेका छौँ, व्याख्या पनि त्यसरी नै हुनुपर्ने होला, त्यही नै होला। यो घटना प्रथम दृष्टिले चाहिँ शहीद घोषणा गर्नुपर्ने बाध्यकारी अवस्थामा सरकार रहँदैन
3: रहँदैन,
2: यो कुरा पीडित पक्षले बुझ्नुपर्छ,
3: सबै नेपालीहरूले आम नेपालीहरूले बुझ्नुपर्छ। हामी दुखित छौँ, सारा नेपाली त्यो घटनादेखि दुखित छ, त्यो घटनाले साङ्केतिक रूपमा सरकारलाई ठुलो सन्देश दिएको छ, त्यहाँबाट सरकारले चाहिँ सिक्नु पनि पर्छ। तर दुर्भाग्य नेपालमा जुनै सत्ता आए पनि जोही सरकारमा आए पनि सिक्ने टेन्डेन्सी चाहिँ देखिँदैन, यो पहिलो घटना होइन यस्तो, यहाँभन्दा पहिले पनि यस्तो घटना भएको थियो। लहरै अब गणेश नेपाली मात्रैको कुरा गर्नुहुन्छ तपाईँ, त्यसको भोलिपल्ट विवेक मण्डल ले आत्मदाह गर्ने प्रयास गर्नुभयो, उहाँ अहिले कृतिपुर अस्पतालमा हुनुहुन्छ, उहाँको बर्न 85% छ, यो अति नै गम्भीर अवस्थामा हुनुहुन्छ उहाँ। भोलिको दिनमा उहाँले प्राण त्याग्नु भयो भने उहाँलाई पनि सहित घोषणा गर्ने कि नगर्ने त्यो पनि प्रश्न जीवन्त रहन्छ। बुद्धनगरको एकजनाले त्यस्तै आत्मदाह गर्ने प्रयास गर्नुभयो, उहाँलाई घोषणा गर्ने कि नगर्ने, यो कपी क्याट सिन्ड्रम जस्तो हुने रहेछ, एउटा घटना आइसके पछाडि लहरै दुई चारवटा पाँचवटा सातवटा आठवटा देखिने भन्ने अवस्था हुन्छ। यो केही वर्ष पहिले चाहिँ अर्को एउटा घटना थियो हाम्रो बानेश्वरमा, प्रेमाचार्यको त्यो घटना लगतै चाहिँ 8 जनाले चाहिँ आत्मदाह गर्नुभएको थियो, अहिले हामी तेस्रो नम्बरमा चाहिँ छौँ, 3 बाट 4 पनि नहोस्। तर यो अवस्थामा चाहिँ यदि गणेश नेपालीलाई त्यसरी चाहिँ हामीले सहित घोषणा गरेर सरकार अगाडि बढ्यो भने यसले चाहिँ विवेक मण्डललाई पनि घोषणा गर्ने अवस्था आइपुग्छ, अरू अरूलाई पनि घोषणा गर्ने अवस्था आइपुग्छ, त्यो अवस्था अलिकति जटिल हुन जान्छ र हामी संवेदनशील भएर हेर्नुपर्छ। कुनै गणेश नेपालीले हामी सबैको मनमा नै पर्नु भयो नि त दुःखको विषय, तर विवेक मण्डलको कथा पनि त बाहिर देखिएको छैन नि त। सो यस्तो घटनाहरू भोलिको दिनमा बाहिरियो भने शहीद घोषणा गर्ने प्याकेजले सरकारलाई एकछिनलाई प्रशंसाको प्याकेज त देला, तर त्यो कुराले चाहिँ अरू अन्य ड्यामेज कस्तो गर्देला भन्ने कुरातिर पनि हामी संवेदनशील हुनुपर्छ।
2: ल, अब यो गणेश नेपालकै केसमा यो सरकारले स्थानीय सरकारलाई औँला देखाउँछ, महानगरले हामी बुझ्छौँ भन्छ, यो खास प्रथम दृष्टिमा को दोषी हो? गणेश नेपालीको घटनाक्रम घटनास्थलमा जुन घटना भयो त्यसको मात्रै, किन भयो कसो भयो होइन, घटना जे भयो,
3: चोर चोर के भाइ भन्थे नि एउटा सामान्य नागरिकको लागि स्थानीय सरकार प्रदेश सरकार र सङ्घ सरकार सरकार नै हो, गार्जियन नै हो, तिनटै सरकारले जिम्मेवारी लिनुपर्छ, राज्य सत्ताले लिनुपर्छ।
2: कुन पार्टीको छ स्थानीय सरकार भनेर गुरुङले संसदमा बोल्नु भएको सुन्नुभयो?
3: समय हो, समयले राजनीति सबलाई सिकाउँछ, त्यति हो,
2: सिकाए रहेछन् राजनीति तिनले, सुदन गुरुङले
3: अरूभन्दा चाँडो सिकिरहेछन्
2: हो र, त्यति चतुर छन् तिनी,
3: यसलाई चतुर भन्नुहुन्छ कि उहाँभित्रको जुन लालसा,
2: ए लालसा आज त्यो चतुर भन्दा यो त झन् भारी शब्द भयो, लालसा त
3: लालसा
2: लोभले भरिएको छ तिनमा, लालसा भने त त्यही हो,
3: लोभ शब्द पनि प्रयोग नगरौँ, हुटुटी भन्छन् नि,
2: ए हुटुटी
3: हुटुटी
2: हुटुटी र फेरि लालसा त धेरै फरक भयो नि,
3: तर यस्तो हुन्छ नि लालसामा लाभांश जोडिन्छ नि, लाभांश उनले नखोजेको हो, जहाँ जति पनि घटनाहरू छन् नि उहाँ गृहमन्त्री भइसके पछाडि के कसरी पुग्दै हुनुहुन्छ है, के कसरी प्रचारबाजी हुँदैछ, अनि मात्रै काम गरिराख्ने हो भने हुटुटी भनिन्थ्यो, काम गर्ने र सँगसँगै यो कामको प्रशंसा होस् भन्ने चाहना राख्नु भएर त मैले लालसा भनिदिएको हो नि, किन सुरु बेला गृहमन्त्री बन्नुभयो आफैले अपडेट दिनुहुन्थ्यो फेसबुकमा, अब त्यो दिन बन्द छ उहाँको निम्ति त्यो काम चाहिँ अनि अन्य साथीहरूले युट्युबरहरूले गरिदिएको छ वा तपाईँ उहाँ त्यस्तो ठाउँमा गइदिनुहुन्छ जहाँ उहाँले लेख्ने अवस्था हुँदैन पहिलादेखि नै क्यामेराहरू हुन्छ
2: गृहमन्त्रीका आसेपासेहरूलाई जुन हिसाबले तिनले प्रयोग गरेर राज्यको संयन्त्र नै हेर्ने गरे जुन एक हिसाबले अप्रत्यक्ष रूपमा अराइरहेका छन् खटाइरहेका छन् त्यो कतिको कानुनसम्मत हो जस्तो यो सुकुम्बासीको होल्डिङ सेन्टरमा एकजना के थापा यशस्वी के हो नाम उनको तिनलाई खटाइनु कतिको कानुनी रूपमा यो सही हो ठिक हो के भन्छ यसलाई
3: सबै कुरालाई कानुनी रोहमा हेरिनु हुँदैन यो कानुनी ठिक बेठिक आफ्नो ठाउँमा होला पुरानोले जे गर्थे नयाँले पनि त्यही गरिराखेको छन् अनुहार फेरिएको छ बाबुराम भट्टराईले नयाँ शक्ति खोल्ने बेलामा मैले लेखे यो पुरानो चामल हो बोरा मात्रै नयाँ हो ब्रान्ड मात्रै नयाँ हो अहिले गृहमन्त्रीको कार्यशैली सरकारको कार्यशैली सरकारको निकटम पात्रहरूले गरिराखेको कुराहरूले चाहिँ हिजोकै जुन हाम्रो पोलिटिकल कल्चर थियो त्यसकै कन्टिन्युटी हो नयाँ नौलो केही छैन हिजो बिचौलियाहरू आसेपासेहरू अलि बुढा हुन्थ्यो भने अहिलेका तनेरी छन् त्यति हो
2: गृहमन्त्रीले अहिलेको जेनजी अभियन्ताहरूलाई कस्तो दृष्टिले हेरिरहेका छन् जस्तो लाग्छ जुन हिसाबले घटनाक्रमहरू अगाडि बढिरहेको छ अन्तिम प्रश्न छोटोमा उत्तर दिनुहोस्
3: मजाक
2: यिनीहरूकै काँधमा चढेर गृहमन्त्री बने
3: को कहाँ चढे फरक विषय होला यिनको निम्ति देश मजाक व्यवस्था मजाक कार्यविधि मजाक सिस्टम मजाक अर्डरवाला शैलीले नायक मुभीको अनिल कपूर जस्तो डिङ ड्याङ डुङ डुङ त्यस्तो चल्दैन देश भनेको नियम कानुन ऐनले चल्छ एक्सन गर्न मिल्छ तर एक्सनको प्रक्रिया हुन्छ कार्यविधि हुन्छ जुन चाहिँ कानुनले निर्धारण गरेको हुन्छ निर्धारण गरेको कार्यविधिमा रहेर उग्र नभएर जनताको हितको निम्ति सुशासनको निम्ति सरकारले गृहमन्त्रीले सबै गर्नुहोस् न हामी हृदय ठुलो पारेर सहयोग गर्नलाई चाहिँ आतुर छौँ हामी सरकारसँगै छौँ तर सरकारलाई प्रश्न गर्नलाई सधैँ नै सचेत छौँ प्रश्न गरिरहन्छौँ प्रश्न मरेको छैन मर्न दिन्नौ माजिदलाई रोकेर प्रश्न रोकिँदैन प्रश्न र प्रश्न गर्नेहरूको सङ्ख्या अब दिन दुईगुना र आउने दिनहरूमा यो ठुलो आकार देख्नुहुन्छ असन्तुष्टिको पनि भण्डार ठुलो हुँदैछ प्रश्नहरू पनि प्रश्नको साइज पनि अलि ठुलो हुन्छ मान्छे आँट गर्न थालेको छन् मान्छेले आँट गर्न थालेको छन् त्यो झापड माजिदको जुन गालामा थियो त्यो नागरिकको गालामा भएको झापड हो तिमीहरू चुप भयो बस्यौ है सबै कुरामा चाहिँ सङ्ख्याको सुविधा चाहिँ जनतालाई दिनु पर्थ्यो पहिलो पटक हो सरकारलाई दियो नियत ठिक छ भनेर तर होइन है अब त्यो माजिदको गालमा लागेको झापडले नागरिक समाज पनि बिउजेको छ सबै बिउजेको छन् अब आउने दिनहरूमा सरकारले गर्ने हरेक काम चाहिँ थप क्रिटिकल भएर हामी पनि हेर्छौँ सामान्य नागरिक पनि हेर्छ हामीले हाम्रो नागरिक कर्तव्य चाहिँ बिर्सिनु हुँदैन प्रश्न गर्न छोड्नु हुँदैन
2: सायद आफ्नो विचार राख्नु धेरै धन्यवाद
3: खुसी लाग्यो
2: नमस्कार

0: Swadesh FM 93.2 MHz.
1: मेरो पाहुना हुनुहुन्छ जेनजी अभियन्ता सरिष्मा थापा. सरिष्माजी स्वागत छ.
2: हजुर धन्यवाद.
1: हिजो तपाईँहरू होल्डिङ सेन्टरमा किन पुग्नु भएको खासमा?
2: यस्तो छ, हाम्रो हिजो होल्डिङ सेन्टरमा पुग्दाखेरि चाहिँ हाम्रो जुन माझी धनसारीज्यू हुनुहुन्थ्यो उहाँले चाहिँ यसरी जबरजस्ती उठीवास गराउन चाहिँ हाम्रो संविधानले दिँदैन भन्ने कुरामा चाहिँ संविधान हामीले रिट पनि हाल्नु भएको थियो उहाँहरूले सर्वोच्चमा. त्यो रिट हाल्ने क्रममा चाहिँ जहाँको त्यो हिजो अस्तिको दिन डुबान भएको होल्डिङ सेन्टर छ, त्यो होल्डिङ सेन्टर चाहिँ पहिला नै उहाँहरूले त्यो डुबान हुन सक्ने ठाउँमा छ भन्ने किसिमको र त्यहाँको म्यापिङ र हिजोको दिनमा पनि त्यहाँ पसेको बाढीहरूको चाहिँ उहाँहरूले सर्वोच्चमै पनि बहस गर्नुभएको थियो. त्यो क्षेत्र चाहिँ झनै डरलाग्दो अवस्थामा छ.
1: त्यो केही महिना अगाडि नै हालिएको रेटमा त्यो स्थान डुबानको खतरामा छ भनेर पनि त्यो रिटमा उल्लेख छ.
2: हजुर, उल्लेख पनि छ. माझीजीले नक्सा नै लगेर देखाउनु पनि भएको थियो यो. अनि उहाँहरूले त्यो गर्दा गर्दै पनि भनौँ सरकारले कस्तो खालको भाषा भनिदिनु भएको थियो भने उहाँहरू नदी किनारमा भएर सेफ हुनु पनि भएन भन्ने खालको एउटा भाषा आएको थियो. त्यो भाषामा चाहिँ झन् अनसेफ ठाउँमा जहाँ चाहिँ एकतर्फीबाट खोला आउँदै जाँदा त्यो जुन होल्डिङ सेन्टर किर्तिपुरको थियो त्यो एकदम तल भएको कारणले त्यहाँ दुई तिन तर्फबाट चाहिँ पानीहरू आएर झन् धेरै मान्छेहरू प्रभावित हुन सक्छन् भन्ने कुरा चाहिँ उहाँले पहिला नै बहस गरिसक्नु भएको थियो. अनि हामी चाहिँ अस्तिदेखि नै एउटा कार्यक्रममा हामी बुढानील कण्ठमा थियौँ. हिजो हाम्रो 2 बजे मात्रै त्यो कार्यक्रम सकिएको थियो. अनि हामीले एकजना बिहानै चाहिँ हाम्रो भगवती दिदीहरू चाहिँ पुगिसक्नु भएको थियो होल्डिङ सेन्टरमा. त्यो सिन देख्दै गर्दा हामीलाई पनि एकदमै नराम्रो चाहिँ लागेको थियो. फोनबाट कन्टिन्यू हामीलाई रातभरि पनि हाम्रो मोनिका निरौला दिदीहरूलाई चाहिँ सुकुम्बासी बस्तीको दिदीहरूले हाम्रो त बच्चा बच्ची नै डुबायो, बच्चा बच्चीको लुगा नै डुबायो, खानको लागि चामलै डुबायो भनेर रातभरि पनि फोन गर्नुभएको थियो. तर त्यो हामी कार्यक्रममा पुगिसकेको भएर कार्यक्रम सकाएर निस्कनुपर्ने बाध्यतावश भइसकेपछि कार्यक्रम सकाएर हामी त्यहाँ बुझ्नको लागि मात्रै गएको थियौँ. अरू त केही पनि होइन. कस्तो छ अवस्था, कतिजनाको अब सरकारले व्यवस्थापन गरिसक्यो या कतिजना त्यहाँ अझै हुनुहुन्छ भन्ने कुरा जानकारी लिन मात्रै. अनि त्यो जानकारी चाहिँ अर्को बहसमा भनौँ, सर्वोच्चको अर्को बहसमा चाहिँ माजिदजीले बहस गर्नको लागि चाहिँ मैले मेरो आँखाले देखेको कुराहरू बताउनु पर्छ भन्ने किसिमले चाहिँ हामी त्यहाँ गएको थियौँ.
1: अब सरकारको पक्षको भनाइ चाहिँ जो सरकारको तर्फबाट प्रतिनिधि बनेर त्यहाँ हिजो आउनुभएको थियो एकजना के थापा कि के
2: होइन,
1: उहाँको भूमिकालाई लिएर पनि तपाईँले एक दुईवटा केही सामाजिक सञ्जालमा आएको भिडियोमा प्रश्नहरू उठाएको देखिन्थ्यो. उहाँ न सरकारको तर्फबाट नियुक्ति पाएको व्यक्ति हो न सरकारको आधिकारिक प्रतिनिधि हो. उहाँ किन यहाँ आउनुभयो, उहाँले कसरी यहाँ स्थान पाउनुभयो भने जस्तो तपाईँले आवाज उठाए, तपाईँले विशेष गरी आवाज उठाउनु भएको जस्तो देखिन्थ्यो. सहयोग गर्न आउन पाउँदैन?
2: होइन, हामी पनि त सहयोगै गर्न भनेर गएको थियौँ नि त त्यहाँनेरि. अनि त्यही माथि पनि हामीले त यो अहिले मात्रै उठाएको मुद्दा होइन नि त. जसरी ओजस्वीजी हिजो देखिनुभयो त्यो देखिँदै गर्दा अहिले मात्रै होइन, हामीले त भत्काउनुभन्दा अगाडि नै पनि उहाँहरूलाई धेरै कुरामा वार्न गर्न खोजेको हौँ. यो कुरा चाहिँ तपाईँहरूले 15 दिनमा हामी सल्युसन गर्छौँ भन्दै जाँदाखेरि चाहिँ कसरी गर्नुहुन्छ, के हुन्छ भन्ने कुरामा चाहिँ अगाडिदेखि नै हामीले प्रश्न उठाउँदै आएको कुरा हो. अनि हिजो उहाँको भूमिकामा प्रश्न उठाउनु पर्ने बाध्यता चाहिँ कसरी आयो भन्नुहुन्छ भने हामी त्यहाँ होल्डिङ सेन्टरमा पुगिसकेको थियौँ. पुगिसकेपछि प्रहरीलाई हामी भित्र जाने क्रममा चाहिँ माधवजीले म लयर हो भनेर पनि कुराहरू गर्नुभयो. त्यो गर्दा पनि प्रहरीले भित्र जान दिनु भएन. अनि हामीले सोच्यौँ ल ठिकै छ, भित्र व्यवस्थापनको केही काम भइरह होला, जान मिल्दैन भने बाहिर नै बोलाएर त्यहाँको व्यक्तिहरूसँग कुरा गरौँ. केही आवश्यकताको कुराहरू छ, कपडाहरू, लत्ता कपडा. हिजो एकजना बच्चाको रुँदै भिडियो पनि आएको थियो, मलाई जाडो भइरहेछ, चिसो भइरहेछ, कपडा सबै भिजेको छ भन्ने अवस्थामा के कस्तो स्थिति छ भनेर पनि बुझौँ भनेर हामीले फोन गरेर उहाँ त्यहीँ भित्रकै एकजना दाईलाई बोलायौँ. दाई बाहिर आएर कुरा गर्दै जाँदा तपाईँ पनि हिँड्नु न, हामीसँग त केही पनि छैन हेर्नलाई हिँड्नु त भनेर भन्दाखेरि अनि हामीलाई त जान दिनु भएन, मिल्दैन रे भन्ने हामीले कुरा गर्यौँ. अनि ओजस्वीजी त भित्रै हुनुहुन्छ अझ बिहानदेखि भन्ने खालको शब्द आयो. अनि त्यो आइसकेपछि माधवजीले फर्स्टमा प्रश्न चाहिँ उठाउनु भयो. एउटै नेपाली नागरिक भइसकेपछि उहाँले चाहिँ तपाईँले भने जस्तै समाजसेवाको रूपमा भित्र जान मिल्ने, हामीले चाहिँ किन मिल्दैन भन्ने प्रश्न पनि सोध्नु भएको थियो सुरुमा. त्यो सोद्धा चाहिँ प्रहरीबाट आएको चाहिँ उहाँ चाहिँ सरकारले खटाइएको व्यक्ति भनौँ न, सरकारले सरकारको एउटा
1: प्रतिनिधिको
2: रूपमा त्यहाँ आउनु भएको भन्ने कुरा चाहिँ गर्नुभयो होइन. अनि त्यो कुरामा चाहिँ हामी अचम्मित भयौँ किनभने ओजस्वी थापाज्यू छ कहीँबाट पनि आधिकारिक रूपमा नियुक्ति हुनुभएको भन्ने कुरा हामीले सुनेको पनि थिएनौँ. अनि उहाँलाई कुनै आधिकारिक पेपर दिएर खटाइयो कि खटाइएन भन्ने कुरामा हामी डाउटफुल पनि भयौँ. या यो जसरी बालेन सरकार आइसकेपछि उहाँहरूले नातागोताकै आधारमा धेरै कामहरू गर्दै हुनुहुन्छ हाम्रै अगाडि. अनि हाम्रो जेएनजी आन्दोलनको मेन मुद्दा भनेको नाता गोता गोता नातावाद किर्तावाद गर्नु भएन भन्ने मुद्दा हुँदै गर्दाखेरि त्यो मुद्दाको लागि शहीद हुने मान्छेहरूको लागि पनि त एउटा घातक प्रहार जस्तो कुरा भइसकेपछि हामीले त्यो प्रश्न उठायौँ. त्यो प्रश्न प्रहरीसँग सोद्धा प्रहरीले हामीलाई सुरुमा चाहिँ जवाफ नै दिनु भएन अनि अन्तिममा धेरैचोटि कानुनको धेरैवटा धारा हाम्रो माजिद अन्सारीज्यूले भनिसकेपछि चाहिँ त्यसको अन्तर्गत उहाँले सरकार नेपाल प्रहरीको प्रवक्तासँग कुरा गर्नु, उहाँहरूलाई आधिकारिक त्यो पेपर के हो चाहिने तपाईँहरूलाई त्यहाँबाट लिनु, हामीलाई आधिकारिक त्यो पेपर भएकै भएर चाहिँ उहाँ भित्र हुनुहुन्छ भन्ने खालको कुरा गर्नुभयो. अनि त्यही क्रममा चाहिँ ठ्याक्क ओजस्वीजी
1: प्रहरीले झुट बोले तपाईँहरूसँग,
2: होइन अहिलेसम्म चाहिँ हामीले पाएको छैनौँ त्यो पत्र या यो झुटो हो कि काँचो हो भन्ने कुरा म पनि यकिन रूपमा भन्न सक्दिनँ किनभने भित्री रूपमा कुनै नियुक्ति भएको या भित्री रूपमा कुनै पत्र आएको छ
1: हजुर
2: त्यही हुन सक्छ अनि हामीले पनि त त्यो होइन भने चाहिँ गलत हो भने चाहिँ सही नै छ भन्ने कुरालाई त क्लियर गर्नको लागि के हो भन्ने प्रश्न सोधेको हो नि त. अनि त्यो प्रश्न सोध्दै जाँदा ठ्याक्क उहाँलाई हामीले देख्यौँ कि होल्डिङ सेन्टरको बाहिरबाट चाहिँ उहाँ चाहिँ दुईजना प्रहरीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो अनि प्रहरीहरूसँग कुरा गर्दै भएपछि हामीले साइडबाट ऊ जस्तो अब हामीले साथीको रूपमा चिनेको मान्छे हो नि त जे भए पनि जेएनजी आन्दोलनको साथी सहयात्रीको रूपमा अनि उहाँलाई हामीले बोलायौँ क्या बाहिरबाट ऊ जस्तो जस भनेर अनि उहाँले सुनेर पनि रियाक्ट गर्नु भएन अनि रियाक्ट नगरेपछि माधीजीले आफ्नै फोनबाट उहाँलाई फोन गर्नुभयो. म चाहिँ एकदम आक्रोशित रूपमा थिएँ किनकि यो कुरा मैले उहाँहरूलाई पहिल्यै गर्दाखेरि चाहिँ उहाँहरूले एकदम नेग्लेक्ट गरेको जस्तो सरकारले गरिदिइरहेछ त किन विकास विरोधी भएको जस्तो खालको एउटा भाषा भइसकेपछि र पनि अब हामी विकास विरोधी होइनौँ नि त ल ठिक छ तपाईँहरू उचित व्यवस्थापन गर्नुहुन्छ भने हामी तयार छौँ भनेर जुन तरिकाले उहाँहरूको साथ दिँदै जाँदा त हिजोको अवस्था जुन देखियो त्यो चाहिँ एकदमै तपाईँको अनह्युमन बिहेभियर देखिसकेपछि त मन पोल्छ नि त. ती रोका आमाहरूलाई त हामीले भेटेका छौँ नि त अगाडिदेखि नै उचित व्यवस्थापन
1: अमानवीय व्यवहार के भयो हिजो खास त्यहाँ.
2: होइन एउटा कुरा के थियो भने उहाँहरूलाई खोला किनाराबाट उठाउने क्रममा चाहिँ 15 दिनमा हामी व्यवस्थापन गर्छौँ भनियो.
1: 15 दिनमा स्क्यान गर्छौँ, 3 महिनाभित्रमा लाल पूर्जा बाँड्छौँ भनेर सरकारले भनेको थियो. करिब 3 महिना अब पुग्न लाग्यो होइन. तर अब सरकारले थप के भन्दैछ 25,000 रुपियाँले अहिले तपाईँहरू आफ्नो लागि टेम्पोररीली व्यवस्थापन गर्दै गर्नुहोस्, अबको 3 महिनामा हामी तपाईँलाई लाल पूजा बाँड्छौँ भनेर सरकारले भनिरहेको छ. सरकारले यदि यति भनिरहेको छ भने एउटा आम नागरिकले एउटा जनताले नागरिकले त सरकारले भन्ने कुरा मानिदिँदाखेरि के फरक पर्ला र
2: होइन. यस्तो हो हामीले चाहिँ के भन्दैछौँ भने सरकार भन्ने कुरा चाहिँ प्रक्रियाले चल्ने कुरा हो. लोकतन्त्रको एउटा मेन हतियार भनेको पनि प्रोसेस फलो गर्ने पर्ने कुरा पनि हुन्छ या विधिगत कुरालाई चाहिँ स्थापित गर्ने कुरामा पनि हुन्छ. जसरी हामीले आवासको हक अन्तर्गत त्यसरी मान्छेहरूलाई जबरजस्ती उठान गर्न मिल्दैन या भनौँ उहाँको पनि त एउटा गोपनीयताको कुरादेखि लिएर उहाँको पनि मानव अधिकार बाल अधिकारदेखिको कुरा लिएर बच्चा बच्चीको पढाइसम्मको कुराहरू छ जुन चाहिँ सरकारले वेट गरिदिनु भन्दा 3 महिना त उहाँहरूको पढाइ बिग्रिने हो होइन. 3 महिनासम्म त उहाँहरू बेजत हुनुपर्ने हो. 3 महिनासम्म गरिब हुनु हाम्रो कलङ्क हो कि भन्ने कुरा सोची बाँच्नुपर्ने बाध्यता हो. यो कुरामा चाहिँ सरकारले पहिला उहाँहरूसँग समन्वय नगरेकै कारणले अन्यलमा परेका मान्छेहरूले 2 जनाले आत्महत्या गर्नुभएको घटना पनि हामीले सुन्नै परेको थियो. त्यसकै क्रममा अरू 2 जनाको पनि मृत्यु भयो पछि होइन. त्यो यो चाहिँ एकदमै ह्युमन बिहेभियरमा चाहिँ के छ भने गर्दैछ हुन्छ नि त भनेर आशा गर्दै जाँदा हरेक दिन उहाँहरूको लागि कति कष्ट गर्छ त. बिचमा खाना बन्द गराइयो होइन, उहाँहरू त्यहाँबाट भागेरै जाउन् जस्तो अवस्था बनाइयो होइन, या त आफै कोठा खोजेर व्यवस्थापन गर्नु भन्दै गयो, या भनौँ हिजो जहाँ चाहिँ हामीले सर्वोच्चमा बहस गर्दैखेरि हाम्रो साथीहरूले त्यो ठाउँ डुब्छ है भन्दै गर्दा पनि त्यो नेग्लेक्ट गरिएर त लास्टमा डुबाएरै उहाँहरूको त चम्चाको पनि माया हुन्छ क्या. उहाँहरूले यति मेहनत गरेर जड्नु भएको छ, श्रम एउटा श्रमविगी श्रम गर्ने मान्छेहरूले जोडेको कुराको चाहिँ हरेक कुराको मेहनतको माया हुन्छ. त्यो मेहनतको माया चाहिँ लगेर खोलाको पानीमा दबाइएको कुराहरू भयो नि त. अनि यो चाहिँ फेरि म्यान मेड डिजास्टरको रूपमा मानवद्वारा सिर्जित भएको एउटा प्रकोपको रूपमा हामीले जुन तरिकाले देख्नु पर्यो त्यसमा चाहिँ अनह्युमन देखिएको पनि हो, या भनौँ हिजो डुबिसकेको
1: मानव सिर्जित समस्या हो.
2: हजुर, यो मानव सिर्जित
1: डुबानमा पर्नु
2: हजुर उहाँहरूले चाहिँ पहिला कहाँ राख्दा ठिक हुन्छ भन्ने कुरा, या तपाईँले नै भने जस्तो हामीले 15 दिनमा स्क्यानिङ गर्छौँ भन्दैछौँ भनेपछि 15 दिनमा उचित व्यवस्थापन गर्न सक्ने कुरा, या अहिलेसम्म पनि सरकारले कति चाहिँ थिए त जुन उहाँहरूले एउटा भाषा निकाल्नु भएको थियो हुकुमवासी र सुकुमवासी, हामीले तथ्याङ्क दुइटैको माग्यो. हुकुमवासी को थिए, कसले चाहिँ ती श्रम गर्ने मान्छेहरूलाई झन् शोषण गर्यो, कसले चाहिँ त्यो प्रयोग गलत काममा त्यो सुकुम्बासी बस्तीहरूलाई प्रयोग गर्यो, जुन तरिकाले उहाँहरूले त्यहाँनिर लागु औषध सेवन हुन्थ्यो भन्ने कुराहरू
1: डेटा छ कि छैन स्पष्ट रूपमा,
2: होइन
1: तपाईँहरूले कतै कुनै तथ्याङ्क माग्ने प्रयास गर्नुभयो कि भएन, यकिन कति रहेछ त सुकुम्बासी काठमाडौँमा?
2: हाम्रोमा चाहिँ उहाँहरूले चाहिँ हामीलाई यकिन तथ्याङ्क दिनुभएको छैन अहिलेसम्म पनि, होइन यो यकिन तथ्याङ्क उहाँहरूसँग पनि छैन। अनि उहाँहरूले पनि कस्तो किसिमले कुरा गर्नुभयो भने पहिला हुकुमवासी खोज्न जाने क्रममा चाहिँ उहाँहरूले घरै भत्काइदिइसक्नुभयो, जो हुकुमवासीको घर थियो कुनै पनि रजिस्टर्ड ठाउँमा त्यहाँनेरि रजिस्टर्ड भएको छैन, होइन, अनि त्यसले गर्दा अब घरै भत्किसकेपछि त्यहाँबाट लाभ लिने मान्छेहरूको चाहिँ उहाँहरूसँग डाटा पनि छैन कि अहिलेसम्म। अनि वास्तविक सुकुम्बासी भनिँदै गर्दाखेरि चाहिँ यो कसरी मान्छे सुकुम्बासी हुन पुगे, या हिजोको दिनमा ल्यान्ड डिस्ट्रिब्युसन सिस्टम कसरी थियो, जग्गा कसरी वितरण गरिन्थ्यो, या वृत्ता प्रविधिदेखि लिएर तपाईँको मोयाना हकदेखि लिएर हिजोको दिनमा त धेरै सङ्घर्ष गर्नु परेको छ नि त। घरमा तपाईँको हलियाहरू राख्ने, कुमारीहरू राख्ने तरिकाले उहाँहरूलाई दमन गराए, उहाँहरूको पुस्तौ पुस्तासम्म पनि घरको काम गर्ने व्यक्तिको रूपमा मात्रै न नागरिकता छ न कुनै जग्गा छ। त्यो बेलामा एउटा क्रान्तिको रूपमा सिर्जना हुँदाखेरि जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको भनेर, या मैयाना हक अन्तर्गत भनौँ, या जग्गा यतिसम्म राख्न मिल्ने भन्ने किसिमले धेरै जग्गा राख्नु भएको, अतिक्रमण गर्नुभएको व्यक्तिहरूबाट चाहिँ गरिब जनताहरूमा बाँडिने जुन कामहरू भएको थियो त्यसमा पनि सर्टेन मान्छे तथ्याङ्कले गर्दा पनि छुटेका थिए, सर्टेन मान्छे चाहिँ पहुँच नभएकै कारणले पनि छुटेका थिए, या सर्टेन मान्छे चाहिँ भूमिहीन दलित सुकुम्बासी भएको कारणले गर्दाखेरि पनि झन् पिछाडिएका पनि त व्यक्तिहरू थिए नि त। सो समाजले अलरेडी नै शोषण गरिसकेको व्यक्तिहरूलाई चाहिँ शोषण गर्नु गलत हो, त्यसमा चाहिँ तपाईँले अनह्युमन देखिन्छ क्या। उहाँहरूको एउटा समुदायलाई चाहिँ पहिल्यैदेखि नै शोषण गरेर अहिलेसम्म लिएर आइएको छ, जुन न्यारेटिभ थियो उहाँहरूले भन्नुभएको 35 वर्षसम्म भोटर ब्याङ्क मात्रै बनाइयो, उहाँहरूको समस्या समाधानतर्फ कोही पनि सोचेनन्, दीर्घकालीन सोच गरिएन भन्ने जुन थियो त्यो त यो सरकारले पनि त गरेन नि त। सो हामी चाहिँ के भन्दैछौँ भने सरकार जुन सुकै होस्, सरकार चाहिँ गरिबको लागि उभिदिनु पर्यो, निमुखा जनताको लागि उभिदिनु पर्यो, आफू शारीरिक रूपमा या मानसिक रूपमा अशक्त भएका व्यक्तिहरूको साथमा हुनु पर्यो, होइन, या भोलिकै दिनमा पनि भनौँ हामी नै मा पनि कतिजना कुनै घातक रोग लागेर अहिले जसरी स्वास्थ्य बिमा पनि बन्द भएको छ, उपचारकै क्रममा सम्पूर्ण कुरा गुमाउनु पर्यो भने अनागरिक व्यवहार हामीमा पनि हुन सक्छ, या धेरैवटा विकासको योजना बन्दै गर्दाखेरि हाम्रा घर गृहस्थीहरू पनि उड्न सक्छन्, या खोला लाल पूर्जा त छ तर लाल पूर्जामा चाहिँ तपाईँको खोला बगिरहेछ, होइन, कि हाम्रो तराई तिर चाहिँ त्रियुगा खोलाले पहिला पनि मुसर बस्तीहरू धेरैचोटि डुबान गरेको भएर उहाँहरूलाई पनि उत्खनन गरेर हामीले एउटा भनौँ न ऐलानी जग्गामा बसोबास जुन तरिकाले गराउनु परेको थियो अहिलेसम्म पनि पूर्जा दिनुको सट्टा उल्टै उसीवासको कुराहरू पनि छ। सो यो धेरै प्रब्लमेटिक कुरा, धेरै सेन्सिटिभ कुरा, जसमा चाहिँ मान्छेको जीवन या उसको, अनि त्यो बस्ती भनेको चाहिँ कस्तो हुँदो रहेछ भने त्यहाँ आमा बुवा नै बसिसकेपछि बच्चा बच्चीलाई चाहिँ थाहा हुँदैन रहेछ क्या उहाँहरूको, तर बच्चा बच्चीको चाहिँ एउटा सफा मनले चाहिँ यो मेरो समुदाय हो भनेर जुन तरिकाले बस्नु भएको छ, त्यो समुदाय भत्किँदै गर्दाखेरि त उहाँहरूलाई मानसिक रूपमा कति घर पीडा भयो।
1: ठिकै छ, अब हिजोको घटनाको अलिकति हामी विस्तारमा कुराकानी गरौँ, यो सान्दर्भिक रहन्छ, आम दर्शकले पनि थाहा पाउनुपर्छ। हिजो तपाईँ माझी अन्सारी लगायतका जेएनजी अभियन्ताहरू किर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा पुग्नुभयो, त्यहाँ तपाईँहरूको प्रहरीसँग भनाभन भएको जस्तो दृश्यहरू सामाजिक सञ्जालमा अहिले चलिरहेको छ, खासमा के भन्नुभयो तपाईँहरूले प्रहरीलाई, के संवाद भयो तपाईँको?
2: त्यही त, जब हामीले त्यो ओजस्वीजीलाई अघि नै भनेको थिएँ, मैले बोलायौँ अनि उहाँ आउनु भएन, अनि उहाँ नआइसकेपछि हामीले प्रश्न गर्न खोज्यौँ उहाँ किन नआउने या हामी किन जान नपाउने भन्ने कुरामा। त्यही क्रममा दुईजना प्रहरीसँग उहाँले कुरा गरिसकेपछि प्रहरीहरूको ब्यारिकेड बनाउनु भयो कि, ह्युमन चेन ब्यारिकेड भन्छ नि, हामीलाई चाहिँ कभर अप भयो कि। अनि त्यही क्रममा चाहिँ हामीले जसरी उहाँहरूलाई देख्यौँ, सार्वजनिक पद धारणा गर्नुभएको व्यक्तिहरू जो चाहिँ अलिकति ठुलै पोस्टमा हुनुभएको मान्छेहरू पनि हुनुहुन्थ्यो, उहाँहरूलाई एकजना हाम्रो आन्दोलनको साथी नियुक्ति बिना, निर्वाचन बिना, होइन, यस्तो तरिकाले आदेश दिइराख्नु भएको थियो कि सर सर भन्ने तरिकाले अगाडि पछाडि गराइराख्नु भएको थियो कि, त्यो चाहिँ हाम्रो लागि, जबकि मेरो आफ्नै
1: पीडादायी
2: भयो
1: किन।
2: एउटा कुरा के छ भनिसकेपछि, हाम्रो प्रहरी प्रशासनलाई यति साह्रो निरीह गराइएको छ या यति साह्रो गुलाम बनाइएको छ यो पहिलाको सत्ताबाट पनि या अहिलेको सत्ताबाट पनि, प्रहरीले आफ्नो हिसाबले डिसिजन गर्न पनि सक्दैन निष्पक्ष रूपमा, या कानुनसम्म डिसिजन गर्न पनि सकिँदैन, या अहिलेसम्म पनि माथिबाट आएको आदेशमै तलसम्म चल्नुपर्ने बाध्यताको कारणले गर्दा फिल्डमा के भइरहेको छ त भन्ने कुरा माथिसम्म नपुगिकन माथिबाट जे आदेश आयो त्यो पालना गर्नुपर्ने एउटा बाध्यतामा, होइन, या भनौँ हाम्रै साथी जुन साथीले चाहिँ हिजोको दिनमा प्रहरी दमन भयो भन्ने खालका शब्द बोल्ने जाँदा त त्यही व्यक्तिले चाहिँ प्रहरीलाई नै दमन गराउँदा त हामी त प्रहरीको पक्षधर भएर बोलेको हो त्यो बेलामा। यसरी तपाईँहरूले हाम्रै हिजोको दिनमा पनि नेताहरूले के गरे, जेएनजी आन्दोलनकै कुरा लिऊँ, एकतिरबाट नेपाल प्रहरी जसलाई चाहिँ प्रहरी मेरो साथी प्रहरी मामा भन्ने खालको एउटा 100 फोन गर्ने बित्तिकै आउनुहुन्छ हाम्रो मामाहरू भन्ने तरिकाले एउटा आत्मीय भावना एउटा राखेको प्रहरीलाई बानेश्वर जस्तो ठाउँमा यतापट आएको विद्यार्थी जुन विद्यार्थीको हातमा हतियार पनि छैन उहाँहरूलाई हतियार चलाउन एउटा बाध्य बनाउने अराजक जुन समूह थियो या हतियार चलाउने क्रममा पनि उहाँहरूलाई दिने चेन अफ कमान्डले कस्तो तरिकाले उहाँहरूलाई बिचमै छोड्यो भन्ने कुराहरू हेर्दै जाँदा यहाँ 24 गतेको घटनामा चाहिँ ठुल्ठुला पदमा बस्नुभएका प्रहरीहरूले चाहिँ कुनै पनि किसिमको यातना भोग्नु नपर्ने र जो जो चौकीमा हुनुभएको प्रहरीहरूलाई त्यही चौकीमा मर्नको लागि शुद्ध या तिनजना उहाँहरू जसको मृत्यु भयो हो उहाँहरूलाई पनि यत्तिकै लावारिस रूपमा छोडिदिनु भएको एउटा जुन चलाउने व्यक्तिहरू हुनुहुन्थ्यो।
1: तपाईँले हिजो एउटा बोलेको मैले ठ्याक्कै सम्झिएँ। तपाईँले हिजो एउटा आरोप के लगाउनु भयो भन्दाखेरि ओजस्वी थापा भनेको त्यो व्यक्ति हो जुन व्यक्तिले भदौ 23 गते प्रहरीमाथि 24 गते प्रहरीमाथि जुन भिडले आक्रमण गर्यो त्यो आक्रमण गराउने नेता नेतृत्व नै ओजस्वीले गरेको हो। तपाईँ त्यही व्यक्तिलाई अहिले सुरक्षा दिइरहनु भएको छ। तपाईँलाई तपाईँहरूलाई गाह्रो पर्ला है भनेर तपाईँले भन्दै हुनुहुन्थ्यो होइन?
2: हजुर, यो नेतृत्व गर्दै जाँदा भन्दा चाहिँ एउटा कन्टेक्स्ट सेटिङ चाहिँ गराइएको थियो भनेपछि प्रहरीबाट दमन भयो
1: ओजस्वी थापाले।
2: हजुर, उहाँहरूको चाहिँ कस्तो थियो भने ओजस्वी थापा लगायत जुन सुदन गुरु ओजस्वी थापा चाहिँ द काउन्सिल अफ जेएनजी जुन जेएनजी चाहिँ राष्ट्र स्वतन्त्र पार्टीको जेएनजीहरूको एउटा समूह थियो जुन समूह चाहिँ पहिला निष्पक्ष रूपका जेएनजी थिए लास्टमा गएर तपाईँको जतिजना टिम मेम्बर छन् सबैजना चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य भएका टिमहरू थिए
1: भनिसकेपछि
2: अब त्यही होइन चुनाव भन्दा अगाडि नै बालेन्द्र शाहजीको टिमबाट जानुभएको साथीहरू पनि केन्द्रीय सदस्य हुनुभएकोमा चाहिँ सुदनजीहरू पनि पुग्नु भएको ठाउँ चाहिँ भनौँ त्यो ग्रुपबाट हो होइन। त्यो हुँदै गर्दाखेरि चाहिँ सुरुमा एउटा कसरी भयो भने ओजस्वी पनि वान अफ द मेन नेतृत्वमा अगाडि बढ्दै जाँदाखेरि सुशीला प्रधानमन्त्री बनाउने कुरादेखि लिएर गृहमन्त्रीको चयनदेखि लिएर तपाईँको त्यहाँ जङ्गी अड्डाको वार्तादेखिको लिएर होइन उहाँले त आफ्नो बिजनेस पार्टनरहरूलाई पनि प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा बोलाउनु भएको कुराहरूदेखि लिएर या भनौँ सोसल मिडियामा चाहिँ सिंहदरबार जल्नुभन्दा अगाडि नै उहाँले भिडियो हाल्दा आफू चाहिँ सिंहदरबारभित्र कसरी पुगे भन्ने कुराको ट्रान्सपेरेन्सी हामीलाई देख्न नसक्नु या बाहिरबाट साथीहरू आऊ सिंहदरबार बचाउनुपर्छ भन्दै गर्दा उहाँ चाहिँ कसरी पहिल्यैभित्र हुनुहुन्थ्यो भन्ने कुराहरू खोल्न नसक्नु अहिलेसम्म या भनौँ त्यो क्रममा उहाँले गरेको भूमिका चाहिँ जसरी हाम्रो गृहमन्त्रीज्यू चाहिँ संविधान राख्ने कि फाल्ने भन्ने प्रश्न गर्दै गर्दाखेरि त्यो बेलामा जो व्यक्तिहरूले चाहिँ संविधान भनेको यो हो भनेर माझी दन्सारीले जसरी सिकाउनु भएको थियो या हामीलाई के हो त संविधान भन्ने तरिकाले अहिलेसम्म पनि ज्ञान या हरेक धारा भन्दै हुनुहुन्छ त्यो व्यक्तिलाई कारवाही गर्नुपर्छ भन्ने तरिकाको लास्टसम्मको जुन भयो त्यो चाहिँ उहाँले प्रहरीलाई एकदम इजिली हराइराख्नु भएको थियो क्या त्यहाँ पनि।
1: त्यो रोक्नुहोस् है, तपाईँ भन्दै हुनुहुन्छ सिंहदरबार जलाउने मुख्य पात्रहरूमा ओजस्वी थापा जो हिजो होल्डिङ सेन्टरमा देखिए उनी पनि सिंहदरबार जल्नेमा एउटा प्रमुख कारक व्यक्ति उहाँ पनि हो।
2: होइन, मैले जलाउनु भएको कुरामा मैले भनिनँ, उहाँ पहिला नै त्यहाँ किन हुनुहुन्थ्यो भन्ने कुरामा चाहिँ हामीलाई अहिलेसम्म थाहा छैन भनेर भने
1: जलाउने बेलामा उनी सिंहदरबारभित्र थिए,
2: जलेकै थिएन सिंहदरबार जब उहाँभित्र हुनुहुन्थ्यो।
1: ए
2: त्यसपछि चाहिँ सर्टेन समय त्यहाँनिर हिंसात्मक हुँदै गइसकेपछि जलेको कुराहरू भयो, तर पहिल्यै पनि उहाँभित्रै हुनुहुन्थ्यो भनिसकेपछि त्यतिको एक्सेसेबल पहिल्यै भइसकेको व्यक्तिहरू हुनुहुन्थ्यो नि त होइन। अनि जेएनजी आन्दोलनकै क्रममा पनि विभिन्न घटनाक्रममा त उहाँहरू प्रहरीहरूसँग त एकदम इजिली हिँडिराख्नु भएको थियो नि त,
1: त्यसको प्रमाण छ।
2: हजुर, हामी त सँगै नै थियौँ नि, उहाँलाई र मलाई एकै ठाउँमा राखेर प्रश्न सोध्नु भयो भने नि मैले भन्छु नि त्यो कुरा त, या उहाँले सिंहदरबारबाट
1: प्रमाण पनि चाहिन्छ।
2: हजुर, सिंहदरबारबाट भित्रबाट बनाउनु भएको उहाँकै भिडियो थियो, त्यतिखेरसम्म सिंहदरबार जलेको थिएन, कोही मान्छेहरू जलाउन आउँदैछन् बरु बचाउन आउनु भन्ने खालको भिडियो चाहिँ थियो
1: उहाँको।
2: तर पोजिटिभ रहँदा उहाँ चाहिँ कसरी भित्र हुनुहुन्थ्यो मात्रै सोध्या हो क्या मैले, मैले उहाँले जलाउनु भयो जलाउनु भएन या आर्मीको संलग्नता के थियो या उहाँ आर्मीले किन रोकेनन् भन्नेसम्म पुग्दै पुगिनँ क्या, या उहाँले नै जलाउनु भयो भन्ने कुरामा पनि म पुगिनँ। यसरी तपाईँले त्यो भन्दै जाँदाखेरि चाहिँ यो गलत नेगेटिभ पनि जाला र मान्छेले भोलिको दिनमा ऊ पनि नेगेटिभ पनि जाला. म के भन्दैछु भने हामीलाई चाहिँ डाउट लाग्न पायो नि त. उहाँहरूले जसरी हामीलाई डाउट गर्नुहुन्छ होइन, जसरी हामीलाई आरोप लगाउनुहुन्छ, त्यसरी नै त हामीले पनि त सोध्न पायौँ तपाईँ त्यहाँ किन हुनुहुन्थ्यो भन्ने कुरा. अहिलेसम्म क्लियर नहुनु भनेको चाहिँ रिजन त्यो. 23 गते पनि जब संसद भवनको अगाडि गोली चल्दै थियो उहाँको, त्यो बेलाको पनि एउटा भिडियो एकदमै धेरै सामाजिक सञ्जालमा देख्न सक्नुहुन्छ. हामीले बाइकहरू किन छिर्न दिउँ, हामीले शान्तिपूर्ण आन्दोलन भनेर ब्यारिकेड भन्दा उता किन पुग्यौँ, प्रहरीलाई गोली चलाउन बाध्य किन बनायौँ भन्ने तरिकाले कुरा गर्नुभयो. त्यो साइडमा चाहिँ पोजिटिभ थियौँ हामी होइन, एकदम राम्रो कुरा गर्नुभयो. प्रहरी हाम्रै सङ्गठन हो, जसरी यसरी निरय बनाउनको लागि या निषेधित क्षेत्रमा पुगाउन्जेलसम्म पनि उहाँहरूलाई गाह्रो हुने भन्ने क्रमसम्म पनि हामी सही नै थियौँ. तर त्यो भन्दै गर्दा हामीले किन रोक्न सकेनौँ भन्दा प्रहरीले नै किन रोक्न सकेन त. हामी त आन्दोलन गर्ने भनेर गएको मान्छे, त्यहाँ रोक्ने भन्ने कुरामा त शान्ति सुरक्षा माग गरेको प्रहरीले रोक्नु भएन नि त. त्यसमा प्रहरीलाई पनि अकाउन्टेबल बनाउने कुराहरू त थियो नि त. त्यो कुराहरूमा पनि फेरि गएन होइन. त्यहाँ पछि चाहिँ हामीलाई के भयो भन्नुहुन्छ भने, अब ठ्याक्कै त्यही घटनाक्रममा जोडौँ कृतिपुर्गेमा. यो हिजोको दिनमा मैले त्यो शब्द भन्दै गर्दाखेरि पुलिसलाई निरय बनाउनेमा चाहिँ तपाईँहरूको पनि हात थियो. पुलिसलाई त्यो दिन निरय बनाउनको लागि भन्दाखेरि जुन तरिकाले तपाईँहरूले भन्नुभएको थियो भिड आउँछ, त्योभन्दा धेरै मात्रामा भिड बढाउनु भयो. 500-600 जना आउँछन् भनेर तपाईँहरूले शान्ति सुरक्षा माग्दै गर्दाखेरि त्यहाँनिर धेरै मात्राको भिड आयो. या जुन तरिकाले तपाईँहरूले शान्तिपूर्ण आन्दोलन हुन्छ भन्दै जाँदा कहाँ गएर हिंसात्मक भयो भन्ने कुराको अहिलेसम्म पनि अकाउन्टेबिलिटी लिन नसक्नु, जिम्मेवारी म पनि थिएँ मेरो पनि केही त्रुटि भयो भनेर एक्सेप्ट गर्न नसक्नु होइन, त्यो कुराहरू चाहिँ हामीले क्वेसन मार्क गरायो.
1: अब तपाईँहरू कसरी अन्तिम प्रश्न कसरी अगाडि बढ्नुहुन्छ?
2: होइन, अब हामीले त हिजै पनि कुरा गरेको थियौँ, या आज पनि हाम्रो 2 बजेदेखि चाहिँ प्रहरीको दमन विरुद्ध अनि आन्दोलन पनि छ माइती घरमा. 2 बजेदेखि हाम्रो विभिन्न प्रहरीको दमन सहनु भएका समुदायहरू, या भनौँ हिजोको दिनका आन्दोलन गर्दै जाँदा जेएनजी आन्दोलनमा पनि प्रहरी दमन भएकै कारणले यति धेरै मान्छे मर्नु परेको थियो, या योभन्दा अगाडिका मधेस आन्दोलनहरूदेखि लिएर या विभिन्न भातृ सङ्गठनको आन्दोलनमा एकदम अनह्युमेन तरिकाले उहाँहरूलाई भाटै भाटा हानिनेदेखि लिएर जबरजस्ती घिसार्नेदेखि लिएर ट्राफिक प्रहरीले पनि एकदम लाती लातीले हानेको एउटा भिडियो अस्तिको अगाडि आएको थियो, त्यो भिडियोहरूदेखि लिएर, या हिजो माझीजीलाई नै छुटाउनु पर्छ भनेर विराटनगरमा आन्दोलन गर्ने साथीहरूलाई आन्दोलन,
1: हजुर
2: त्यहाँ चाहिँ फेरि उहाँहरू चाहिँ हाम्रो जस्तो पनि केही छैन, उहाँहरू त बेलुका गएर बस्नु भएको छ कि प्रहरी पुलिस स्टेसनको अगाडि होइन, गएर यतिकै चुप लागेर शान्तिपूर्ण हिसाबले बस्दा उहाँहरूलाई अहिलेसम्म पनि जेल हालिएको छ. या जेएनजी आन्दोलनकै क्रममा गए भनेर हाम्रो अस्ति पनि मैले कुरा गरेको थिएँ, अहिलेसम्म पनि जेलमा 935 जना भनिएको थियो त्यो बेलामा, 510 जना मुद्दा चलाइयो भनेको थियो, उहाँहरू चाहिँ अझै पनि जेलभित्र बस्नु परेको छ. सो यो दमन विरुद्ध चाहिँ हामीले एउटा सडकबाट आवाज पनि राख्छौँ. सदनका हिजो धेरैजना माननीयहरू आउनु भएको थियो हामीलाई भेट्नको लागि पनि टिचिङमा, या भनौँ हाम्रै पुलिस स्टेसनमै हुँदा अप्सना बानु हाम्रो जेएनजी सांसद हुनुहुन्छ सामानुपातिक, उहाँ त वहीँ पुलिस स्टेसनमै हुँदा पनि पुग्नु भएको थियो होइन, या त यता हस्पिटल आइसकेपछि हाम्रो सुलभ खरेल ज्यू पनि पुग्नु भएको थियो, मनिष खनालज्यू पनि पुग्नु भएको थियो, अनि हाम्रो तासी दिदी केन्द्रीय सदस्य हुनुभएको दिदी पनि पुग्नु भएको थियो. भनिसकेपछि उहाँहरूले पनि सदन मार्फत पनि यो कुरा उठाइदिनुहुन्छ भन्ने आशा पनि छ. अनि प्लस ह्युमन राइटको कन्सेप्टबाट चाहिँ हामीले अदालतकै प्रोसेसबाट या सरकारी वकिलकोबाट माझीजीलाई अलिकति फिट भइसकेपछि चाहिँ हामी कानुनी हिसाबले पनि अगाडि बढ्छौँ, किनकि यो हामीमा मात्रै हुने कुरा होइन, प्रहरी दमन चाहिँ जसलाई पनि हुनसक्छ. एक्लै रूपमा तपाईँ हिँड्दै गर्दाखेरि तपाईँलाई 10-15 जना प्रहरीले आएर कुटपिट गर्नु भनेको तपाईँको ज्यानैसम्म जान सक्ने कुराहरू पनि हो, या तपाईँको सेल्फ रेस्पेक्टको कुराहरू पनि हो, या प्रहरीलाई जुन किसिमले हामीले घुँडाभन्दा तल प्रहार गर्नु इन केस अफ इमर्जेन्सी भन्दा पनि टाउकोमै जसरी उहाँलाई प्रहार भएको थियो देख्नुभयो भने भुतालिएको थियो, अर्को नेल्सन दाईलाई घाँटी घाँटीमा हानिएको थियो, त्यो चाहिँ मार्नकै लागि गरिने खालको क्रियाकलापहरू जुन हुँदैछ त्यसले चाहिँ भोलिको दिनमा ल हिजो कुनै नर्भ्समा लागेन अरे थ्याङ्क्स टु गड, तर लागिहालेको भयो. यति सेन्सिटिभ क्षेत्र हो हाम्रो टाउको, त्यो सेन्सिटिभ क्षेत्रमा केही भएर कसैको मृत्यु भइहाल्यो भने, या अस्ति हिरासतमै मृत्यु भएको कुरामा पनि हामी डाउटफुल थियौँ किन भन्नुहुन्छ भने, प्रहरीको यही दमनले गर्दा चाहिँ त्यहाँभित्र पनि केही दमन भयो कि भन्ने हामीलाई, या खगेन्द्र सुनार या रुमा विश्वकर्मालाई पनि त्यो डाउट नै भएको भएर छानबिन हामीले मागेको थियौँ त्यो बेलामा पनि, या भनौँ या यसको लागि पनि हामी चाहिँ निष्पक्ष छानबिन चाहिँ माग्छौँ.
1: हस्, आइदिनु भयो, आफ्नो विचार राख्नुभयो, धेरै धन्यवाद.
2: हस्, हजुरलाई पनि धन्यवाद,
1: नमस्कार.
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556-5569-5 98550-77061 र 98550-77053.
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको हो. पुष्पाञ्जली हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0956493440 4395580 र 98550246440।
5: It's 9 o'clock, अहिले 9 बजेको छ।
6: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
7: अहिले बिहानको 9 बज्यो।
8: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवन र धादिङको सडक खुल्यो, काठमाडौँमा रोकिएका गाडी चल्न थाले। गाडीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 अर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र सञ्चालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। वर्षा र पहिरोका कारण अवरुद्ध धादिङ र चितवनको सडक बिहानदेखि खुलेको छ। लगातार जसो पानी परेर सडक अवरुद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाडीलाई काठमाडौँमा रोकेको थियो। अवरुद्ध सडकको पहिरो पन्छाएसँगै नागडुङ्गा, मुगलिन, नारायणगढमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार बिहान 8 बजेदेखि गाडी चल्न थालेका हुन्। यसअघि हिजो बेलुकादेखि मुगलिन नारायणगढ सडक खण्ड पहिरोका कारण अवरुद्ध थियो। आज बिहान मेसिन परिचालन गरी जलविरे सहित विभिन्न ठाउँको पहिरो हटाएसँगै सडक दुईतर्फिनी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। यस्तै नागढुङ्गामा चर्केको सडक पनि खुलाएको धादिङ प्रहरीले जनाएको छ। अहिले गाडीको चाप हुँदा लेन अनुशासनको पालना गरी गाडी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। बिपी राजमार्गको रोसी खोला र कान्ति लोकपथ लगायतका ठाउँमा भने लेदो सहितको पहिरो गएकोले गाडी चलाउन समस्या छ। फर्पिङ, फाखेल, सिस्नेरी हुँदै हेटौडा पुग्ने सडक पनि बन्द छ। गैराती जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठुलो पानी पर्ने महाशाखाको अनुमान छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठुलो पानी पर्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। गैराती पनि बागमती, लुम्बिनी र गण्डकी प्रदेशको केही ठाउँमा ठुलो पानी परेको थियो। चालु आर्थिक वर्ष 2082-83 को 11 महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21 अर्ब 20 अर्ब 80 करोड पुगेको छ। जेठमा मात्र रेमिट्यान्स आप्रवाह 2 खर्ब 3 अर्ब 89 करोड रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा प्रेषण आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड रहेको थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद वित्तीय आय अर्थात् खुद ट्रान्सफर 23.21 अर्ब 7 करोड पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड रहेको थियो। जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 3,67,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 3,55,735 रहेको राष्ट्र बैङ्कले जनाएको छ। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर छन्। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य सूचकहरू रेमिट्यान्स, विदेशी मुद्राको सञ्चित, शोधनान्तर स्थिति, वैदेशिक व्यापार बलिया देखिएका हुन्। आन्तरिक सूचकतर्फ मुद्रास्फीति, बैङ्क कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व सङ्कलन लगायतका क्षेत्र पछिल्लो 11 महिनामा निराशाजनक नै छन्। पेट्रोल छर्केर जलेका सर्लाहीको गौडैता नगरपालिका 10 का विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा गैराती ज्यान गएको हो। मण्डलको आइसियूमा उपचारको क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शङ्करमान राईले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउत पनि ज्यान गएको थियो। नेपाल विद्युत प्राधिकरण धरान कारले सुनसरीको जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका बीच सेउती पुल नजिक गैराती जीप दुर्घटना भएको हो। BA1 16 51 नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरीकारले सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। दुर्घटनामा चालक धरान 13 बिर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 सुमन आचार्यको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका धरान 20 पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित

प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। पर्वत स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। 2 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो नजिकै रहेको सतल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिला डुबानमा परेपछि नियमित पूजापाठ र दर्शन तत्कालका लागि बन्द गरिएको छ। शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा छैन। जिल्ला प्रहरीकारले पर्वतले लगातारको वर्षासँगै सेतीबेडी क्षेत्र लगायत विभिन्न खोला तथा नदीमा बाढी पहिरोको जोखिम रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम जुनसुकै बेला आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको प्रहरी निरीक्षक राजन पटेलले बताउनुभयो। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको हो। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान अर्थात् ट्रेनिङ निड एसेसमेन्टको आधारमा छनौट गरी उपयुक्त हुने खालको रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले बताउनु भएको छ। अब विदेशको खबर। भारतको पश्चिम क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा 9 कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था AFPले जनाएको छ। भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्यान्डफिल्ड अर्थात् फोहोर विसर्जन स्थलबाट 1,000 टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका 23 व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्यान्डफिल्ड अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको खबरमा उल्लेख छ। 14 जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन र गतिविधि अस्थायी रूपमा रोकिएका छन्। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एलनिनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल सुरु हुँदैछन्। फिफा वरियताका शीर्ष 4 सेमी फाइनलमा पुगेका हुन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराति 1:15 सुरु हुनेछ। त्यस्तै इङ्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति 1:15 सुरु हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इङ्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्यान्डलाई हराउँदै सेमी फाइनलमा पुगेका हुन्। अर्जेन्टिना 3 विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इङ्ल्यान्ड र स्पेनले समान 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 आइतबार राति 1:15 सुरु हुनेछ। चारबन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चितवन र धादिङको सडक खुल्यो। काठमाडौँमा रोकिएका गाडी चल्न थाले। गाडीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 21.20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 ज्यान गयो। केन्द्र सञ्चालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावा

एक करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्मत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्

0: शाली नदीको शिर
1: मणिचूडको काख
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी र बोडेको सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको लागि झोला कलम कापी लगायतका शैक्षिक सामग्री क्यारम बोर्ड ब्याडमिन्टन चेस भलिबल लगायतका खेलकुद सामग्री वितरण गरिएको छ। मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बस्दै आएका विद्यार्थीको पठन पाठनमा कुनै कठिनाई नहोस् भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसैबीच होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय आउन जान सहज बनाउने उद्देश्यले आजदेखि बसको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकको स्वास्थ्य सुरक्षा सहित समग्र व्यवस्थापनका लागि सम्बन्ध मन्त्रालयबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकोले ढुक्क भइबस्न अनुरोध गर्नुभयो। रोशी खोलाको बहाव तथा सडकको अवस्थालाई मध्यनजर गर्दै बन्द गरिएको बिपी राजमार्गमा गाडी चल्न थालेका छन्। रोकिएका गाडीहरू बिहानदेखि सञ्चालन भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार आज बिहानैदेखि राजमार्ग सञ्चालनमा आएको हो। हिजो रोशी खोलाको जलाधार क्षेत्रमा पानी परिरहेकोले बिपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि धुलीखेल काभ्रे भन्ज्याङ भकुण्डे र मङ्गलटारमा गाडीमा चलाउन रोक गरिएको थियो। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम बचत फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था सुमेरु बचत तथा ऋण सहकारी संस्था नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बढीमा 1,00,000 रुपियाँसम्मको बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनु भयो। आज ललितपुरको जावलाखेल बागमती प्रदेशको सुशासन केन्द्रको सभाहालमा बचत फिर्ता शुभारम्भ गर्न लागि हो। समितिले सिभिल सुमेरु लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताको 1,00,000 रुपियाँसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई 10,000 रुपियाँसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ। यो मसान्तसम्ममा 5 सहकारीका झन्डै 3,000 साना बचतकर्ताले रकम फिर्ता दिने समितिका सदस्य ढकालले जानकारी दिनुभएको छ। बचतकर्तालाई रकम फिर्ता गर्न झन्डै 9 करोड रुपियाँ जम्मा भइसकेको छ। र नेपाल प्रहरीले अवैध लागु औषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले लागु औषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका 27 मनिष श्रेष्ठ, 21 रोहित महर्जन र काठमाडौँ महानगरपालिका 16 20 सम्भव बस्नेतलाई हिजो पक्राउ गरेको जनाएको छ। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गराज रेङ्गीले उनीहरूको साथमा लागु औषध सहित 1 स्कुटर र 3 मोबाइल बरामद गरेको जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिमाथि लागु औषध नियन्त्रण ऐन 2033 बमोजिममा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चितवन र धादिङको सडक खुलियो, काठमाडौँमा रोकिएका गाडी चल्न थाले, गाडीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। सुकुम्बासीलाई सिप विकास तथा रोजगारमा आबद्ध गराउन कार्यक्रम ल्याउने सरकारको प्रतिबद्धता। शिक्षा मन्त्रालयद्वारा भक्तपुरको होल्डिङ सेन्टरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण। र आजदेखि ललितपुरका 5 समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गरिँदै। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज तपाईँ उजालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 को वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौँ।
0: मिति यही असार 32 गते बिहीबार चालू आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
2: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
6: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-5188-5853
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
7: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
8: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
9: सम्पर्क 98 119 32 811 र 98 653 73 687

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। दादिङमा पहिरोको जोखिम भएपछि पृथ्वी राजमार्गमा रातभरि रोकिएका सवारी साधन बिहानबाट खुलेका छन्। रातभरि जाममा रहेका सवारी साधन अहिले बाहिरिने र भित्रिने क्रम शुरू भएपछि नागढुङ्गामा चाप बढेको छ। उपत्यका ट्राफिक प्रहरी सुरेश काफ्लेले रातभरि पहिरो जान सक्ने जोखिम देखिएकाले गाड़ी रोकिएको जानकारी गराउँदै अहिले खुलिसकेको बताउनु भएको छ। उहाँका अनुसार खुले पनि दुवैतर्फ सवारीको चाप देखिएको छ। ट्राफिक प्रहरी ठाउँ ठाउँमा खटिएकाले सबै सवारी साधन केही समयमा क्लियर हुने बताइएको छ। वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 11 का विभिन्न ठाउँ डुबानमा परेका छन्। गोर्खाली टोल, गकुञ्ज लगायतका टोल जलमग्न छन्। सामाजिक सञ्जालमा सार्वजनिक केही भिडियोहरूमा पानी घुरासम्म आएको देखिएको छ। कपडामाथि सर्दै आउजाउ गरिरहेको देखिएको छ भने घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन्। पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन्। सर्लाईमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ। उपचारकै क्रममा राति 12 बजे किर्तिपुरको वन अस्पतालमा उनको निधन भएको हो। सर्लाईका सांसद अमरेश कुमार सिंहले पनि मण्डलको निधनबारे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। उनले उपचारमा कुनै कसुर बाँकी नराखे पनि मण्डलको निधन भएको बताएका छन्। अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले पनि राति 12 बजे उपचारका क्रममा निधन भएको जानकारी दिएका छन्। सप्तरीको कञ्चनरूप नगरपालिकामा पहिचान नखुलेका एक विदेशी नागरिक रहेको जानकारी हुँदाहुँदै पनि सप्तरी प्रशासनले जनकपुरको मानव सेवा आश्रममा पुर्याएको पाइएको छ। नेपालमा अनधिकृत रूपमा प्रवेश गर्ने शरणार्थी र उनीहरूको व्यवस्थापनमा देखिएको नीतिगत अन्यलका कारण ती व्यक्तिलाई मानव सेवा आश्रम पुर्याइएको हो। असार 27 गते साँझ करिब 5 बजे कञ्चनरूप नगरपालिका 2 बरम झ्यामा अन्दाजे 55 वर्षीय एक पुरूष फेला परेका थिए। उनलाई अध्यागमन विभाग पठाउने निर्णय सुरक्षा समितिको बैठकले गरे पनि अध्यागमन विभागले आश्रम लैजान सुझाव दिएको जनाइएको छ। 27 गते भारततर्फबाट नेपालतर्फ ल्याएर केही व्यक्तिले उनलाई छाडेर गएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दाले उनका बारेमा प्रहरीलाई खबर गरेका थिए। कञ्चनपुर इलाका प्रहरी कार्यालयको टोलीले तत्कालै घटनास्थल पुगी उनलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू गरेको थियो। सोधपूछका क्रममा ती पुरूषले नेपाली, हिन्दी, मैथिली वा अंग्रेजी जस्ता सामान्यतया बोलिने कुनै पनि भाषा बुझ्न वा बोल्न सकेनन् भने प्रहरी सोधका अनुसार उनले कुराकानीका क्रममा टाका, बंगलादेश र अल्लाह जस्ता सीमित शब्द मात्र उच्चारण गरेका थिए। हानी फिलिपीका केही शब्दहरू बुझ्ने भएकाले उनी म्यानमारबाट विस्थापित भई बंगलादेश पुगेका रोहिङ्ग्या मुस्लिम समुदायका सदस्य हुन सक्ने सुरक्षाकर्मीको अनुमान छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: LG ल्यायो नया LG Essential Series अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर पूर्व मन्त्री सुमना श्रेष्ठले सड़कमा जथाभावी गाड़ी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यस्तै आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन् सोमबार फेसबुक मार्फत धारणा राख्दै उनले हालै काठमाडौँमा संचार माध्यमदेखि सड़कमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताएकी हुन् राज्यको माथिल्लो तहमा बस्नेहरूले पाठ सिकाउने नाममा गरिरहेको बुलिङ अर्थात थम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथिले प्रश्न उठाएको उनको पूर्व मन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेहरूलाई पेल्ने र पाठ सिकाउने शैली अपनाएको भन्दै कड़ा आलोचना गरेकी छन् त्यस्तै उनले नेतृत्वले सबैको सेवा गर्नुपर्ने कुरा महसुस गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको उनको भनाई शक्तिमा रहन्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धिका योजनाहरू कहिले सफल नहुने उनले दावी गरेकी छन् संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ बिहान 11 बजे बस्ने बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेश गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ यसका साथै उहाँले लोकसेवा आयोगको 66 वार्षिक प्रतिवेदन समेत बैठकमा पेश गर्ने कार्यसूची छ यसै गरी अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने कार्यसूची छ सैनिक कल्याणकारी कोष भवनको 56,67,00,000 रुपियाँ बहाल बक्यौता विवाद सर्वोच्च अदालत पुगेको छ बहुउपयोगी उक्त भवनको भाडा विवादमा सर्वोच्चले सेनालाई छलफलमा झिकाएको छ सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले छलफलमा झिकाएको हो सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले असार 17 गतेको आदेश अनुसार साउन 16 गतेका लागि सेनालाई छलफलमा बोलावट गरेको थियो भने उक्त भवन लिजमा लिएका जयन्ती सेवा निर्माण प्रालिका सञ्चालक खगेन्द्र बुढा मगरले उच्च अदालतबाट मुद्दा हेरेपछि त्यसविरूद्ध यही असार 16 गते सर्वोच्चमा रिट दिएका थिए सैनिक कल्याणकारी कोष र कम्पनी सञ्चालक बुढा मगर 2076 माघ 16 गते भाडामा लिन करार सम्झौता भएको थियो सेनाले व्यावसायिक प्रयोजनका लागि 15 वर्षका लागि उक्त भवन लिजमा दिएको थियो भने समयमा भाडा नतिरेको भन्ने लगायतका प्रश्न उठाएर सेनाले करार रद्दको सूचना निकालेपछि विवाद अदालत पुगेको हो फिफा विश्वकप 2026 अन्तर्गत हुने अर्जेन्टिना र इङ्ल्याण्ड बीचको सेमी फाइनल खेलका टिकटको मूल्य फ्रान्स र स्पेन बीचको सेमी फाइनल भन्दा निकै महँगो भएको छ ticketdata.com का अनुसार अर्जेन्टिना इङ्ल्याण्ड खेलको न्यूनतम टिकट मूल्य पछिल्ला 3 दिनमा 34% बढेर 2841 अमेरिकी डलर पुगेको छ यसको तुलनामा मंगलबार डलासमा हुने फ्रान्स र स्पेन सेमी फाइनलको न्यूनतम टिकट मूल्य $1,325 मात्र रहेको छ जुन पछिल्ला 3 दिनमा 26

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 को वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौँ।
0: मिति यही असार 32 गते बिहीबार चालू आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456-90042।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सर्लाहीको गौडेता नगरपालिका 10 सिसौटियाका 35 वर्ष युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन्। मण्डलको आज बिहान 2:40 बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत भएको बताएका छन्। यस कठिन घड़ीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै थापाले मृतकका सन्तानको भविष्यका लागि महत्वपूर्ण घोषणा समेत गरेका छन्। थापाले लेखेका छन्, स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु। अपूरणीय क्षतिको यस पीड़ादायी समयमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो सहानुभूति प्रकट गरेका छन्। राजधानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ। मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो। यसअघि समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकाले छलफलको एजेण्डा परिवर्तन गर्न माग गरेका थिए। सांसद गणेश पराजुले राजधानीको विषय अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकाले यो एजेण्डालाई छाडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे। अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए। यसअघि सभापति भरत बहादुर खड्काले छलफल विनय बैठक स्थगित गरेका छन्। पहिरोका कारण अवरुद्ध भएको मुगली नारायणगढ़ सड़क खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि डोजर तथा अन्य मेसिन परिचालन गरेर सड़कमा खसेको बाँकी पहिरो हटाइएपछि सवारी साधन दुवैतर्फ सञ्चालनमा ल्याइएको हो। लगातारको वर्षापछि सड़कका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि अहिले सवारी आवागमन सहज बनेको सड़क डिभिजनले जनाएको छ। यद्यपि वर्षा जारी रहेकाले पहिरो खस्ने जोखिम अझै कायमै रहेको भन्दै सड़क डिभिजनले चालक र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी चलाउन तथा आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ। चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सोमबार बिहान 8 बजेदेखि मंगलबार बिहान 8 बजेसम्म 319.8 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 335 वर्षा मापन केन्द्र मानव संचालित 45 र स्वचालित 290 मापन गरिएकोमा चितवनमा सबैभन्दा धेरै वर्षा भएको हो। सोही केन्द्र आसपासका 3 केन्द्रहरूमा 200 मिलिमिटर भन्दा बढी वर्षा भएको छ। 100 मिलिमिटर भन्दा धेरै वर्षा र 23 केन्द्रमा भएको विभागले जनाएको छ। मध्यमदेखि अति भारी वर्षा हुँदा देशका कतिपय स्थानमा डुबान भएको छ। प्रमुख राजमार्ग अवरूद्ध भएका छन् भने बाढ़ी र पहिरोले सड़क अवरूद्ध हुँदा सवारी आवागमनमा समस्या भएको छ। मधेस प्रदेश सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट लगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव वासु प्रसाद कोइरालाले जानकारी दिएका छन्। उनका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ। यही असार 28 बसेको प्रदेश सभा बैठकले बजेट सम्बन्धी विवाद समाधानका लागि प्रदेश सभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जंगली लाल राय, प्रमोद कुमार यादव, संजय कुमार यादव, विमला अन्सारी तरूर र सरिता कुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो। मधेस सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि नव प्रवर्तन, उद्यमशीलता प्रवर्तन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रू 41,13,86,00,000 बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघुवित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119-32811 र 98653-73687।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: माडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाडी चापमा चल्दै पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध। आज 5 जिल्लामा बाढीको उच्च जोखिम। काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह। नवलप्रासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो। हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग। आर्थिक प्रतिफल खाडीका देशहरूले तिर्नुपर्ने, ट्रम्पको भनाई। र नेपाल एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका भित्रने र बाहिरिने मुख्य नाका खुलेका छन्। यात्रामा जोखिम रहेको भन्दै रोकिएका गाडी आज बिहानदेखि गन्तव्यमा लागेका छन्। धादिङ र चितवनमा पहिरोले सडक अवरुद्ध थियो भने काभ्रेको बेपी राजमार्गमा पानी पर्दा बग्ने लेदोका कारण गैराति गाडी चलाउन रोकिएको थियो। धादिङ र चितवनमा पहिरो पन्छाएसँगै नागढुङ्गा मोगलिन नारायणगढमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ। नागढुङ्गा र साँगा नाकामा जो गाडीको आउजाउ हुन थालेसँगै गाडीको चाप भने बढेको छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर व्यवस्थापनको काम भइरहेको छ। लेन अनुशासनको पालना गरी गाडी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। यसैबीच लगातारको वर्षा र मनसुन जन्य जोखिमका कारण कान्ति लोकपथ अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज बिहान 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने गाडी चलाउन रोकिएको हो। आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अवरुद्ध छ। लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड अन्तर्गत काठेखोला गाउँपालिका छ। इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो। अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। सडक अवरुद्ध हुँदा पोखरा काठमाडौँ छुट्ने तथा काठमाडौँबाट बागलुङको बुर्तिवाङ रोल्पा रुकुम डोल्पा लगायत पश्चिम नेपालतर्फ छुट्ने गाडी र यात्रु अलपत्र परेका छन्। सडकमा पहिरोसहित ठूलो ढुङ्गा अडिँदा सडक खुलाउन केही समय लाग्ने प्रहरी उपरीक्षक त्वातीले जानकारी दिनुभयो। यसैबीच आज देशका विभिन्न 5 जिल्लामा बाढीको उच्च जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको हो। त्यस्तै काठमाडौँ उपत्यकाका 3 जिल्ला पनि जोखिममा छन्। आज अरू पनि विभिन्न जिल्ला बाढीको जोखिममा छन्। 5 थर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, त्यसै गरी सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलप्रासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ। यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नवलप्रासीको गैंडाकोटमा डुबान भएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासी बर्दघाट सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना विस्थापित भएका छन्। उनीहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। भिरकुटी चोक, बेलडिहा, प्रगति टोल, झपार्दी टोल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका हुन्। गैंडाकोट नगरपालिका 15 वडा अध्यक्ष प्रेमराज तिमिल सिन्हाको घरको तल्लो तलामा बर्खाको पानी र नालीको पानी पस्दा झन्डै 20 क्विन्टल धान तथा लत्ता कपडा भिजेको छ। अरू पनि क्षति भएको छ। थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलप्रासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। निरन्तर पानी परिरहेकोले नदी किनार, पहाडी सडक तथा जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन प्रशासनको आग्रह छ। यस्तै चितवनको भरतपुर महानगरपालिका 11 विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न भएका हुन्। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी अर्थात् ई पासपोर्ट वितरण प्रक्रिया सुरु गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलोपटक प्रतिगोटा $10
$0.45 र पछि $10.13 राहदानी छपाएको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूलबौर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट सेवा प्रवाह सुरु भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्तै संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव रायको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल भने रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शङ्कास्पद गाडी पार्किङको विषय आजको संसद बैठकमा उठ्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर बीई सिभिल इन्फर्मेसन एन्ड कम्युनिकेसन बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
1: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 98512-32328
1: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खोलेसँगै गाडी चापमा चल्दै पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध आज पनि विभिन्न जिल्लामा बाढीको जोखिम सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं नेपाल खबरमा अब थप खबरहरू प्रतिनिधि सभाको बैठक बसिरहेको छ आजको बैठकमा हिजो 3 संचार गृह अगाडि शंकास्पद गाडी तेर्स्याएर गरिएको अवरोधको प्रयासको विषय उठेको छ बैठकमा बोल्दै माले सांसद गणेश सिंह ठगुन्नाले मीडिया क्षेत्र र राजनैतिक नेतृत्वको निकास निवास तथा कार्यालय अगाडि त्रास फैलाउने काम भएको भन्दै विरोध गर्नुभयो हिजो बिहान कान्तिपुर अनलाइन खबर र हिमालय टेलिभिजन अघि एकैपटक उस्तै तरिकाले शंकास्पद गाडीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने प्रयास भएको थियो सुन चाँदीको भाव आज पनि घटेको छ हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200 रुपियाँले घटेको हो सुन आज तोलाको 2,84,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ यसअघि हिजो तोलामा 2,800 रुपियाँले घटेर सुन तोलाको 2,85,200 रुपियाँमा कारोबार भएको थियो अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रुपियाँ रहेको थियो त्यस्तै आज चाँदीको भाव पनि घटेको छ चाँदीको भाव आज तोलामा 15 रुपियाँले घटेको

0: उहाँले हालैको अमेरिकी सैन्य कारवाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर पारेको उहाँको भनाइ रहेको समाचार संस्था एएनआईले जनाएको छ। अब खेल खबर। एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जितसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिषा उपाध्यायले 2 विकेट लिइन्। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाइन्। सावित्री धामीले 52 रन जोडिन्। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिङ्गापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खोलेसँगै गाडी चापमा चल्दै पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध। आज 5 जिल्लामा बाढीको उच्च जोखिम। काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह। नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो। हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग। आर्थिक प्रतिफल खाडीका देशहरूले तिर्नुपर्ने ट्रम्पको तर्क। र नेपाल एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
1: Citizen Life Insurance.

0: विकल्प छोटो दूरी को यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 9802421343 र 9814829230
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
2: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका

0: पर्यटन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट चितवन नेसनल पार्क.gov.np। कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
0: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघुवित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।

रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रतिपक्षीको प्रतिवाद गर्न प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले नियमापत्तिको सहारा लिएका छन्। सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको डुवान, गणेश नेपालको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाड़ी पार्किङको विषयमा पक्षी दलले सरकारसँग जवाब मागिरहेका छन् र सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा पनि विपक्षी प्रश्न छँदैछ। सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारूढ रासोपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्रित भएका हुन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका सड़कमा दिनभर जसो सड़क जाम गरिएको बताउनुभयो। साथै मीडिया हाउस अगाडि र प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाड़ी पार्किङ भएको उहाँले बताउनुभयो। यो विषयको प्रतिवाद गर्दै राष्ट्रपा सांसद टीका संग्रौलाले नियमापत्ति गरिन्। उहाँले भन्नुभयो विभिन्न स्थानमा पार्किङ गरिएका गाड़ीको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी अभिव्यक्ति आएको दावी छ। प्रतिनिधि सभा नियमावलीको नियम 21 घर गाउँमा राज्यको प्रतिष्ठा र अपमान हुने गरी बोलेको उहाँको दावी थियो। यता सिंगो राज्यले परिचालन गरेको हो भने त्यो प्रमाण संसदमा दिनुपर्ने उहाँको माग छ। सरकारले यो घटनामा संलग्नलाई कार्यवाही गर्छु भनिसकेको अवस्थामा त्यसलाई विश्वास गर्नुपर्ने पनि उहाँको आग्रह छ। यस्तै नेपाली कांग्रेसका सचेतक निष्कल राईले सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको डुवान, गणेश नेपालको आत्मदाह, मीडिया हाउस र कंग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाड़ी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याख्या गर्नुभयो। त्यस क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई श्री 8 को संज्ञा दिनुभएको छ। प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको शुरूआतमै सभामुख डीपी आर्यले उपलब्ध गराएको समयमा बोल्दै एमाले सांसद गणेश ठकुन्नाले पार्टीबाट तर्फबाट प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेनले संसदमा आएर आफूले दिएको अभिव्यक्ति प्रति माफी माग्नुपर्ने माग राख्दा पनि सुनवाई नहुनु दुःखद भएको सांसद ठगुन्नाको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ। उहाँले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले भन्नुभयो, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो तर ढुङ्गा बोल्ला मान्छे बोल्दैन भने जस्तै भएको छ। उहाँले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्रीले फेसबुक मार्फत दिएका अभिव्यक्तिको प्रसंग उठाउँदै त्यसलाई अहिले पनि गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। कोटेश्वरमा श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले चेक गर्दा बालनले सिंहदरबार जलाइदिने धम्की दिएको स्मरण गर्दै राईले त्यसपछि सिंहदरबार संसद र सर्वोच्च अदालत लगायत राज्यका प्रमुख संरचनामा आगजनी भएको बताउनुभयो। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश नभई गल्तीवश आएको भए सदनमा आएर फिर्ता लिनुपर्ने उहाँले माग गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व मन्त्री वर्षमान पुनले मुलुकमा क्रोनी क्यापिटलिजम अर्थात आसै पासै पुँजीवाद हावी भएको टिप्पणी गर्नुभएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद पुनले राज्य सत्ता बिचौलिया र स्वार्थसम्मको कब्जामा जान लागेकोमा गम्भीर चिन्ता व्यक्त हुनुभयो। उहाँले नेपो किड र नेपो बेबी जस्ता शब्दावली प्रयोग गर्दै जनताले नचिन्ने र कुनै संवैधानिक जवाबदेहिता नभएका व्यक्तिले राज्यका महत्वपूर्ण निर्णयमा प्रभाव पारिरहेको दावी गर्नुभएको छ। सांसद पुनले राहदानी खरिद र सुरक्षण मुद्रण प्रक्रियामा गम्भीर नीतिगत भ्रष्टाचार भएको दावी गर्दै यसमा विस्तृत छानबिनको माग गर्नुभएको छ। हवस् त अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-00-34,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
6: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।

0: सो लभली मलाई त अहिलेै डोली चढिहालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605668852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: चाहन्छु 73 दिन भन्दा बढी समयदेखि पीडित नागरिकहरू पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि धरनामा बसिरहनु भएको छ। उहाँहरूको माग केवल सम्मानजनक र न्यायोचित पुनर्स्थापनाको हो। पशुपति क्षेत्र विकास कोषले गुरु योजना कार्यान्वयनका क्रममा विगतमा प्रति परिवार गोठातारमा 4 आना जग्गा उपलब्ध गराउने लिखित सम्झौता गरेको थियो। बारम्बार चरणबद्ध रूपमा पटक पटक सरकार पिच्छे सम्झौता भए। लालपूर्जा भएका घर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरेका तथा राज्यले नियमित कर तिर्दै आएका नागरिकसँग गरिएको लिखित प्रतिबद्धता कार्यान्वयन हुन राज्यको दायित्व पनि हो। विकास र नागरिकको अधिकार एकअर्काका विरोधी होइनन्। विकासलाई अघि बढाउँदा नागरिकको सम्मान विश्वास र न्याय पनि सँगसँगै सुनिश्चित हुनुपर्छ। त्यसैले सम्बन्धित निकायले पीडित स्थानीयवासीसँग भएको लिखित सम्झौताको कार्यान्वयन उचित पुनर्स्थापनाको व्यवस्था तथा लामो समयदेखि उठिरहेका जायज मागको यथाशीघ्र सम्बोधनका लागि आवश्यक निर्णय लिन म सरकारको ध्यानसन गराउन चाहन्छु। काठमाडौँका नागरिकले सङ्कटको समयमा राज्य आफ्नै साथमा रहेको अनुभूति गर्न पाउनुपर्छ। यही भावना अनुरूप सम्बन्धित सबै निकायले थप सक्रियता
5: मान्य सदस्य गीता कुमारी सेन्दाङ समय 3 मिनट त्यसपछि मान्य सदस्य यशुदा कुमारी बराल

सम्माननीय सभामुख महोदय, म ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्दै गर्दा मैले जहिले पनि जनताको दुःख र पीडाको कुरा लिएर उभिएकी छु। हालै चर्चामा आएको मेची राजमार्ग खास कुरा के हो सभामुख महोदय? इलामको जोर कलशदेखि ताप्लेजुङको सुकेटासम्म पर्ने मेची राजमार्ग अन्तर्गत सडकको मापदण्डभित्र परेको घर तथा संरचनाहरू हटाउने सम्बन्धी सूचना प्रकाशित भएको विषयमा स्थानीयवासीहरूमा विभिन्न जिज्ञासा र चिन्ता देखिएको छ। सरकारले उक्त सडक हाल कति मिटर चौडाइमा विस्तार गर्न लागेको हो त? सडकमा दायाँ सडकका लागि दायाँ बायाँ

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369
5: के तपाईँ पायल्स

0: अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98 4 57 31 034 र 97 4 43 43 915।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
0: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति यही असार 32 गते बिहिबार चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित। विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बिमा बजारको आकार 10 खर्ब रुपियाँ नाग्यो। 51% जनसङ्ख्या बिमाको पहुँचमा। सबै विश्वविद्यालयका आङ्गिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चिनको निर्यात जुन महिनामा 27%ले बढ्यो। चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने केही बेरमै संसद बैठकबाट बाहिरिनु भएको छ। बैठक बिहान 11 बजे सुरु भए पनि प्रधानमन्त्री शाह र लामिछाने दिउँसो अकस्मात संसद बैठकमा उपस्थित हुनुभएको हो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुसबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20 खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराउनुभयो। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रुलिङ आउनुपर्ने माग गरेको छ। यसैबीच सभामुख रोलप्रसाद अरियालले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनु भयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषयमा कुरा उठाएका हुन्। देशको बिमा पहुँच 51% जनसङ्ख्यामा पुगेको र बिमा बजारको कोष 10 खर्ब रुपियाँभन्दा बढी पुगेको बिमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभयो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बिमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बिमा, 14 निर्जीवन बिमा, 7 लघु बिमा र 2 पुनर्बिमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2,23,00,000,000 रुपियाँ बिमा शुल्क सङ्कलन भएको छ भने 66,00,000,000,000 रुपियाँभन्दा बढी दावी भुक्तानी गरिएको छ। नेपालको कुल गृहस्थ उत्पादन जिडिपीमा बिमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा बढी हो। विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आङ्गिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाइएको जनाएका छन्। विश्वविद्यालयहरूले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र 2083/84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयहरूबाट स्वीकृत कुल सिट संख्याको कम्तीमा 10% सिट जेहेन्दार, विपन्न तथा दलित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गरिएको छ। ती सिटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले धेरैजसो ठाउँमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना छ। अहिले केही ठाउँमा हल्का पानी परिरहे पनि धेरै ठूलो पानी परेको अवस्था भने छैन। हिजो अस्तिदेखिको लगातार वर्षाका कारण केही क्षेत्रका खोलानाला बढेका छन्। चितवनका केही ठाउँ डुबानमा परेको छ। मुख्य नदीहरूमा पानीको बहाव बढेको छ। पहाडी जिल्लामा पहिरो र सडक अवरुद्ध हुने जोखिम पनि बढेको छ। कमजोर भौगोलिक क्षेत्र तथा खोलानाला नजिकका बस्तीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ठूलो वर्षा भइरहेका बेला जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ। अन्नपूर्ण संरक्षण क्षेत्र एकियापुरभित्र निर्माणाधीन जलविद्युत आयोजनाका कारण रहिथाने वनस्पति, च्याउ प्रजाति तथा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ। मनाङको आयोजनाका लागि 33.47 हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र 1,839 रुख काट्न स्वीकृत दिए पनि वातावरणीय असर पर्ने चिन्ता व्यक्त भएको छ। सुरुङ निर्माण, विस्फोटन र भारी उपकरणहरूको प्रयोगले हिउँ चितुवा, कस्तुरी मृग, नाउर लगायत वन्यजन्तुको जैविक मार्ग प्रभावित हुने तथा मर्स्याङ्गदी नदीको केही भाग सुक्खा क्षेत्रमा परिणत हुँदा जलचर र सूक्ष्म वनस्पतिको अस्तित्व समेत जोखिममा परेको अन्नपूर्ण क्षेत्र संरक्षण विकास एकएपले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात् एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चिनको निर्यात गएको जुन महिनामा वार्षिक आधारमा 27% बढेको छ। चिनको भन्सार प्रशासनका अनुसार मे महिनामा निर्यात 19.4% बढेको थियो। यस्तै मे महिनामा 27.4% रहेको आयात पनि बढेर 36% पुगेको छ। विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका समाचार संस्था एपीले जनाएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चिनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ। जुन महिनामा चिनले 1,25,60 करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1,05,40 करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चिन अर्थतन्त्र प्रमुख जुलियन इभान्स पिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनु भएको छ। उहाँका अनुसार त्यसबाहेक चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय गाडी, इभी, सेमी कन्डक्टर विद्युतीय उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। अब खेल खबर. फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्. यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे अमेरिकाको डालास रङ्गशालामा सुरु हुनेछ. यी दुई टोली बीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ. फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ. विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो. समग्रमा यी दुई टोली बीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ. फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ. स्पेन सन् 2010 विजेता हो. फ्रान्सलाई प्रतियोगिताका सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ. फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोलसहित गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन्. फ्रान्सको टोलीलाई उस्मान डेम्बेले, माइकल ओलिसे जस्ता खेलाडीले अझ बलियो बनाएको छ. यस्तै स्पेन सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ. लामिन यामाल, मिकेल ओयार जाबाल, रोड्री स्पेनलाई बलियो बनाएको छ. विश्वकपको दोस्रो सेमिफाइनलमा राति 1:15 भोलि इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन्. 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ. 4 भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक.

0: कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ एकीकृत मेट्रिक ठेगाना प्रणाली शुभारम्भ गरेको छ। मेयर प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुने गरी तयार गरिएको एकीकृत मेट्रिक ठेगाना प्रणालीको हिजो शुभारम्भ गर्नुभयो। अधिकारीले टोखालाई प्रविधि मैत्री नगरपालिकामा लैजानेका लागि एकीकृत मेट्रिक ठेगाना प्रणाली सुरुवात गरेको जानकारी दिनुभयो। टोखा 9 शुरू भएको यो प्रणालीलाई 11 वडामा जडान गरिनेछ। यो प्रणाली जडान गरेसँगै घर ठेगाना सहजै पत्ता लगाउनका साथै विपदको समयमा एम्बुलेन्स, दमकल लगायतका उपकरण पठाउन सहज हुने मेयर अधिकारीले बताउनु भएको छ। असार 7 गतेदेखि सुरु भएको भक्तपुर नगरपालिकाको 20 नगरसभा हिजो सम्पन्न भएको छ। नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन 2083 सर्वसम्मतिले पारित गरेको छ। साथै बैठकले नगरपालिकाको आउँदो आर्थिक वर्षको खरिद गुरियोजना र वार्षिक खरिद योजना, कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन 2083 पनि, यस सम्बन्धी एकीकरण आयोजना सम्बन्धी घरलाइन र साबिक क्षेत्रफल बमोजिङ नक्सा पास सम्बन्धी प्रस्ताव तथा नगरपालिकाको कर्मचारी म्याद थप तलबी प्रतिवेदन, विकास निर्माण र योजनाहरूको फरफारक सम्बन्धी विविध प्रस्तावहरू पारित गरेको छ। सभाले भक्तपुर नगरपालिका भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड सम्बन्धी विनियम 2060 परिच्छेद 5 अन्तर्गत रहेको विशेष व्यवस्थामा नयाँ बुदा नम्बर 14 थप गर्ने प्रस्ताव समेत गरेको छ। सभामा मेयर सुनिल प्रजापतिले जनप्रतिनिधि र कर्मचारीहरूले नागरिकको हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै 2,94,00,000 रुपियाँभन्दा धेरै ठगी गरेको अभियोगमा 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलालीका 46 वर्षीय लुहानुराम चौधरी, काठमाडौँका 38 वर्षीय मनोज कुमार श्रेष्ठ, सुर्खेतकी 45 वर्षीय भूमिसरा खाम्चा मगर र 33 वर्षीय जङ्गबहादुर रामजाली, काठमाडौँका 50 वर्षीय सुरेन्द्र केसी तथा गुल्मीका 44 वर्षीय लोकहरि पाण्डे रहेका छन्। र काठमाडौँको तारकेश्वर नगरपालिका 3 पिप्लेबाट जुवाताज खेलिरहेको अवस्थामा 24 जना पक्राउ परेका छन्। काठमाडौँको टोखा नगरपालिका 6 घर भएका 28 वर्षीय आश्रय शर्माले सञ्चालन गरेको चेरी झ्याली रिसोर्टबाट उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूको साथबाट 980,285 रुपियाँ समेत बरामद गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विश्वविद्यालयहरूका आङ्गिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गर्ने तयारी, कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने। टोखा नगरपालिकामा एकीकृत मेट्रिक ठेगाना प्रणाली शुभारम्भ, विपदको समयमा एम्बुलेन्स दमकल पठाउन सहज हुने। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झन्डै 4 करोड रुपियाँ ठगी गरेको आरोपमा 6 जना पक्राउ।

अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

वार्षिक प्रतिवेदन 81-82, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोकसेवा आयोगको 66 वार्षिक प्रतिवेदन पेश गर्नका लागि प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले पेश गर्न अनुमति दिनुभयो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्रै दिने सरकारको एकद्वार प्रणाली सम्बन्धी निर्णय खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरीप धोज निरोलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय उत्प्रेषणको आदेश मार्फत बदर गर्ने ऐतिहासिक फैसला सुनाएको हो। बालेन शाह नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत परिपत्र जारी गर्दै सरकारी विज्ञापनहरू सरकारी संचार माध्यम गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन आदिबाट मात्रै प्रकाश एवं प्रसारित गर्ने निर्णय गरेको थियो। यस निर्णयले निजी संचार माध्यमको हक हितमा गम्भीर आघात पुर्याएको भन्दै नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लोइटेलले सर्वसम्म रिट दायर गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर को पालो भएको छ। अघिल्लो दिन 30 अंकले घटेको शेयर बजारमा आज झिनो अंकको सुधार देखा परेको छ। आजका दिन बजार परिसूचक नेप्से 6.11 अंकले बढेको छ। वृद्धिपछि नेप्से 2576 अंकमा कायम भएको छ। दिउँसो 12:10 बजार 2547 अंकसम्म झरेको थियो। त्यसपछि सम्हालेको बजार अन्तत बढेर बन्द भयो। अघिल्लो दिन नेप्से 2570 अंकमा थियो, जुन मंगसिर 4 यताकै न्यून हो। आज बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ। अघिल्लो दिन 7.46 करोडमा कारोबार भएकामा 8.41 करोडको भयो। यो कारोबार रकम करिब 3 महिनाकै उच्च हो। यसअघि वैशाख 3 9.20 करोडको कारोबार भएको थियो। आजको कारोबार त्यस यताकै सबभन्दा धेरै हो। 164 कम्पनीको मूल्य बढ्दा 101 घट्यो भने 10 स्थिर रहेको छ। अवस्था अहिलेको लागि नेपाली खबर यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

हे के भनम खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

हल्का गैस्ट्रिक मुर्दार।

0: Radio N Aryan 99.1 Swadesh FM 93.2 MHz
1: 5 बजे
0: Swadesh FM 93.2 MHz

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बाराको निजगढ़मा मिटर ब्याज पीड़ित र गृहमन्त्री सुदन गुरूङबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री स्तरीय बैठकको निष्कर्ष आएपछि तेस्रो चरणको वार्ता बस्ने सहमतिसहित आजको छलफल टुङ्गिएको मिटर ब्याज पीड़ित अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार मिटर ब्याज समस्या समाधानका लागि प्रस्तुत छ बुधे मागमाथि प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइसकेको छ। उक्त बैठकको निर्णय आएपछि गृहमन्त्री र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनको नेतृत्वबीच पुनः तेस्रो चरणको वार्ता हुनेछ। दोस्रो चरणको वार्ता क्रममा गृहमन्त्री गुरूङले मिटर ब्याज सम्बन्धी अध्ययनका लागि गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सार्वजनिक गर्न निर्देशन दिएका प्रतिवेदनमा गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन रहेका छन्। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढ़ीको मध्यमदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँच थर इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शंखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे पलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रभाव बढ्ने र आकस्मिक बाढ़ीको जोखिम रहेको जनाइएको छ। गोर्खा लमजुङ, नवलप्रासी पूर्व, नवलप्रासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। प्रतिनिधि सभा बैठकमा तीनवटा आयोगका प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले तीनवटा आयोगको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको हो। सभामुख डोल प्रसाद अर्यालले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 81-82 र लोकसेवा आयोगको 66 वार्षिक प्रतिवेदन 81-82 पेश गर्नका लागि प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले पेश गर्न अनुमति दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।

0: एलजी ले लिया आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने सरकारको एकद्वार प्रणाली सम्बन्धी निर्णय खारेज गरिदिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरुपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय उत्प्रेषणको आदेश मार्फत बदर गर्ने ऐतिहासिक फैसला सुनाएको हो। र अघिल्लो दिन 30 अङ्कले घटेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ। आजका दिन बजार परिसूचक नेप्से 6.11 अङ्कले बढेको छ। सो वृद्धिपछि नेप्से 2576 अङ्कमा कायम भएको छ। दिउँसो 12:10 बजार 2547 अङ्कसम्म झरेको थियो, त्यसपछि सम्हालेको बजार अन्तत बढेर बन्द भएको हो। अघिल्लो दिन नेप्से 2570 अङ्कमा थियो, जुन मङ्सिर 4 यताकै न्यून हो। अवस्था यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
3: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188353, 5189353।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: उज्यालो रेडियो नेटवर्क। अहिले डेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। छैटौँ दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीडित र गृहमन्त्री बीच निजगढमा वार्ता, सहमति हुन बाँकी।
0: मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारले सभामुख अर्यालको निर्देशन। सञ्चार माध्यमका गेट अगाडि गाडी रोक्ने घटनामा सांसदको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कारबाही हुने राष्ट्रपा सभापति लामी छानेको भनाई।
1: पूर्वी नेपालमा मनसुन बढी सक्रिय, ठुलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पानी, खाना र सरसफाइमा ध्यान दिन सके मनसुन जन्य रोगबाट जोगिन सक्ने।
2: पानी खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो अनुरोध छ।
0: सिङ्गापुरमा ब्लुमबर्गले महत्त्वपूर्ण मानहानिको मुद्दा हार्यो। 356,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै इङ्ल्यान्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कडा।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीडितहरू आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुर धामको तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका पीडितहरू आज छैटौँ दिन निजगढमा छन्। 400 भन्दा बढीको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरुङ निजगढमै पुग्नु भएको छ। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढमै रोकिए। निजगढमा गृहमन्त्रीसँग झन्डै 5 घन्टा वार्ता गरे पनि सहमति भने भइ नसकेको पीडितहरूले बताएका छन्। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने एकमुष्ट निर्णय गरेको हो। पीडितहरूले मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेक लगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायत 6 बुँदे माग राखेका छन्। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले नेपाल वायु सेवा निगम नेवानीको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको गरेको छ। यस्तै आजको बैठकले बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापनलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराउनु भयो। आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायत विषय उठाएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। यसअघि जेठ 17 गते संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएका प्रधानमन्त्री शाह त्यसपछि आज पहिलोपल्ट उपस्थित हुनुभएको हो। सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा बोलेका कुरा विवादित भएपछि विपक्षी दलहरूले त्यसबारे स्पष्टीकरण माग गरिरहेपछि थप जवाफ भने उहाँले दिनुभएको छैन। आज बिहान 11 बजे बैठक सुरु भएकामा प्रधानमन्त्री शाह र राष्ट्रसभा सभापति रवि लामिछाने दिउँसो बैठकमा पुग्नु भएको थियो। प्रधानमन्त्री प्रवेशका क्रममा संसदीय मर्यादा उल्लङ्घन भएको भन्दै विपक्षीले आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र राष्ट्रसभा सभापति रवि लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै नेकपा एमालेका सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो काम प्रतिनिधि सभा नियमावली विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनु भयो।
0: यस्तै आजको बैठकमा सांसदहरूले हिजो संचार गृहका गेट अगाडि गाडी पार्किङ गरेर आवाज जावत गर्न अवरोध पुर्याएको काम राज्य संरक्षित भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। बैठकमा बोल्ने राजनीतिक दलका सांसदहरूले नेपाली संचार जगतलाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाडी पार्किङ गरेको भन्दै आपत्ति जनाएका हुन्। विपक्षी दलहरू काङ्ग्रेस, एमाले, नेकपा र राप्रपाले चर्को विरोध गरेको यो विषयमा सत्तारूढ राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले समेत भर्सना गर्नुभएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सडकमा 2-4 गाडी तेर्साउँदैमा नतर्सने उहाँको भनाइ थियो। यसैबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया हाउस र नेताहरूका घर अगाडिका सडकमा निजी गाडी पार्किङ गरी अवरोध पुर्याउनेमाथि कारवाही हुने बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्ति भन्नुभएको छ। पार्टीले पहिले नै विज्ञप्ति निकालिसकेको र यसमा राष्ट्रपाका नेता वा कार्यकर्ता संलग्न देखिए पनि कारवाही हुने भन्दै उहाँले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो।
1: सडक दुर्घटना न्यूनीकरण, पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माणका लागि सरकारले कानुनी तथा संरचनागत सुधार प्रक्रिया अघि बढाएको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडकको खराब अवस्थाका कारण दुर्घटना नियन्त्रण गर्न विद्यमान ऐन तथा नियम संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री लम्सालले पछिल्लो 5 तथ्याङ्क प्रस्तुत गर्दै सडकको अवस्थाका कारण 2788 तथा मौसमजन्य कारणले 422 दुर्घटना भएको समेत बताउनुभयो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले आज सङ्घीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते सङ्घीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि कुल 21,24,34 रुपियाँको बजेट ल्याएको छ, जसमा चालुतर्फ 59.8%, पुँजीगततर्फ 20.3% र वित्तीय व्यवस्थापनतर्फ 19.9% रकम विनियोजन गरेको छ। सरकारले आन्तरिक राजस्वबाट 14.5 रुपियाँ सङ्कलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बिहोर्ने उल्लेख छ।
1: सर्वोच्च अदालतले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 साल चैत 18 गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको यो परिपत्र खारेज हुने ठहर गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार फैसलाको पूर्ण पाठ पनि आउनु बाँकी छ। मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुटेलले सरकारले निजी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको प्रतिकार्य अभियान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय, छैटौँ दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीडित र गृहमन्त्री बीच निजगढमा वार्ता, मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख रियालको निर्देशन, सञ्चार माध्यमका गेट अगाडि गाडी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध, छानबिन गरेर दोषीमाथि कारवाही गर्ने राष्ट्रपा सभापति लामी छानेको भनाई, निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिए सरकारको निर्णय, सर्वोच्च अदालतद्वारा खारेज, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य अभियान थालेको छ। लगातारको वर्षासँगै मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकार्य अभियान थालनी गरेको हो। मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिकार्य अभियान सञ्चालनमा ल्याएको हो। यो कस्तो खालको अभियान हो भनेर स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक एवं एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई साथी सम्झना महर्जनले सोध्नु भएको छ।
2: जति पनि विपदका अवस्थाहरू त भए होइन, बाढी पहिरो हुने भयो होइन, विभिन्न खालका चाहिँ खानेपानीका समस्याहरू हुने भयो होइन, स्वास्थ्यका चुनौती पनि त्योसँग जोडेर आउने

0: भन्ने कुराहरू सबै कुरो चाहिँ हामीले सङ्घबाट हुनुपर्ने कुरा भएको छ, इनिसिएटिभ गर्नुपर्ने कुराहरू प्रदेशसँग पनि हाम्रो समन्वय पनि भएको छ, स्थानीय तहका चाहिँ नेतृत्व पङ्क्तिसँग पनि हामीले आवश्यक समन्वय गरेका छौँ, सामान्य प्रशासनबाट समन्वय गरेका छौँ, पत्तालको अवस्थालाई र चाहिँ रोकथामको अवस्थालाई एकदम चाहिँ सचेत र एकदम सतर्क राखेको अवस्थाहरू छ।
1: यो अभियानले चाहिँ विशेष गरेर समुदायलाई मनसुन जन्य रोगै लाग्न नदिन चाहिँ कसरी सचेत गरिरहेको छ?
0: यो मच्छरको समस्याहरू पनि आएको, मान्छेहरू पनि सचेत भएको र चाहिँ पहिलाको तुलनामा यसको चाहिँ अलिकति घट डेङ्गुको उदाहरणको लागि त्यो घट्दै गएको अवस्थाहरू पनि छ र यसमा चाहिँ विशेष गरी आफूले आफ्नो ठाउँमा आफ्नो गाउँ ठाउँमा आफ्नो घरमा आफ्नो गरिसाबारी वरिपरि सबै हरेक नागरिकले अग्रजहरूले त्यहाँका स्वास्थ्यका नेतृत्व पङ्क्तिहरूले र सबैले चाहिँ त्यसमा चाहिँ हामी एक भएर चाहिँ त्यसलाई चाहिँ हामीले जुन एउटा मच्छरको लागि जति पनि वासस्थानको कुराहरू त्यसका लार्वा नष्ट गर्ने कुराहरूमा हामी लाग्नुपर्छ। खानेपानीको विषयमा हामीले त्यहाँका स्वास्थ्यका निकायहरूले चाहिँ एकदम आफ्नो खानेपानीको अवस्थाहरू के छ कस्तो छ भनेर अन्तर विभिन्न निकायसँग समन्वय गरेर खानेपानीको चाहिँ सर्भेलेन्स गरेर निगरानी गर्ने कुराहरू गर्नुपर्छ ताकि पानी दूषित नहोस्, पानी फोहोर नहोस्, ताकि झाडाफालको अवस्थाहरू नहोस् भन्ने कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ। खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र चाहिँ होइन आधारभूत कुरामा चाहिँ सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामी ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ। हजुर,
1: समुदायलाई चाहिँ यसको लागि सुझाव के दिनुहुन्छ?
0: समुदायहरूलाई सम्पूर्ण हामी नेपाली नागरिकहरू हाम्रो नेपाली समुदाय एकदम मिलेर काम गर्न सक्ने क्षमता छ र चाहिँ यसमा चाहिँ कसरी भेजी यस्ता खालका चुनौतीहरूलाई मच्छरबाट हुने कुराहरू भनेको सरसफाइसँग सम्बन्धित कुराहरू हो, आफ्नो गाउँघर आफ्नो टोल छिमेकीहरूलाई सफा राख्नेतिर आमा समूहहरू विशेष गरी मिलाउनु पर्छ, आमा समूहहरू दिदीबहिनीहरू त्यहाँका भद्रबलात्मीहरू सबै लागेर आफ्नो ठाउँलाई सफा राख्नुहोस् र खानेपानीका विषयहरूमा पनि एकदम सम्बन्धित निकायलाई पनि एकै भइरहेछ भन्ने कुरा तपाईँहरूले चासो राख्नुहोस्, स्वास्थ्यका जति पनि नेतृत्ववालाई पनि सोध्नुहोस् बुझ्नुहोस् र तपाईँ हामी मिलेर यो समस्यालाई चाहिँ हामीले चाहिँ एकदम यसलाई चाहिँ हामीले चाहिँ उपचार गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
1: अब यो मनसुन जन्य रोग भन्ने बित्तिकै चाहिँ तत्काल त्यो समस्याहरू भइहालेमा कहाँ कसरी जाने अथवा सम्पर्क कसलाई गर्ने भन्ने पनि हुन सक्छ, के भन्नुहुन्छ त यहाँहरूले?
0: सबभन्दा नजिकको स्वास्थ्य चौकीमा त्यहाँका स्वास्थ्य कर्मीहरू र चाहिँ स्थानीय के अरे जुन चाहिँ नेतृत्व पङ्क्तिसँग पनि सम्पर्क गर्नु पर्यो र चाहिँ त्यो हिसाबमा चाहिँ त्यसपछि माथिका जिल्लाका स्वास्थ्यका हाम्रा निकायहरू पनि छन्, त्यहाँका निर्देशालयले पनि छन्, स्वास्थ्य मन्त्रालय पनि छन्, त्यो ठाउँबाट आफ्नो चाहिँ पाइ पर्ने ठाउँमा चाहिँ सम्पर्क गर्नु पर्यो, समन्वय गर्नु पर्यो र अर्को कुरा तपाईँहरूलाई चाहिँ आम नागरिकलाई चाहिँ 11-15 पनि हेलो स्वास्थ्यको पनि हाम्रो पनि नम्बर छ, त्यसबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसन। नेपाल दर्पणमा खबरको सिलसिला। नेपालमा पूर्वी तथा केही पहाडी क्षेत्रमा मनसुनको प्रभाव धेरै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन जन्य विपदको जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। ती क्षेत्रहरूमा गिग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसुनको निम्नचापीय रेखा औसतभन्दा केही माथि रहेको छ। यसको प्रभावका कारण आज राति मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविदको अनुमान छ। हिमाली क्षेत्रमा छिटपुट वर्षा हुन सक्नेछ। पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
3: लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ मुगलिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सडक खण्डका विभिन्न 15 ठाउँमा खसेको पहिरो हटाएपछि गाडी आवागमन सहज बनेको छ। हिजोदेखि परेको निरन्तर वर्षाका कारण नारायणगढ मुगलिन सडक खण्डमा बेलुकीदेखि पहिरो खस्दा सडक अवरुद्ध बनेका थिए। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भत्तेरी खोरखोला 15 किलो, त्यसै गरी 11 किलो, 16 किलो, 19 किलो, सेती दोभान, घुमाउने, सिमलताल 25 किलो, जलबिरे, नाम्ची खोला र तुइन खोला लगायत ठाउँमा पहिरो खसेको थियो। यसैबीच वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बिहानदेखि आज बिहानसम्म भएका घटनामा बाढी, पहिरो, सर्पदंश अब लगातारको वर्ष तथा वन्यजन्तु आक्रमणका घटना रहेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा पहिरोका 40 घटना घटेका छन् भने जसबाट 26 जिल्ला प्रभावित बनेका छन्। पहिरोका कारण 2 जनाको ज्यान गएको छ। यसैगरी

0: अमेरिका 14 घटनाले 10 जिल्ला प्रभावित भएका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
3: अब बाँकी खबर लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ शेयर बजार परिसूचक नेप्से आज 6.11 अङ्कले बढेर 2576.29 पुगेको छ मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक नेप्से बढेको हो आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकामा व्यापार समूह झन्डै 1.5% उकालो लागेको छ आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ हिजो 7.46 अर्ब कारोबार भएकामा आज 383 कम्पनीका 1,82,00,000 सेयर 8.41 अर्ब रुपियाँमा किनबेच भएको छ यो कारोबार रकम 3 महिना यताकै धेरै हो यसअघि वैशाख 3 गते 9.31 अर्ब रुपियाँको सेयर किनबेच भएको थियो
2: देशको बिमा पहुँच 51% जनसङ्ख्यामा पुगेको र बिमा बजारको कोष 10 खर्ब रुपियाँभन्दा बढी पुगेको बिमा प्राधिकरणले जनाएको छ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारेमा जानकारी दिनुभएको हो कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बिमा कम्पनीहरू सञ्चालन जसमा 14 जीवन बिमा 14 निर्जीवन बिमा 7 लघु बिमा र 2 पुनर्बिमा कम्पनी रहेका छन्
3: नेपाल प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेमा जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले निकालेको विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ सत्य तथ्य र आधिकारिक जानकारी बिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने भन्दै उहाँले जरिवाना बापत ट्राफिक प्रहरीले कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रश्न पार्नुभयो
2: विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय राजश्री जनक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आङ्गिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन्
3: आफैले पेट्रोल छर्केर जलेका सर्लाहीको गौडता नगरपालिका 10 विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचारका क्रममा गैराती ज्यान गएको हो मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतको पनि ज्यान गएको थियो
2: नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया सुरु गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ परराष्ट्र मन्त्रालयको सचिव अमृत बहादुर राईले आज बसेको सङ्घीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारेमा जानकारी दिनुभएको हो सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ विगतमा फ्रान्सेली कम्पनीसँग पहिलोपटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ
3: बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ आज बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले यस्तो जानकारी दिनुभएको हो आजै प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 42 बचतकर्तालाई झन्डै 17 लाख रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ पनि गर्नुभएको छ
2: नेपाल दर्पणमा अब विदेशको खबर सिङ्गापुरको अदालतले ब्लुमबर्गलाई मानहानिको मुद्दामा 2 मन्त्रीहरूलाई क्षतिपूर्ति स्वरूप 356,000 अमेरिकी डलर तिर्न आदेश दिएको छ सिङ्गापुरको उच्च अदालतले ब्लुमबर्ग र उसका 1 पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बिबिसीले जनाएको छ सिङ्गापुरका मन्त्रीहरू के सानमुगम र टान सिलेङले 2024 एउटा लेखका लागि ब्लुमबर्ग र पत्रकार लो डे बे विरुद्ध मुद्दा दायर गर्नुभएको थियो उच्च अदालतकी न्यायाधीश अड्री लिमले ब्लुमबर्गको लेख द्वेषपूर्ण भावनाले भरिएको र दुवै दाबीकर्ताको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनु भएको हो। दुईजना मन्त्रीले आफ्नो सम्पत्ति सम्बन्धी कारोबार बारे उल्लेख गरेको एउटा लेखका कारण मानहानिको मुद्दा दायर गर्नुभएको थियो। ब्लुमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन। ब्लुमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय सफ्टवेयर तथ्याङ्क तथा सञ्चार माध्यम कम्पनी हो। ब्लुमबर्गले सिङ्गापुरमा ठुला आलिसान घरको कारोबार बढ्दो रूपमा गोप्यताको घेरामा शीर्षकको लेख छापेको थियो। लेखमा दुईजना मन्त्रीले ट्रस्टको प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई 6,80,00,000 डलरमा एउटा बङ्गला बिक्री गरेको कुरा उल्लेख गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 1:15 अमेरिकाको डालास रङ्गशालामा सुरु हुनेछ। यी दुई टोलीबीचको खेललाई फाइनल अघिको फाइनल पनि भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोलीबीच 38 प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी दुईपटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान किलियन एम्बापेले 8 गोल सहित गोल्डन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। विश्वकपकै अर्को प्रसङ्गमा फिफा विश्वकप फुटबलमा इङ्ल्यान्ड र साबिक विजेता अर्जेन्टिना बीच हुने दोस्रो सेमिफाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकाको एटलान्टा रङ्गशालामा भोलि राति 1:15 विश्व फुटबलका पुराना प्रतिद्वन्दीहरू बीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। सन् 1982 बेलायत र अर्जेन्टिना बीच फल्कल्यान्ड्स युद्ध भएको थियो। 74 दिनसम्म चलेको यो युद्ध 649 अर्जेन्टिनी सैनिक, 255 बेलायती लडाकु र 3 सर्वसाधारणको ज्यान गएको थियो। अर्जेन्टिनामा लास मालविनासका रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देश बीचको सार्वभौमिकता सम्बन्धी विवादको विषय बनेको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। 6 दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीडित र गृहमन्त्री बीच निजगढमा वार्ता, सहमति हुन बाँकी।
2: मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अरियालको निर्देशन। सञ्चार माध्यमका गेट अगाडि गाडी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कारवाही हुने राष्ट्रपति सभापति छानेको भनाई।
3: पूर्वी नेपालमा मनसुन बढी सक्रिय। ठुलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पानी, खाना र सरसफाइमा ध्यान दिन सके मनसुनजन्य रोगबाट जोगिन सक्ने।
2: सिङ्गापुरमा ब्लुमबर्गले महत्वपूर्ण मानहानीको मुद्दा हार्यो। 3,56,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
3: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै इङ्ल्यान्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कडा।
2: आज नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन बस्ने पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज।
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
3: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
4: तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

बगोडा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डेन्टल सर्जन डाक्टर राजकुमार पन्त नियुक्त। चितवन जिल्लाको विकासका लागि विनियोजित बजेट मध्ये 58.41% खर्च। राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयक सहित 3 विधेयक प्रमाणीकरण र निजी संचार माध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदल। बागमतीका 5 समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु। मिटर ब्याजी पीडितलाई बाटोमै रोक्ने गृहमन्त्रीको प्रयास। प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन। र एकै दिन तिरतर प्राकृतिक प्रकोपका घटनामा 2 जनाको मृत्यु, 1 जना बेपत्ता। फिफा विश्वकपको सेमी फाइनलमा आज फ्रान्स र स्पेन बीच पहिलो सेमी फाइनलमा आमने सामने हुने। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको बसन्तपुर स्थित बगोडा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डेन्टल सर्जन डाक्टर राजकुमार पन्त नियुक्त हुनुभएको छ। विगत 5 वर्षदेखि बगोडा अस्पतालमा डेन्टल सर्जन रहनुभएका काभ्रे निवासी डाक्टर पन्तले भरतपुर स्थित चितवन मेडिकल कलेजबाट बीडीएस तथा लन्डनबाट बिजनेस स्ट्राटेजीमा स्नातकोत्तर गर्नुभएको हो। डाक्टर पन्तले अस्पतालको नेतृत्व सम्हाल्दै गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउनुभयो। अस्पतालको सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै बिरामी मैत्री वातावरण निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समग्र सेवा सुधारमा जोड दिने उहाँको प्रतिबद्धता रहेको छ। नारायणगढ मुगलिन सडकको 15 ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारू भएको छ। सोमबार दिउँसोबाट सुरु भएको वर्षातका कारण साँझ 7 बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो। ती सबै स्थानमा झरेको पहिरो बिहान हटाएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। सडकमा खसेको पहिरो पछ्याउन राति नै 2 लोडर सहितका उपकरणहरू प्रयोग गरिएको थियो। चितवन जिल्लाको विकासका लागि विनियोजित बजेट मध्ये 58.41% खर्च भएको छ। चितवन विकासका लागि प्राप्त रु 10.81 करोड मध्ये रु 5.96 करोड खर्च भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भीमार्जन गेवालीले पुँजीगत तर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै शिक्षा मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको मंगलबार बसेको बैठकले विभिन्न 5 निर्णय गरेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षा मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा बिउ बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धक समेत हुने गरी नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने गरी नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभयो। राज्यसभा सभापति रवि लामिछानेले काठमाडौँमा सोमबार विभिन्न संचार प्रतिष्ठान अगाडि गरिएका शंकास्पद पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। मंगलबार संसद भवन परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले राज्यसभाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कार्यवाही हुने बताउनुभयो। सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलमा सुकुम्बासी समस्या लगायत अन्य विषयमा छलफल भएको समेत बताउनुभयो। संचार माध्यमको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका गाडीहरू ट्राफिक प्रहरीले चिट काटेर जिम्मा लगाएको छ। सोमबार साँझ 4 सवारी साधन चालकलाई जिम्मा लगाए पनि काँग्रेस सभापति गगन थापाको घर अगाडि पार्किङ गरेको गाडी चाहिँ प्रहरीले जिम्मा लगाउन सकेको छैन। काँग्रेस समर्थकहरूले सोमबार साँझ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गाडीबारे सोधखोज गर्दै अनुसन्धान गर्न माग गरेका छन्।
व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिना सूचना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव नरेन्द्र कुमार राणालाई 15 दिनभित्र स्पष्टीकरण पेश गर्न असफाइ दिएको छ। मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उनलाई आफ्नो अनुपस्थितिको उचित कारणसहित सफाई पेश गर्न निर्देशन दिएको हो। प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान 11 बजेसम्म स्थगित भएको बताउनु भएको हो। मंगलबारको बैठकमा तीन निकायका वार्षिक प्रतिवेदन पेश भएका छन्। आजको बैठकमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सम्बोधन गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम राष्ट्रपति पौडेलले ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो। निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्न सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरपधोष निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। 2082 चैत्र 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्त राज लुइटेलले सरकारको निर्णय विरूद्ध गत चैत्र 24 गते रिट दायर गराउनु भएको थियो। बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ। मंगलबार ललितपुरमा कार्यक्रम आयोजना गरी प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बचत फिर्ता कार्यक्रम उद्घाटन गर्नुभएको हो। समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेस्टल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका 1,766 बचतकर्ताको बचत फिर्ता सुरु गरिएको समितिले जनाएको छ। मिटर 82 पीडितहरू पैदल मार्च गर्दै काठमाडौँ पुगेका छन्। 6 दिनको पैदल यात्रा गर्दै 12 निजगढ पुगेका उनीहरूसँग सोमबार गृहमन्त्री सुदन गुरुङले छलफल गर्नुभएको छ। निजगढबाट बिहान काठमाडौँका लागि हिँड्न लागेका उनीहरूलाई स्थानीय प्रहरीले रोकेर गृहमन्त्री गुरुङ भेट्न चाहेको जानकारी दिएका थिए। केही बेरपछि यहाँ पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूको गुनासो सुन्दै सरकार समस्या समाधानका लागि तयार रहेको बताउनुभयो। वर्षसँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 मृत्यु भएको छ भने 1 बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान 8:45 बजेदेखि आज बिहान 8:45 बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन्। प्राधिकरणको तथ्याङ्क अनुसार उक्त अवधिमा पहिरोका 40 घटना दर्ता भएका छन्, जसबाट 26 जिल्ला प्रभावित बनेका छन् भने पहिरोका कारण 2 मृत्यु भएको प्राधिकरणले जनाएको छ। विश्वकप 2026 अब निर्णायक मोडमा पुगेको छ। उपाधिबाट अब 2 मात्र टाढा रहेका फ्रान्स र स्पेन मंगलबार पहिलो सेमिफाइनलमा आम्ने सामने हुँदैछन्। विश्व फुटबलका शीर्ष राष्ट्र मध्येका यी 2 टोली बीचको भिडन्तलाई फाइनल अघिको फाइनल भनिएको छ। लगातार 3 पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने 16 वर्षपछि फेरि विश्व विजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर फ्रान्स प्रतियोगिताकै सबैभन्दा खतरनाक आक्रमण गर्ने टोलीका रूपमा देखिएको छ। माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। बगोडा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डेन्टल सर्जन डाक्टर राजकुमार पन्त नियुक्त। चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये 58.41% खर्च। राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयक सहित 3 विधेयक प्रमाणीकरण। निजी संचार माध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर। बागमतीका 5 समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु। मिटर ब्याज विधेयकलाई बाटोमै रोक्ने गृहमन्त्रीको प्रयास प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन। एकै दिन 73 प्राकृतिक प्रकोपका घटनामा 2 मृत्यु, 1 बेपत्ता। फिफा विश्वकपको सेमिफाइनलमा आज फ्रान्स र स्पेन पहिलो सेमिफाइनलमा आउनेछन्।
हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्यालको सरकारलाई ध्यानाकर्षण, जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। रातो पासपोर्ट दुरुपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 सदस्य दोषी ठहर। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण र फिफा विश्वकपको सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रतिकार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीवधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने नेपाल वायु सेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने, बिउ बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका 6 मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको हो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज बिहान 12 निजगढ पुग्नु भएको थियो। निजगढ स्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको 6 मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षा बारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले डोटीको सायल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको उचित जोखिम उच्च रहेकाले प्रभावित परिवारलाई उचित सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सभामुख अर्यालले अविरल वर्षासँगै बाढी पहिरो तथा डुबानका घटनाहरू बढेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम सञ्चार माध्यम दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाडी तेर्स्याइएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउन खोजेको भन्दै सबै सञ्चार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग गर्नुभयो। सांसदहरूको महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी कालो बजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जनप्रतिनिधिको सर्वोच्च संसदमा उपस्थित भएर सांसदहरूले उठाएको जवाब दिन माग गर्नुभयो। सांसदहरूले भदौ 23 र 24 घटनाका विषयमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राख्नु भएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा मिचेको भनेर गलत अभिव्यक्ति दिएकोले उक्त अभिव्यक्ति फिर्ता लिई संसदको रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बैठकको शून्य विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले सरकारले 100 दिनभित्रै कतिपय ऐन संशोधन गरी सुधारको मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। केही दिन अघि भएको आत्मदाहको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री लम्सालले यस्ता घटनाको पछाडि लामो समयदेखिको आर्थिक अभाव, न्यायमा पहुँचको कमी र सामाजिक विकृति लगायतका मुख्य कारण रहेको उल्लेख गर्नुभयो। सार्वजनिक खरिद ऐनको कमजोरीका कारण निर्माण व्यवसायीहरू बीच अस्वस्त प्रतिस्पर्धा बढेको र त्यसले समग्र अर्थतन्त्रलाई नै धराशायी बनाएको भन्दै मन्त्री लम्सालले यस्ता समस्या समाधानका लागि सरकारले ऐन संशोधन गरी एभरेज बिडिङको व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। कानूनी दोहोरोपन अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले विधेयक तर्जुमा गरिएको पनि अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सेवा दल विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82 न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोक सेवा आयोगको 66 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्क बहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पुजान राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका तीन सदस्यलाई जनही 5 महिना कैद र 500 जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय 2071 जेठ 21 सुनाएको थियो। पहिलो संविधान सभा 2064 तीन सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादव आज कतार प्रस्थान गर्नुभएको छ। उपराष्ट्रपति यादव कतारका पूर्व अमीर शेख हमद बिन खालिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको 3 दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार 31 गते कतारका अमीर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ यही असार 32 गते स्वदेश फर्कनुहुनेछ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँहरूले विश्वविद्यालय अन्तर्गतका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई दलीय राजनीतिबाट अलग राखी अनुशासनलाई प्राथमिकता दिँदै विशुद्ध रचनात्मक तथा प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी उपकुलपतिहरूले स्पष्ट कार्ययोजना सहित प्रशासनिक, आर्थिक तथा प्राज्ञिक क्षेत्रमा व्यापक सुधार गर्ने, सुशासनलाई जोड दिई वित्तीय अनुशासन कायम गरेर बेरुजु फर्स्यौट गर्ने र पारदर्शी एवं जवाबदेही ढंगबाट नेतृत्व प्रदान गरी विश्वविद्यालयको गुणात्मक सुधार गर्ने अठोट गर्नुभयो। विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढी पहिरोका कारण 7 राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार बिपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक, सिन्धुली, खुरकोट, नेपालथोक, कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। हिजो बिहान ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाङदुर, टारकुचे र भालु खोला सहित 3 ठाउँमा अविरल वर्षाको कारण कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यही असार 23 गते इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सवारी साधन आवजावत गर्न नसक्ने भएकाले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार अर्घाखाँचीको पाणिनी 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बाटोको माथिबाट ढुङ्गा खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी काली गण्डकी करिडोर अवरुद्ध भएको छ। हिजो गुल्मीको काली गण्डकी 4 पूर्ति घाट स्थित काली गण्डकी करिडोर सडक खण्डमा पातु खोलाको बहाव बढी भएपछि बाटो अवरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्ति अनुसार मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हिजो कास्कीको मादी 4 भैँसे स्थित मध्य पहाडी लोकमार्ग अन्तर्गत भैँसेबाट इदी जाने भित्री सडकमा ओखरे भिरबाट झरेको लेदो सडकमा आउँदा पूर्ण रूपमा अवरुद्ध भएको हो। यस्तै आज दिउँसो सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका दुई कोदारी स्थित अरनीको राजमार्गमा करिब 15 मिटर सडक भाँसिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढी पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका दुई हुलाकी राजमार्ग सडक खण्डमा पर्ने ढेडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक

0: गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ। मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज रुइटेलले सरकारले निजी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानूनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चार माध्यमहरूबाट मात्रै प्रकाशित एवं प्रसारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो। बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका 5 सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त घोषणा भएका 5 सहकारीका 42 बचतकर्तालाई करिब 17,00,000 रुपियाँ वितरण गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ 22 सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो। पहिलो चरणमा 10,000 देखि 1,00,000 रुपियाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न सुरु गरिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबार स्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि दृश्य श्रव्य दृश्य सामग्री तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो असार 29 सरकारले विद्युतीय राहदानी सेवा सुरु गरिएको जानकारी दिनुभयो। सर्वसाधारणलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउने लक्ष्य सहित सुरु गरिएको यो सेवा नेपाल बाहिरका विभिन्न दूतावासहरूबाट समेत उपलब्ध गराउन थालिएको सचिव राईले बैठकलाई जानकारी दिनुभयो। बैठकमा सांसदहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदीय समितिमा छलफल गर्न नहुने भन्दै राहदानी छपाईको पारदर्शिता र कम्पनीको आधिकारिकताबारे पनि सरकारले समितिमा जानकारी गराउनु पर्ने विचार राखेपछि समितिका सभापति भरत बहादुर खड्काले बैठक स्थगित गर्नुभएको थियो। मधेस प्रदेशमा डिप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेस प्रदेशमा हाल 49% जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ। सुरु गरिएका डिप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
1: खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मधेस प्रदेशमा 49% जग्गा मात्रै सिंचित रहेको छ। सरकारले सिंचाइ समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसङ्ख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिंचाई सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढिरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95,00,000 रुपियाँको लागतमा डिप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिंचाई गर्न पाउन सकेको छैन। सखरी डिप ट्युबवेल जल उपभोक्ता समिति महोत्तरीका अध्यक्ष संजय झा:
2: डिप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 जग्गा आकाशे खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
1: पछिल्लो 5 महोत्तरीमा 33 र धनुषामा 22 गरी 55 डिप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महोत्तरीमा 43 र धनुषामा 123 गरी 216 पावर ड्रिलर ट्युबवेल जडान गरिएको छ, जसमध्ये 110 सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाई विकास महोत्तरीका निमित कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
3: सरकारले बजेट विनियोजन गर्दाखेरि सुरुमा 20,00,000-25,00,000 विनियोजन गर्ने, यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 ट्युबवेल सञ्चालनमा आउँछ। तर विडम्बना के छन् भने, कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ, प्रदेश सरकार सरकारले एकैचोटि बजेट दिन सकिएन भने त्यसको कम्तीमा कन्टिन्यू गरिदिनु पर्ने बजेटको।
1: मधेसमा खेती योग्य 381,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाई समस्या समाधानका लागि किसान

0: च्यालिटेबल वितरण गर्दै आइरहेको मध्य प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
1: हामीले च्यालिटेबल कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा परिसकेपछि हामीले सिँचाइको च्यालिटेबलको लागि सूचना जारी गर्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ। तर अहिले फेरिबाट सूचना जारी गरेर मार सङ्कलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो सरदर 220 250 हाराहारीमा आवेदन परेको छ।
0: सरकारले डिप बोरिङमा ठूलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भन्ने नारा प्रदेश सरकारलाई गुन्ज्याइरहेको छ। मञ्जित कुमार राम, रेडियो नेपाल महोत्तरी।
2: अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त संचार केन्द्रमा कुन रगत समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त संचार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजदात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवालाई पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँच थर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे प्लाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रभाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने जनाएको छ। गोर्खा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती सुरु गरिएको छ। कुरिलो खेतीका लागि जग्गा भाडा, प्राङ्गारिक मल र बिउ खरिद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती सुरु गरेका छन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
3: बर्दियामा कुरिलो खेती सुरु गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतहनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतहनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती सुरु गरिएको हो। कुरिलो खेतीका लागि 18 कट्ठा जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर सुरु गरिएको बेतहनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनु भयो।
4: रोपेको चैतको 16 गते हो, माघको महिनादेखि उत्पादन लिने भन्ने प्लान गरेको
3: छ। कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ। यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूका लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रीता थारूले बताउनु भयो।
5: पहिला त कुरिलोको बारेमा केही पनि थाहा थिएन। हेर्दाखेरि युट्युबमा यताउता गर्दाखेरि देखियो।
3: आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नभएकाले कुरिलो खेती सफल हुने विश्वास रहेको छ। कुरिलो खेतीका लागि सम्वर्धन परियोजनाले जग्गा भाडा, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ। यज्ञ प्रसाद सापकोटा, रेडियो नेपाल, बर्दी।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण गरेको छ। होर्मुज जल क्षेत्र खुलाउने सहमति भए पनि इरानले विभिन्न शर्तसहित पुनः जलमार्ग बन्द गरेपछि दुई देश बीच तनाव चुलिएको हो। अमेरिकाले इरानी सहरहरू बुरेन, बुसेर, बन्दर अब्बास महसर र अफदानमा व्यापक हवाई आक्रमण गरेको छ। यसैबीच इरानले पनि कुवेत, बहराइन, जोर्डनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण गरेको जनाइएको छ। युएईले आफ्ना 2 राष्ट्रिय भण्डारण केन्द्रमा इरानले आक्रमण गरेको पुष्टि गरेको छ। युएईमा रहेका तेल भण्डारण केन्द्रहरूमा इरानले गरेको आक्रमणको कतारले निन्दा गरेको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी संशोधित ऐनले सबैभन्दा कम मूल्यमा ठेक्का दिने लो बिडिङ प्रणालीको अन्त्य गर्नुले निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने र पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरेको जनाएको छ। महासंघले स्रोत सुनिश्चित नगरी खरिद प्रक्रिया सुरु नगर्ने, जग्गा प्राप्ति, मुआवजा, निर्माण स्थल र वातावरणीय प्रतिवेदन स्वीकृत भएपछि मात्रै बोल कबोल आह्वान गर्ने लगायतका व्यवस्था सकारात्मक भएको जनाएको छ। कार्य सम्पादन जमानत 5% सीमित गरिनु, कम्पनी एकीकृत भएपछि योग्यता गणना हुने व्यवस्था गरिनु, बोलपत्र पेश गर्ने समय बढ्नु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यकारी बनाउनुलाई महासंघले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा नेपालमा करिब 21.20 अर्ब रुपियाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनाको अवधिमा 21.20 अर्ब रुपियाँ भन्दा बढी विप्रेषण आप्रवाह भएको छ। यो विप्रेषण आप्रवाह गत आर्थिक वर्षको तुलनामा 38.2% बढी भएको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब 2.04 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको जेठमा जम्मा 1.76 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको थियो। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा भदौसम्मका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाले भिजिबिलिटी कम हुँदा भदौको पहिलो सातासम्म यात्रुका लागि उडान स्थगित गरिएको जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो। यस अवधिमा नियमित उडान नहुने भए पनि आवश्यकता अनुसार आपतकालीन र चार्टर उडान भने हुन सक्ने जोमसोम विमानस्थलले जनाएको छ।
2: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
8: जारी फिफा विश्वकप अन्तर्गत स्पेन र फ्रान्स बीचको सेमी फाइनल खेल आज राति 1:15 टेक्सासको एटीएनटी स्टेडियममा हुँदैछ। स्पेन आफ्नो फुटबल इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। खेल अघि आयोजित पत्रकार सम्मेलनमा डेला फेन्थले फ्रान्सका खेलाडीहरू व्यक्तिगत र सामूहिक रूपमा थप परिपक्व बनेको बताए। सन् 2024 युरोकप सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-1 पराजित गरेको थियो। त्यसपछि स्पेनले फाइनलमा इङ्ल्यान्डलाई पनि 2-1 नै हराउँदै उपाधि जितेको थियो। गत वर्ष युएएफए नेसन लिगको सेमी फाइनलमा दुई टोली पुनः आम्ने सामने हुँदा स्पेनले रोमाञ्चक खेलमा फ्रान्सलाई 5-4 नै हराएको थियो। जारी विश्वकपमा एम्बापे, डेम्बेले, उलिसे डुए र ब्रान्डली बाकुलाले संयुक्त रूपमा 16 गोल र 12 असिस्ट गरेका छन्। बाबेले मात्रै 8 गोल गरेका छन् भने उलिसले 5 असिस्ट दिएका छन्। फ्रान्सले विश्वकपमा 6 खेलमा 16 गोल गर्दा केवल 2 गोल बेहोरेको छ। स्पेनले जारी विश्वकपमा फ्रान्स भन्दा 5 गोल कम गरेको छ। यद्यपि स्पेनले प्रतियोगिताभर केवल 1 गोल मात्र बेहोरेको छ। फ्रान्स र स्पेनलाई प्रतियोगिताका प्रमुख उपाधि दावेदार टोली मानिएको छ। फिफा वरियतामा फ्रान्स पहिलो र स्पेन तेस्रो स्थानमा छन्। स्पेन र फ्रान्स बीचको विजेताले जुलाई 19 न्युजर्सीको इस्ट रदरफोर्डमा हुने फाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जारी विश्वकपको कुल पुरस्कार राशि इतिहासकै सबैभन्दा ठूलो हुनेछ। यस संस्करणका लागि फिफाले कुल 871 मिलियन अमेरिकी डलर करिब 1.33 अर्ब रुपियाँ पुरस्कार छुट्याएको छ। विश्वकप विजेताले 50 मिलियन डलर 7.66 करोड 50 लाख रुपियाँ पाउनेछ भने उपविजेताले 33 मिलियन डलर 5.5 करोड 89 लाख रुपियाँ र तेस्रो स्थानमा हुनेले 29 मिलियन डलर 4.44 करोड 57 लाख रुपियाँ प्राप्त गर्नेछन्।
2: वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशको हिमाली पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29, न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, पोखराको अधिकतम 30.5, न्यूनतम 22.5, वर्षा 127.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34.3, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 14.8 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 35.2, न्यूनतम 26.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोलप्रसाद अरियालको सरकारलाई ध्यानाकर्षण, जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड, मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय, रातो पासपोर्ट दुरुपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 सदस्य दोषी ठहर, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण, र फिफा विश्वकपको सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
9: जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी सडिक छ।
10: मिटर ब्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय, पीडित भेट्न गृह मन्त्री बारामा, बागमती प्रदेशका समस्याग्रस्त 5 सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु।
11: प्रभावकारी ढंगले राज्यले नहेर्नु नै अहिलेको यो समस्या हुन आएको, त्यसकारणले अब राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
10: र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भेट्दै, 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: वर्षभरि सुस्त गतिमा अघि बढ्ने विकासका योजना असार नजिकै जाँदा हतारमा कार्यान्वयन गरिन्छ, जसले गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था नेपालमा दोहोरिँदै आएको छ। वित्तीय व्यवस्थापन प्रणालीमा समयमै विवरण अध्यावधि गर्न नसक्दा स्थानीय तहको वित्तीय दायित्व अनावश्यक रूपमा बढ्ने गरेको छ। योजना छनौटदेखि कार्यान्वयन र अनुगमनसम्मको प्रक्रिया समयमै व्यवस्थित नगरेसम्म समस्या दोहोरिरहन्छ। यसलाई रोक्न सरकारले विशेष निर्णय र नीति अनुसार अघि बढ्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
13: पछिल्लो 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा 2 मृत्यु भएको छ। यस्तै 1 बेपत्ता र 7 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै बाढीका 13 र पहिरोका 40 घटना भएका छन्। यी घटनाबाट 51 जिल्ला प्रभावित भएका छन्। उद्धारका लागि नेपाल प्रहरीले 393 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब 51 लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्राधिकरणका अनुसार वैशाख 1 असार 30 गतेसम्म विपदका 3,198 घटना भएका छन्। यस अवधिमा 156 जनाको मृत्यु भएको छ भने 929 जना घाइते भएका छन्। यसैबीच सभामुख डोलप्रसाद अर्यालले मनसुन शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ।
14: डुबान जस्ता विपदजन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
13: मौसम पूर्वानुमान महाशाखाले आज राति पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा धेरै स्थानमा तथा तराईका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले CIM बताउनुभयो।
15: त्यसै भने बादल लागेको अवस्था छ, केही ठाउँहरूमा चाहिँ वर्षा भइरहेको अवस्था नै छ। विशेष गरी अहिले चाहिँ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको अवस्था छ। कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा चाहिँ मेघगर्जन चट्याङ चाहिँ वर्षा पनि भइरहेको छ। अन्य भूभागहरूमा चाहिँ बादल लागे पनि त्यति धेरै वर्षा भएको छैन। आगामी दिनको वर्षाको कुरा गर्नु पर्दाखेरि चाहिँ कोशी मधेस बागमती गण्डकी प्रदेशको केही ठाउँहरू त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा एक दुई ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
13: यसैबीच गएको 24 घण्टामा चितवनको भरतपुरमा सबैभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको विभागले जनाएको छ। हाल अधिकांश स्थानमा वर्षा रोकिए पनि केही जिल्लामा हल्का वर्षा जारी छ। यता आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका सहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, दादिङ, मकवानपुर, गोर्खा, लमजुङ, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा साना नदी र खोलामा पानीको बहाव बढ्ने र मध्यम जोखिम रहने पूर्वानुमानमा छ। शाखाले नदी खोला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा तटीय क्षेत्रमा रहने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको छ। गएको वर्ष यही अवधिमा 59.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सिआइएनलाई जानकारी दिनुभयो।
16: यो वर्ष समग्र सातै प्रदेशको औसत हेर्दा हिजोको मितिसम्ममा 54% भएको छ र केही प्रदेशहरूको अपडेट हुन क्रम रहेको छ र गत वर्ष यो पिरियडसम्ममा 59% छ। सरस्वती हेर्दा सबैभन्दा सुदूरपश्चिम प्रदेशमा चाहिँ 87% छ भने सबैभन्दा कम 32% चाहिँ मध्य प्रदेशमा छ।
13: सरकारले अनुच्छेद लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालय मार्फत ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल सरकारका अघिल्ला निर्णय अनुसार गठन भएका आयोगका सिफारिसहरू अब कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।
17: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोजुदारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम सञ्चालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख 5 वटा निर्णयहरू।
13: यता आफ्ना माग पूरा गर्न दबाव दिँदै मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट पद यात्रा गर्दै काठमाडौँ आइरहेका छन्। मिटर ब्याज पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आउने क्रममा आज 12 को निजगढमा गृहमन्त्री सुदन गुरुङसँग भेटवार्ता भएको थियो। निजगढ पुगेका गृहमन्त्री गुरुङले पीड़ितहरूको गुनासो सुन्दै सरकार मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले काठमाडौँका विभिन्न संचार प्रतिष्ठान अगाडि हिजो गरिएको शंकास्पद सवारी पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनालाई पार्टीले गलत भन्दै निष्पक्ष छानबिनको माग गरिरहेको बताउनुभयो। उहाँले घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउनुभयो। लामिछानेले यदि उक्त घटनामा रासोपाकै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानून अनुसार कारवाही हुने स्पष्ट पार्नुभयो।
9: तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौँ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ। गुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो त्यसलाई प्रभावकारी बनाउनु पर्यो, आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई, त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गरेर त्यसमा काम गर्यौँ र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले घनीभूत रूपमा छलफल गर्यौँ। तिनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा, विभिन्न परिस्थितिका विषयमा, भोलिको बाटोको विषयमा, राजनीति दुईटा शीर्ष नेता बीच हुने जुन राजनीतिक छलफल छ त्यो राजनीतिक छलफल त्यही ढङ्गले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यौँ।
13: सरकारले पनि विभिन्न संचार माध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्क गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यस्तै बागमती किनाराका भूमिहीन सुकुम्बासीले राष्ट्रिय मानवाधिकार आयोगको ध्यान आकर्षण गराएका छन्। सुकुम्बासी परिवारको तर्फबाट दलमर्दन कामी प्रमिला राई, चरवल लाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधि मण्डलले आयोगका अध्यक्ष तो बहादुर मगरलाई मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन्। न्यायाधीश सारङ्गा सुवेदी र निरपध्वज निरौलाको इजलासले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आज जाउलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन आमने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने 1 बजे अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा सुरु हुँदैछ। दुवै टोली उपाधि नजिक पुग्न निर्णायक खेल खेल्दैछन्। यस खेलमा विजेता जुलाई 19 हुने विश्वकप फाइनलमा पुग्नेछ भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। स्पेनले भने बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो। 19 वर्ष मनिकाको एससिसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जित हासिल गरेको हो। नेपालले दिएको 212 रनको बलियो लक्ष्य पुर्याएको हङकङले पूरा 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
18: सन्तोषी रावल गाजाको विकल्पमा आमदानी केन्द्रित खेतीमा किसानको आकर्षण
19: र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो ढुक्काको खेती पनि भएन, ढुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
18: स्थानीय सरकारबाट सहयोग पाए सजिलो हुने किसानको अपेक्षा रिपोर्ट। बर्खाको समयमा सवारी साधन चलाउँदा सुरक्षित यात्राका लागि चालकले कसरी सावधानी अपनाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खुल्यो।
21: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
0: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
18: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन, तर धनकुटाको शहीद भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर आकर्षित भएका छन्। गाँजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जसो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरूले वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
22: शहीद भूमि गाउँपालिका दुईका किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती सुरु गर्नु भएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदामी भए पनि कानूनी जोखिम र समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
23: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका।
22: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाडी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार पसार र कारोबार विरुद्ध निगरानी बढाएको छ। यसको प्रभाव शहीद भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई,
24: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र घर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
22: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
25: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
22: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो, तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
26: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यसो अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
22: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जित कारका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनु भयो।
27: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजा तर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
22: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी अलैची सुन्तला फलफुल मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन बजार सुनिश्चित र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली CIN रेडियो धनकुटा FM धनकुटा।
18: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुरक्षित यात्राका लागि सवारी साधनका चालकले सूचना लिने ठाउँ,
28: बिहान नभएर दिउँसो 12-1 पछाडि आउने खालका अथवा 3-4 हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ।
18: मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
2: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
3: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर भने छु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
11: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
29: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
18: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
30: बर्खामा यात्रा गर्दा के कुरामा ध्यान दिने, बारी र पहिरोका संकेत कसरी बुझ्ने, अचानक आउने बाढीबाट कसरी जोगिने? नमस्कार, म सन्तोष गन्धर्व। देशभर वर्षा भइरहेको छ, यस्तो अवस्थामा सवारी साधनमा यात्रा गर्दा सवारी चालक मात्रै नभई स्वयं यात्रुले पनि ध्यान दिनुपर्ने कुरा धेरै छन्। सकेसम्म यात्रामा ननिस्किने, निस्किनु पर्यो भने कस्ता कुरामा ख्याल गर्नुपर्छ, हामीले अचानक आउने बाढी र पहिरोबाट कसरी जोगिने भन्ने विषयमा त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेसँग कुराकानी गरेका छौँ।
31: बर्खाको बेलामा अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ। पहिलो चरणमा त कहिलेकाहीँ हाम्रो बानी के हुन्छ भन्दाखेरि यात्रा गरिरहेको हुन्छौँ, गरिहाल्नु न भन्ने हुन्छ नि। सकेसम्म चाहिँ आफूलाई सुरक्षित राख्ने, आफ्नो परिवारलाई सुरक्षित राख्ने भनेको अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ।
32: गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि बाढी, खोलामा बसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ?
31: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्ग्लो पानी भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको सङ्केत गर्छ। एउटा त्यो एकदम सजिलो उपाय भनेको त्यसले सङ्केत गर्छ। कहिलेकाहीँ चाहिँ दिनभरि घाम लागेको छ, घाम लागेको बेला पनि पानी सामान्यतया आउँछ भनेर, बाढी आउँछ भनेर विश्वासै गरिँदैन नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लिएर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लिएर, त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ, त्यसलाई पानी त बगेर आउन समय लाग्यो, त्यस्तो आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिन सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ, हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ, यस्ता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेत छँदै छैन तर बाढी आउन सक्छ।
32: अर्को चाहिँ
31: त्यो चाहिँ बिस्तारै खोलाको बहा बिस्तार एकैचोटि त आउँदैन, बिस्तार बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराको सङ्केत गर्छ। त्यो चाहिँ पानी नपर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही सङ्केत चाहिँ त्यस्ता भनौँ न सूचाङ्कहरूबाट मिल्ने गर्छ।
32: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि, अनि खोलाको त्यो शिर हुन्छ नि, मास्तिर जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है, खोलातिर नजाऊ भन्नुहुन्थ्यो कि त्यस्तो पनि त्यो
31: अर्को यहाँले भन्नु जस्तै त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन टाढाको हामी गाउँ घरमा बसिरहँदा चाहिँ देख्ने भयौँ यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि
32: त्यो तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मानिसको एरियामा छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
31: हुन सक्छ
32: मासतिर पानी परेछ भने खोला बढ्न सक्छ है भनेर कतिपयले चाहिँ अब जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन धमिलो पानी देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने कुन अवस्थामा नगर्ने
31: त्यो त मलाई भन्नुहुन्छ मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि रिक्सबाट सकेसम्म टाढै राख्ने एक दिन पुग्ने ठाउँ आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि तर आफू ड्राइभर र त्यसमा यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भने त महत्त्वपूर्ण कुरा हो त्यस कारण त्यस्तोमा मुर्ख्याइ गरेर बलमिच्याइ गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ त्यस्तो अलिक सङ्केत देखिन्छ भने गइहाल्छु भने किन जतिखेर पनि त बाढी आउन सक्छ नि त त्यस्ता ठाउँमा नजाने सरकारले अस्ति नै हामीले के मुगलिनदेखि नारायणगढको बिचमा सुन्यौँ नि त सरकारले यात्रा नगर्नु भन्दा हुँदै जबरजस्तीले गाडी नै बेपत्ता भयो त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै जाँदा यहाँ यस्तो देखिया छ उनीहरू स्थानीय नलेज हुन्छ नि ट्रेडिसनल लोकल नलेज हुन्छ नि एकदम पावरफुल हुन्छ नि त उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार छ भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ
32: कहिले कहिले चाहिँ अब सडकमा त्यो धेरै ठुलो खोला हुँदैन
31: हजुर
32: अनि हल्का पानी परिरहेको हुन्छ अनि सडकबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि त बगाउँछ कि त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ
31: मैले त होइन भने नि यदि म चाहिँ ड्राइभ गर्ने सिटमा भयो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन अर्को अर्को फोर्स आइरह हुन्छ नि त त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो
32: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने कसरी सम्हाल्ने
31: अनि यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि यात्रु जस्तै गाडीमा आफ्नै ताल कोहीले थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त यात्रुलाई त थाहा नै हुन्छ उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ त्यो चाहिँ मेरो पछाडि धेरैजना मान्छेको ज्यान छ भनेर चाहिँ चालक मान्छेले चाहिँ एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ चाहिँ चालकले बुझ्नुपर्छ जस्तो लाग्छ चालक गाडी चालक भनेको हामी ड्राइभर भन्छौँ कहिलेकाहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ त्यस भन्छ एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी वहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि पानीलाई कम गर्न सकिँदैन बाढीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो हामीले गर्ने त्यति नै हो
32: हामीले सतर्कता अपनाउने
31: त्यति नै हो
32: तयारी गर्ने भयो जोखिमबाट बस्ने कुरा भयो नि त फेरि रोकेर रोकिन्न भनेर मनपरी गर्न पनि भएन जानै जाने भयो
31: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो
32: अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला सुकै धेरै पग्लेर हिम पहिरोहरू चाहिँ आउन सक्ने हिमनदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि अब यो हिम पहिरो अथवा हिमनदी अचानक आउँछ नि त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन
31: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढी आउन सक्छ त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त
30: कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
0: 5 जिल्ला बाढीको उच्च जोखिममा कर्णाली र सुदूरपश्चिमका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण गराउनु भएको छ गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज भएको छ केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस भएको छ अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता रहेको छ मिटर ब्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय छ। पीड़ित भेट्न गृहमन्त्री बाह्रमै पुग्नु भएको छ। बागमती प्रदेशका समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू भएको छ। र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दैछन्। 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: Good job.

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारेज। सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरुद्ध नै अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
0: मिडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्ता पक्षकै विरोध। रवि बालिनको इन्ट्रीमा नियमापत्ति, 20 मिनटमै बाहिरिएपछि आपत्ति।
1: मिटर ब्याज पीडितलाई रोक्ने सरकारको प्रयास। कर्मचारीहरूको सिंहदरबारमै धरना। खाना पकाउने ग्यास अबदेखि भरि सिलिन्डर पाइने।
0: 5 रुसी ब्यालिस्टिक क्षेपणास्त्र खसालिएको युक्रेनको दावी। लेबनान र इजरायल बीच रोममा वार्ता सुरु।
1: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आम्ने सामने हुँदै महिला अन्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्ग सुवेदी र निरपदोष निरुलाको संयुक्त इजलासले यो फैसला सुनाएको हो। गत चैत्र 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चार माध्यमलाई मात्रै दिने र निजी सञ्चार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्त राज लुइटेलले सरकारको उक्त निर्णय विरुद्ध गत चैत्र 24 गते रिट दायर गर्नुभएको थियो।
1: सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेश विपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ। सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कारवाहीको माग गर्दै आज अधिवक्ता डाक्टर प्रेम राज सिल्वालले मुद्दा दायर गर्नुभएको हो। सिल्वालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी तथा सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढका, गणेश केसी र प्रकाश लम्सालाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ। सर्वोच्चले यसमाथि सुनवाई गर्न पर्सीका लागि पेशी तोकेको छ। यही असार 26 गते सर्वोच्चका न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आयोगले हिजो सम्पत्ति छानबिन अघि बढाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको अधिवक्ता डाक्टर सिलवालको जिकिर छ।
0: पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई आज दोषी ठहर गरेको। सजाय भने तय भएको छैन। सजाय निर्धारणका लागि पर्सी तोकिएको छ। सो इजलासले झाले पीडित युवती विरुद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने सफाई हुने फैसला गरेको छ, जहाँ सो मुद्दामा करिब 1 वर्षदेखि कारागारमा छन्।
1: उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश दया खड्का बहादुर केसी र गोपाल प्रसाद वास्तुलाको संयुक्त इजलासले यही असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राई यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका 3 सदस्यलाई जिल्लाले ठहर गरेको जनही 5 महिना कैद र 500 रुपियाँ जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय 2071 जेठ 21 गते सुनाएको थियो। पहिलो संविधान सभा 2064 का 3 सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। अदालतले सोही अभियोगमा दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजु प्रीतिलाई पनि कृत्य कागज कसुरमा दोषी ठहर गरी जनै एक वर्ष कैद र 5,54,000 रुपियाँ जरिवाना हुने ठहर गरेको छ। नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौँले 1 वर्ष कैद र 500 रुपियाँ जरिवानाको सजाय सुनाएको थियो। उच्च अदालतले सोही निर्णय सदर गरेको हो।
0: सरकार बनेको 100 दिन पुग्दा नपुग्दै सडकदेखि सदनसम्म विरोध हुन थालेको छ। सुकुम्बासीलाई बिचल्ली पार्नेदेखि सञ्चार माध्यमलाई त्रसित बनाउनेसम्मका गतिविधिले सरकार आलोचनामा फँसेको। सुकुम्बासीलाई तह लगाउन होल्डिङ सेन्टर पुगेका प्रधानमन्त्री बालेन्द्र शाह निकटकै अपरिचित अनुहारलाई अनिर्वासित नेपो किड्सको संज्ञा विपक्षी दलले दिएका छन्। अर्कोतर्फ मिडियाको गेटमा आवजत अवरुद्ध हुने गरी शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीबारे पञ्चायतको झल्को भनेर टिप्पणी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: सत्तापक्षकी सांसदले आज सरकारको कडा शब्दमा विरोध गरेका छन्। राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले विशेष समय लिएर बन्दुकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाडी तिर्छाउँदैमा नडराउने बताउनु भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्दा नझुकेको नेपाली सञ्चार माध्यम आज सडकमा दुई चारवटा गाडी तिर्स्याएर तर्सिन्छ होला र परियारको ढाडस थियो।
4: हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैं उभिएको दल हो। हामी सत्तामा छौँ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
3: त्यति मात्र होइन, उहाँले सबै सञ्चार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रपाका सांसदहरू ज्वाला संग्रौलादेखि अमरेश कुमार सिंहसम्मले सरकारको खुलेर विरोध गरेका छन्। सरकार पक्षका सांसद बचाउमा र रवि लामिछाने पक्षका सांसदहरू सरकारको विरोधमा देखिएका छन्, जसले सत्तारूढ दल राष्ट्रपाभित्र दुई चिरा रहेको प्रश्न भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले सरकारले विषयान्तर गर्न मिडियामाथि त्रास देखाउन खोजेको टिप्पणी गर्नुभयो।
5: यो मैले अस्ति पनि भनेको थिएँ, एउटा ल्यारी लेभिन्सनको मुभी छ वाक द डग भन्ने, होइन, यो मुद्दालाई अथवा तपाईँको अहिले उठिरहेको तपाईँको बुम भइरहेको कुरालाई चाहिँ अर्कोतिर कसरी तपाईँको त्यसलाई लाने भन्ने कुरामा सरकारले जानेको छ। मलाई लाग्छ यो मुभीबाट अलिक धेरै सरकार इन्फ्लुएन्स्ड भएको हो जस्तो लाग्छ। अब यो विशेष गरेर तपाईँको हिजो पार्किङको कुरा आयो, त्योभन्दा अगाडि तपाईँको किर्तिपुरमा तपाईँको सुकुम्बासीमा भएका तपाईँको बाढीको आपत थियो, त्योभन्दा अगाडिको तपाईँको गणेश नेपाली लगायतका अन्य साथीहरूको तपाईँको आत्मदहको कुरा थियो, र यसरी सिक्वेन्सली आइरहेको कुरालाई सरकारले तपाईँको कसरी तपाईँको इस्यु डाइभर्ट गर्न खोजेको छ भन्ने कुराको दृष्टान्त यसले पनि देखाउँछ।
3: आफू दबाबमा परेपछि प्रधानमन्त्री शाहले यसअघि रासोपाका सभापति रवि लामिछानेलाई निवासमै पुगेर भेट्नु भएको थियो। त्यसको भोलिपल्ट आज प्रधानमन्त्री शाहलाई लामिछानेले सँगै ल्याएर संसदमा सहभागी गराउनु भएको छ। गत जेठ 17 गते सीमाबारे विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री शाह र लामिछाने 20 मिनटमै बाहिरिनु भएको थियो। सांसद बोल्दै गर्दा आएको र 20 मिनटमै गएको भन्दै विपक्षीले प्रश्न उठाएका छन्। आजै सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै रासोपा सभापति लामिछानेले मिडियामाथि भएको हमलालाई गम्भीर रूपमा लिएको बताउनु भएको छ।
6: इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौँ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
3: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने उक्त घटनामा सरकारको इन्टेन्सन नजोडिएको जिकिर गर्नुभएको छ। यद्यपि यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनैतिक दलसँग आबद्ध भए पनि कानुन बमोजिम सजाय हुने स्पष्ट पार्नुभयो।
7: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला। प्रहरीले यसमा को चाहिँ यता इन्भल्भ हुनुभएको छ सबैको खोज तलासी गर्दै नै छ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले जसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने हो, त्यो हुन्छ।
1: संसदमा मात्र होइन सडकमा पनि सरकारमाथि विरोधका आवाज बढेको छ। छ दिनको पैदल यात्रा गर्दै काठमाडौँ आउन लागेका मिटरव्याजी पीडितलाई रोक्न गृहमन्त्री सुदन गुरुङ बाह्रको निजगढ पुग्नु भएको थियो। त्यसक्रममा उहाँले विभिन्न चरणमा वार्ता गर्नुभएको थियो। आजै सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटरव्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
0: बागमती प्रदेश सरकारले भने समस्या ग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले अब अनलाइन मार्फत नै उजुरी दर्ता गर्न सकिने र उजुरी उप छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताउनु भयो।
8: हामीले अब अनलाइन मार्फत जति अब अहिले आज फिर्ता लिनुहुँदैछ बिस्तारी क्रमशः लिनु हुने नै छ र फेरि पनि पुनः अरू त्यस्ता सहकारीहरू जसले उजुरी दिनको लागि धाएर चाहिँ भौतिक शरीरै उपस्थित हुनुपर्थ्यो अब उहाँहरू उपस्थित नभइकन अनलाइनको माध्यमबाट पनि साउन 1 गतेदेखि उहाँहरूले उजुरी दर्ता गर्न सक्नुहुन्छ।
0: सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिने उहाँले बताउनुभयो। बागमती प्रदेश सरकारले पहिलो चरणमा 10,000 देखि 1,00,000 रुपियाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालेको हो। उहाँले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई अभियानकै रूपमा लिइएकाले नआत्तिन आग्रह गर्नुभयो।
8: समस्याग्रस्त सहकारी भइसकेकोमा आफ्नो बचत रकम जम्मा गर्नुभएको छ, यहाँहरू सम्पूर्णको रकम बिस्तारी बिस्तारी क्रमशः बचत फिर्ता हुने नै छ, यहाँहरू धैर्य गरेर रहिदिनु होला।
0: नेपाल परिवेशमा शैक्षिक कन्सल्टेन्सी नियमावली विरुद्ध आन्दोलनको चेतावनी लगायतका थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको प्रवर्द्धन मार्बल
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौँ। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौँ। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय, खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले हालै जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन शैक्षिक कन्सल्टेन्सी नियमावली 2083 को विरोधमा शैक्षिक परामर्श व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन्। 14 वटा छात्र संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै नियमावली संशोधन नभए कन्सल्टेन्सीको चाबी सरकारले बुझाएर सड़क आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। व्यवसायीहरूले नियमावलीका केही व्यवस्था अव्यवहारिक, विभेदकारी र नियन्त्रणमुखी रहेको दावी गरेका छन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: व्यवसायीहरूले 25 लाख रुपियाँ धरोटी राख्नुपर्ने, प्रत्येक वर्ष अनिवार्य नवीकरण गर्नुपर्ने, संघीय सरकारमै मात्रै दर्ता गर्नुपर्ने तथा ग्रेडिङ प्रणाली लागू गर्ने व्यवस्थाले

0: बस्नुपर्ने थियो, त्यो बसेन सरकारले, त्यहीनिर ठुलो गल्ती गर्यो।
1: लामो समयदेखि आफूहरूले नै माग गरे पनि नियमावलीको मस्यौदा तयार गर्दा व्यवसायीको सुझावलाई सरकारले व्यवस्था गरेको उहाँको गुनासो छ। यस नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई नै कर्मशः बन्द गर्ने संकेत गरेको आरोप पनि उहाँले लगाउनुभयो।
0: सरकारले चाहिँ कन्सल्टेन्सी सेक्टर नै बन्द गर्ने, नेपाली विद्यार्थीलाई बाहिर पठाउने कुरा नै अब बिस्तारै बन्दै गर्दै लिएर जाने किसिमको सेन्स देखाउनको लागि चाहिँ यो नियमावली आएको छ।
1: इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे पनि नियमावलीका प्रावधान प्रति असन्तुष्ट हुनुहुन्छ। विदेशका धेरै मुलुकमा शैक्षिक परामर्श व्यवसायलाई यसरी सरकारको प्रत्यक्ष नियन्त्रणमा राखिएको उदाहरण नभएको भन्दै उहाँले कर र कानुनी दायित्व पूरा गर्ने विद्यमान व्यवस्थालाई नै प्रभावकारी बनाउनु नै उचित हुने धारणा राख्नुभयो।
2: पहिला त निर्देशिकाले गभर्न गरेका थियो, त्यो पनि 2068 सालमा जुन बेला गङ्गालाल शिक्षा मन्त्री हुनुहुन्थ्यो हाम्रै पहलखरि यो कुरा भएको। संसारभरि कहीँ पनि यस्तो कुराहरू कहीँ छैन, इभन इन्डियामा छैन, भुटानमा छैन, अस्ट्रेलियामा कहीँ पनि छैन, होइन। यसलाई चाहिँ मन्त्रालय अन्तर्गत आउनुपर्ने, नियममा बाँध्नुपर्ने भन्ने कहीँ पनि छैन।
1: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने नियमावली विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा शैक्षिक परामर्श व्यवसायलाई थप जिम्मेवार र पारदर्शी बनाउन खोजिएको दावी गरेको छ। राजस्वको दायराभित्र ल्याउने र यस क्षेत्रमा भएका ठगीका घटनालाई नियमनमा ल्याउन सरकारले यो व्यवस्था ल्याए पनि मन्त्रालयका उपसचिव श्री भट्टराईले विभिन्न समयमा सरकारवालासँग छलफल र सुझावहरू समावेश गरेर नै सरकारले नियमन नियमावली ल्याएको जिकिर गर्नु भएको छ।
3: सरकारले यो क्षेत्रलाई नियमनमा सञ्चालन व्यवस्थापन गर्ने नियमावली ल्यायो, त्यो परामर्श नगरे भन्ने नै भएन नि। विभिन्न समयमा उहाँहरूसित छलफल निभाएर उहाँहरूले विभिन्न टाइममा यहाँ दिएका सुझावहरू इन्कर्पोरेट गरेकाहरू के गर्ने हो र?
4: सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीलाई हटाएर बाह्य स्रोतबाट काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीले पनि धरना दिन थालेका छन्। आज अर्थ मन्त्रालयमा उनीहरूले धरना दिएका हुन्। विभिन्न मन्त्रालयमा वर्षौँदेखि कार्यरत कर्मचारीले आफ्नो रोजगारीको हक खोज्न लागेको भन्दै सेवा निरन्तरताको मागसहित आन्दोलन सुरु गरेका छन्।
5: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिवसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गरी 90 दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेपछि कानूनी प्रक्रिया अघि बढाएको हो, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी 2082 माघ 11 गते देखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कार्यवाही अघि बढाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
4: नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ। यस प्रकरणमा पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सचिव टेक नारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड, शरणार्थी नेता टेकनाथ रिजाल सहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन्। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतको यो फैसला विरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। 31 जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाएका छन्।
5: अबदेखि भरि सिलिन्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अबदेखि उपभोक्ताले पूर्ण भरि सिलिन्डर ग्यास पाउने व्यवस्था लागू गरेको जनाएको छ। निगमले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार भोलिदेखि देशभरि नै साबिकै 14.2 केजी ग्यास पर्ने जनाएको छ। यसको मूल्य 2060 रुपियाँ पर्नेछ। भारतीय आयल कर्पोरेसनबाट हुने ग्यास लोडिङमा सुधार आएकाले उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै यो व्यवस्था व्यवस्था लागू गरिएको निगमको भनाई छ। केही समयसम्म 7.1 र 14.2 केजी दुवै क्षमताका सिलिन्डर बजारमा उपलब्ध हुने भएकाले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ। निगमले हाल एलपी ग्यासको आयात नियमित भइरहेको उल्लेख गर्दै आवश्यकता अनुसार मात्रै ग्यास

0: खरिद गर्न र अनावश्यक मौजदात नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: Ekes Bulmas Pound. मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। हिजो 30 अङ्कले घटेको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ। परिसूचक नेप्से 6.11 अङ्कले बढेको छ। यससँगै नेप्से 2576 बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2570 अङ्कमा कायम थियो, जुन मङ्सिर 4 गते यताकै न्यून हो। आज परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ। हिजो 7.46 अर्ब कारोबार भएकोमा आज 8.41 अर्ब रुपियाँको कारोबार भएको छ।
2: पर्वतको पयौँ गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि कर्मश बाँदर हराउँदै जान थालेका छन्। दक्षिणी पर्वत अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती सुरु गरेका हुन्।
3: सशस्त्र प्रहरीले धनुषामा अवैध रूपमा भित्राइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ। आज सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर ल्याइएका काजु र चिनी बरामद गरेको हो। प्रहरीले 36 बोरामा रहेको 1080 किलो काजु र 420 बोरा नेपाली चिनी समेत बरामद गरेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका 5 ब्यालिस्टिक क्षेपास्त्र खसालिएको दावी गरेको छ। युक्रेनी वायुसेनाले आज जनाएअनुसार केही क्षेपास्त्र तथा ड्रोन भने राजधानी किबमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ। लगभग 2 साता यता पहिलोपटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेपास्त्र अवरोध गर्न सफल भएको दावी गरेको छ। युक्रेनी वायु प्रतिरक्षाले अमेरिकी निर्मित प्याट्रियट हवाई सुरक्षा प्रणाली प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ। ब्यालिस्टिक क्षेपास्त्र रोक्न यो प्रणाली प्रभावकारी मानिए पनि इरानसँगको युद्धका कारण यसका अवरोध क्षेपास्त्रको आपूर्तिमा कमी आएको बताइएको छ। युक्रेनी वायुसेनाका अनुसार एउटा ब्यालिस्टिक क्षेपास्त्र र 25 ड्रोन 17 स्थानमा खसेका छन् भने 10 स्थानमा अवरोध गरिएका हतियारका भग्नावशेष खसेका छन्।
3: लेबनान र इजरायल बीच रोममा आज नयाँ वार्ता सुरु भएको छ। अमेरिकी मध्यस्थतामा वार्ता सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। मध्य पूर्वमा इजरायल इरान र इरान समर्थित हिजबुल्लाह बीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। इजरायल र लेबनानले गत जुन 26 वासिङटनमा 5 वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका थिए। यद्यपि इरान समर्थित हिजबुल्लाहले उक्त समझदारी अस्वीकार गरेको छ। सम्झौतामा हिजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा लेबनानी सेनालाई ती क्षेत्रको सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था समावेश गरिएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको आफ्नो प्रतिनिधिमण्डललाई थप छलफलपछि इजरायली सेनाको तत्काल फिर्ता सुरु गराउन जोड दिन निर्देशन दिएको बताइएको छ। इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी लिन लेबनानी सेना तयारी अवस्थामा छ। इजरायलले भने ती क्षेत्रलाई स्थायी रूपमा सुरक्षित राख्न लेबनानी सेनाको क्षमता सुनिश्चित गर्न चाहेको जनाइएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज राति युरोपेली महारथी फ्रान्स र स्पेन आम्ने सामने हुँदैछन्। स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्व च्याम्पियन हुन्। यो रोमाञ्चक खेल नेपाली समयअनुसार आज राति 12:45 अमेरिका स्थित डालासको मैदानमा सुरु हुनेछ। स्पेनले अहिलेसम्म 17 र फ्रान्सले 16 विश्वकप खेलिसकेका छन्। तर विश्वकपको 96 वर्षीय इतिहासमा यी दुई टोली बीचको यो सेमी फाइनल दोस्रो भेट मात्रै हो। एकातिर लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको साबिकको उपविजेता विजेता फ्रान्स छ, अर्कोतिर सन् 2010 को विश्वकप विजेता स्पेन जो लामो समयपछि फेरि एकपटक ऐतिहासिक सुनौलो ट्रफी उचाल्ने सपना बुन्दै मैदानमा ओर्लनेछ। यो खेलको सबैभन्दा ठूलो चासो विश्वकै सर्वाधिक खतरनाक खेलाडी मानिएका किलियन एम्बापेको स्वास्थ्यलाई लिएर रहेको छ। मोरक्को विरुद्धको क्वार्टर फाइनल खेलमा घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका एम्बापेले आफू पूर्ण रूपमा ठिक रहेको बताएका छन्। फ्रान्सको लागि अर्का खेलाडी मानु कोने लगायत अन्य खेलाडीको फिटनेस पनि सामान्य चिन्ताको विषय बनेको छ। प्रशिक्षक डिडियर डेस्च्याम्पसले भने यी सबै खेलाडी स्पेन विरुद्धको सेमी फाइनलमा मैदानमा उत्रने दावी गरेका छन्। गम्भीर चोटका कारण पछिल्लो केही समयदेखि मैदान बाहिर रहेका आउरेलियन चुआमानीको सहभागिता भने अझै अन्यलमा रहेको छ। अर्कोतर्फ प्रशिक्षक लुइस डेला फुइन्टेको नेतृत्वमा रहेको स्पेन भने दुई प्रभावशाली फरवार्ड एरेमी पिनो र निको विलियम्सको फिर्तासँगै थप बलियो देखिएको छ। खेल विश्लेषकका अनुसार फ्रान्स र स्पेन बीचको भिडन्त शक्तिशाली आक्रमण र अनुशासित रक्षा पंक्ति बीचको संघर्ष हुनेछ। फ्रान्सले जारी विश्वकपमा हालसम्म 16 गोल गरिसकेको छ। फ्रान्सका लागि एम्बापेले 8 र उस्मान डेम्बेले 5 गोल गरिसकेका छन्। एम्बापे र डेम्बेलको जोडी निकै घातक पनि देखिएको छ। स्पेनका लागि मिकेल आयोर्जा बालले 4 गोल गरिसकेका छन्। लामिन एमालले दुई पटक प्लेयर अफ द म्याच पाए पनि उनीबाट अझै पनि त्यो म्याजिकल पर्फर्मेन्स आउन सकेको छैन। फ्रान्सले टोलीको काउन्टर अट्याक गर्ने क्षमता पनि विश्वकै उत्कृष्ट मानिन्छ। त्यसको ठिक विपरीत स्पेनको वास्तविक शक्ति उसको बललाई नियन्त्रणमा राख्न सक्ने कला र बल रिकभरीमा देखिन्छ। विश्वकपको सेमी फाइनलमा फ्रान्सको रेकर्ड एकदमै बलियो रहेको छ। फ्रान्सले अहिलेसम्म 4 पटक सेमी फाइनल खेल्दा एक पटक पनि विपक्षीलाई नतिजा सुम्पिएको छैन। पछिल्लो 3 सेमी फाइनलमा त टोलीले एक पनि गोल खाएको छैन। यसैगरी स्पेनले यो विश्वकपमा निकै थोरै गोल खाएको छ, जसले उसको बलियो रक्षा पंक्तिलाई उजागर गर्छ। सन् 2024 युरो कप र सन् 2025 युएएफए नेसन्स कपको सेमी फाइनलमा स्पेनले फ्रान्सलाई हराएको इतिहास पनि छ। समग्र यो सेमी फाइनल खेल केवल एक सेमी फाइनल मात्र नभएर प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्त हुनेछ। फ्रान्सको तीव्र गति र स्पेनको धैर्यतापूर्ण रणनीति मध्ये कसले बाजी मार्ला त्यसको जवाफ पनि आज राति डालासको मैदानले नै दिनेछ। आजको खेल जित्ने टोलीले फाइनलमा इङ्ल्यान्ड अर्जेन्टिना बीचको विजेतासँग खेल्नेछ।
3: र मलेसियामा भइरहेको एसिसी महिला अन्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय तोकियो। निजी सञ्चार माध्यमले सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारेज।
2: मिडिया हाउसमा गेट सेक्ने रवैयाको संसदमा सत्ता पक्षकै सांसदले गरे विरोध। रवि बालनको इन्ट्रीमा एमालेको नियममा आपत्ति।
3: मिटर ब्याज पीडितलाई रोक्ने सरकारको प्रयास। कर्मचारीहरूको सिंहदरबारमै धरना। खाना पकाउने ग्यास अबदेखि भरि सिलिन्डर पाइने।
2: 5 रुसी ब्यालिस्टिक क्षेपास्त्र खसालिएको युक्रेनको दावी। लेबनान र इजरायल बीच रोममा वार्ता सुरु।
3: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आम्ने सामने हुँदै महिला अन्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
6: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
7: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति यही असार 32 गते बिहिबार चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
8: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
7: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
8: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
7: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
8: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
7: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
8: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
7: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
8: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
7: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
7: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट chitawannationalpark.gov.np।
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
12: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
12: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
12: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
12: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।
13: 93.2 Swadesh FM.

0: एनएमसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय के, अब आन्दोलन रोकिन्छ,
1: यदि फबुदे माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो माग रोकिँदैन।
0: विदेशी मुद्रा संचित उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो,
2: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: राष्ट्र ब्याङ्कका एकजना पूर्व अधिकारीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय सहरसहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच सङ्घर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय सहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रान्क गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै सङ्घर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रान्क गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन WHO संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा 2-4 गुणासम्म बढी हुन सक्ने बताएका छन्। कङ्गोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी WHO प्रक्षेपणहरूमा आधारित रहेको बताए। कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति सी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्युरोका सदस्य थिए। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबास्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जबालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास सञ्चालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जबालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। मित्रवाद सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रवाद पीडितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाडौँ केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा सुरु गरेको 5 दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरुङ आज निजगढ पुगेका थिए। मित्रवाद पीडितहरूले गृहमन्त्री गुरुङसँग मित्रवाद सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लेखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाडौँतर्फ आइरहेका मित्रवाजी पीडितहरूसँग निजगढमै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरुङले मित्रवाज पीडितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीडितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
4: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
0: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीडितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मिटर ब्याज पीडित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
1: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमा यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50 दिन 60 जना पीडितहरूलाई चाहिँ प्रहरीले पक्राउ पुर्जी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोपिरहेको बेलामा पनि पीडितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीडितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि छ बुधे मान्छे लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि छ बुधे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँतर्फ अगाडि बढ्छ।
0: पीडितहरूले गृहमन्त्रीसँगको वार्तामा मिटर ब्याज विरुद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीडित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटर ब्याजी साहुको सम्पत्ति छानबिन र पीडितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको सञ्चिति 37,55,64 करोड पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा सञ्चिति 24,68 करोड पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी सुरुमा विदेशी मुद्रा सञ्चिति बढ्नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौँ।
5: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिटेन्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ्यो, अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आम्दानी एकदम बढ्यो रेमिटेन्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो स्वतै बढेको हो।
0: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
5: होइन, अब दुईटा विदेशी मुद्रा सञ्चिति बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आम्दानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: अनि यति मुद्रा सञ्चिति हुँदा यसले कति महिना
5: त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढिरहेको छ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्ने हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आम्दानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
0: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा सञ्चिति भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
5: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो सञ्चिति भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र ब्याङ्कको सञ्चितमा भएको हो। अब राष्ट्र ब्याङ्क भित्रको सञ्चितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
0: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
5: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठुल्ठुलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन। खर्च गर्नु पर्ने त ठुल्ठुलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ। निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
0: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बालबालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बालबालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
6: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
7: काम गर्ने बढे कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो। पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
6: तातोपानी गाउँपालिका छकी अर्की महिला साजना कामी।
8: बिहानपल्टी लिटो खुवाउँछौँ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
6: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
9: 2080 सालबाट सुरुवात भएको हो यो, 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अन्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छौँ।
6: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
10: जुम्ला जिल्लाको 8 वटै पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
6: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेपास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा 1 भारतीयको ज्यान जानुका साथै 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स UAE त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमट्टा। सुरुमा प्रमुख समाचार। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्यालको सरकारलाई ध्यानाकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। रातो पासपोर्ट दुरुपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 जना सदस्य दोषी ठहर। अमेरिकी सेनाद्वारा इरानका विभिन्न शहरमा व्यापक आक्रमण। र फिफा विश्वकपको सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै। समाचार अब विस्तारमा। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीवधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने, ब्युभिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका 6 बुँदे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले डोटीको सायल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको जोखिम उच्च रहेकाले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम सञ्चार माध्यम, दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाडी तेर्साइएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशसहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राखेका छन्। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बैठकको शून्य विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले 100 दिनभित्रै कतिपय ऐन संशोधन गरी सुधारको मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सेवादल विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। यसै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन 2081-82 न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2081-82 र लोक सेवा आयोगको 66 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। विपदको समयमा नागरिकसम्म पूर्व सूचना छिटो भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले विभिन्न सरकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन नवीनतम प्रविधि बजेट जनशक्ति कानूनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो। छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेको विपद पूर्व सूचना प्रणालीको अवस्थाबारे जानकारी लिनुहुँदै अहिलेको प्रणालीलाई अझ प्रभावकारी बनाउन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवश्यक निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कृति कागज सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्क बहादुर केसी र गोपाल प्रसाद वास्तोलाको संयुक्त इजलासले यही असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यसै गरी उपकुलपतिहरूले स्पष्ट कार्ययोजना सहित प्रशासनिक आर्थिक तथा प्राज्ञिक क्षेत्रमा व्यापक सुधार गर्ने सुशासनलाई जोड दिई वित्तीय अनुशासन कायम गरेर बेरोजु फर्छेट गर्ने र पारदर्शी एवं जवाफदेही ढंगबाट नेतृत्व प्रदान गरी विश्वविद्यालयको गुणात्मक सुधार गर्ने अठोट गर्नुभयो। विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढी पहिरोका कारण 7 राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक सिन्धुली खोरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। हिजो बिहान ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाङदुर टाकुर्चे र भालु खोला सहित 3 ठाउँमा अविरल वर्षातको कारण कान्ति लोकपथ सड़क खण्डमा पहिरो गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यही असार 23 गते इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सवारी साधन आवत जावत गर्न नसक्ने भएकाले उक्त सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै सालझण्डी ढोरपाटन सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। विज्ञप्ति अनुसार मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै अरणीको राजमार्गमा करिब 15 सड़क भाँसिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। सर्वोच्च अदालतले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत्र 18

0: गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको सो परिपत्र खारेज हुने ठहर गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण गरेको छ। हर्मुज जल क्षेत्र खुलाउने सहमति भए पनि इरानले विभिन्न शर्तसहित पुनः जलमार्ग बन्द गरेपछि दुई देशबीच तनाव चुलिएको हो। अमेरिकाले इरानी सहरहरू बुसेर, बन्दर अब्बास, महसर र अब्दानमा व्यापक हवाई आक्रमण गरेको छ। यसैबीच इरानले पनि कुवेत, बहराइन, जोर्डनमा रहेका अमेरिकी अखाडा आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार।
1: नेपाल निर्माण व्यवसाय महासंघले सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी संशोधित ऐनले सबैभन्दा कम मूल्यमा ठेक्का दिने लो बिडिङ प्रणालीको अन्त्य गर्नुले निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने र पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरेको जनाएको छ। महासंघले स्रोत सुनिश्चित नगरी खरिद प्रक्रिया सुरु नगर्ने, जग्गा प्राप्ति, मुआवजा, निर्माण स्थल र वातावरणीय प्रतिवेदन स्वीकृत भएपछि मात्रै बोल कबोल आह्वान गर्ने लगायतका व्यवस्था सकारात्मक भएको जनाएको छ। कार्य सम्पादन जमानत 5% सीमित गरिनु, कम्पनी एकीकृत भएपछि योग्यता गणना हुने व्यवस्था गरिनु, बोलपत्र पेश गर्ने समय बढ्नु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यकारी बनाउनुलाई महासंघले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा नेपालमा करिब 21.20 अर्ब रुपियाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनाको अवधिमा 21.20 अर्ब रुपियाँ भन्दा बढी विप्रेषण आप्रवाह भएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
2: जारी फिफा विश्वकप अन्तर्गत स्पेन र फ्रान्स बीचको सेमी फाइनल खेल आज राति 1:15 टेक्सासको एटीएनटी स्टेडियममा हुँदैछ। स्पेन आफ्नो फुटबल इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। खेल अघि आयोजित पत्रकार सम्मेलनमा डेला फेन्थले फ्रान्सका खेलाडीहरू व्यक्तिगत र सामूहिक रूपमा थप परिपक्व बनेको बताए। सन् 2024 युरोकप सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-1 पराजित गरेको थियो। त्यसपछि स्पेनले फाइनलमा इङ्ल्यान्डलाई पनि 2-1 नै हराउँदै उपाधि जितेको थियो। गत वर्ष युएएफए नेसन लिगको सेमी फाइनलमा दुई टोली पुनः आम्ने सामने हुँदा स्पेनले रोमाञ्चक खेलमा फ्रान्सलाई 5-4 नै हराएको थियो। जारी विश्वकपमा एम्बापे, डेम्बेले, उलिसे ड्रे र ब्रान्डली बाकुलाले संयुक्त रूपमा 16 र 12 गरेका छन्। बाबेले मात्रै 8 गरेका छन् भने उलिसले 5 दिएका छन्। फ्रान्सले विश्वकपमा 6 16 गर्दा केवल 2 बेहोरेको छ। स्पेनले जारी विश्वकपमा फ्रान्स भन्दा 5 कम गरेको छ। यद्यपि स्पेनले प्रतियोगिताभर केवल 1 मात्र बेहोरेको छ। फ्रान्स र स्पेनलाई प्रतियोगिताका प्रमुख उपाधि दावेदार टोली मानिएको छ। फिफा वरियतामा फ्रान्स पहिलो र स्पेन तेस्रो स्थानमा छन्। स्पेन र फ्रान्स बीचको विजेताले जुलाई 19 न्युजर्सीको इस्ट रदरफोर्डमा हुने फाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोल प्रसाद अय्यालको सरकारलाई ध्यानाकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। रातो पासपोर्ट दुरुपयोग गरेकोमा तत्कालीन संविधान सभाका 3 सदस्य दोषी ठहर। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण र फिफा विश्वकपको सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दै हवस् त राति 9 बजेको समाचार सकियो 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ नमस्कार।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 को वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौँ।
0: मिति यही असार 32 गते बिहीबार चालू आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार। हैन भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउन त होला नि।
4: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
7: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
7: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: स्वदेश FM 93.2 MHz।

निष्पक्ष स्वदेश एफएम तिरानब्बे थोप्लो दुई मेगाहर्ज़।

नमस्कार। मारीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित बगोडा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डेन्टल सर्जन डाक्टर राजकुमार पन्त नियुक्त हुनु भएको छ। विगत 5 वर्षदेखि बगोडा अस्पतालमा डेन्टल सर्जन रहनुभएका काभ्रे निवासी डाक्टर पन्तले भरतपुर स्थित चितवन मेडिकल कलेजबाट बीडीएस तथा लन्डनबाट बिजनेस स्ट्राटेजीमा स्नातकोत्तर गर्नुभएको हो। डाक्टर पन्तले अस्पतालको नेतृत्व सम्हाल्दै गुणस्तरीय प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउनुभयो। अस्पतालको सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै बिरामी मैत्री वातावरण निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समग्र सेवा सुधारमा जोड दिने उहाँको प्रतिबद्धता रहेको छ। नारायणगढ मुगलिन सड़कको 15 ठाउँमा खसेको पहिरो हटाएपछि सड़क सुचारू भएको छ। सोमबार दिउँसोबाट सुरु भएको वर्षातका कारण साँझ 7 बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो। त्यसै विस्तारमा झरेको पहिरो बिहान हटाएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। सड़कमा खसेको पहिरो पछ्याउन राति नै 2 लोडर सहितका उपकरणहरू प्रयोग गरिएको थियो। चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये 58.41% खर्च भएको छ। चितवन विकासका लागि प्राप्त रु 10,21,85,00,000 मध्ये रु 5,96,93,00,000 खर्च भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भीमार्जन गेवालीले पुँजीगत तर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै शिक्षा मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको मंगलबार बसेको बैठकले विभिन्न 5 निर्णय गरेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षा मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा बिउ बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धक समेत हुने गरी नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने गरी नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभयो। राजसभा सभापति रवि लामिछानेले काठमाडौँमा सोमबार विभिन्न सञ्चार प्रतिष्ठान अगाडि गरिएका शंकास्पद पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले राजसभाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कार्यवाही हुने बताउनुभयो। सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलमा सुकुम्बासी समस्या लगायत अन्य विषयमा छलफल भएको समेत बताउनुभयो। सञ्चार माध्यमको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका गाडीहरू ट्राफिक प्रहरीले चिट काटेर जिम्मा लगाएको छ। सोमबार साँझ 4 सवारी साधन चालकलाई जिम्मा लगाए पनि काङ्ग्रेस सभापति गगन थापाको घर अगाडि पार्किङ गरेको गाडी चाहिँ प्रहरीले जिम्मा लगाउन सकेको छैन। काङ्ग्रेस समर्थकहरूले सोमबार साँझ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गाडीबारे सोधखोज गर्दै अनुसन्धान गर्न माग गरेका छन्। व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिना सूचना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव नरेन्द्र कुमार राणालाई 15 दिनभित्र स्पष्टीकरण पेश गर्न सफाई दिएको छ। मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उनलाई आफ्नो अनुपस्थितिको उचित कारणसहित सफाई पेश गर्न निर्देशन दिएको हो। प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान 11 बजेसम्म स्थगित भएको बताउनु भएको हो। मंगलबारको बैठकमा 3 निकायका वार्षिक प्रतिवेदन पेश भएका छन्। आजको बैठकमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सम्बोधन गर्नुभएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम राष्ट्रपति पौडेलले ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो। निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्न सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरपदोष निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। 2082 चैत्र 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्त राज लुइटेलले सरकारको निर्णय विरूद्ध गत चैत्र 24 गते रिट दायर गराउनु भएको थियो। बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ। मंगलबार ललितपुरमा कार्यक्रम आयोजना गरी प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बचत फिर्ता कार्यक्रम उद्घाटन गर्नुभएको हो। समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका 1,766 बचतकर्ताको बचत फिर्ता सुरु गरिएको समितिले जनाएको छ। भेटरप्यासी पीडितहरू पैदल मार्च गर्दै काठमाडौँ पुगेका छन्। 6 दिनको पैदल यात्रा गर्दै 12 निजगढ पुगेका उनीहरूसँग सोमबार गृहमन्त्री सुदन गुरुङले छलफल गर्नुभएको छ। निजगढबाट बिहान काठमाडौँका लागि हिँड्न लागेका उनीहरूलाई स्थानीय प्रहरीले रोकेर गृहमन्त्री गुरुङ भेट्न चाहेको जानकारी दिएका थिए। केही बेरपछि त्यहाँ पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूको गुनासो सुन्दै सरकार समस्या समाधानका लागि तयार रहेको बताउनुभयो। वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 मृत्यु भएको छ भने 1 बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान 8:45 बजेदेखि आज बिहान 8:45 बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन्। प्राधिकरणको तथ्याङ्क अनुसार उक्त अवधिमा पहिरोका 40 घटना दर्ता भएका छन्, जसबाट 26 जिल्ला प्रभावित बनेका छन् भने पहिरोका कारण 2 मृत्यु भएको प्राधिकरणले जनाएको छ। 2026 अब निर्णायक मोडमा पुगेको छ। उपाधिबाट अब 2 मात्र टाढा रहेका फ्रान्स र स्पेन मंगलबार पहिलो सेमी फाइनलमा आमने सामने हुँदैछन्। विश्व फुटबलका शीर्ष राष्ट्र मध्येका यी 2 टोली बीचको भिडन्तलाई फाइनल अघिको फाइनल भनिएको छ। लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने 16 वर्षपछि फेरि विश्व विजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर फ्रान्स प्रतियोगिताकै सबैभन्दा खतरनाक आक्रमण गर्ने टोलीका रूपमा देखिएको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: के भो
2: म कोही कसँग बोल्या छैन
3: म पनि कोही कसँग बोल्या छैन

0: विपक्ष
1: सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष
0: स्वदेश FM 93.2 MHz।

0: घर घर में एलजी एलजी लाइफ्स गुड
1: ये नेपाली खबर का साथ मा नबिल बैंक सधैं सँगै अघि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर पूर्व उप प्रधानमन्त्री रायमाझे सहित 15 जना दोषी ठहर 7 जनालाई सफाई शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ अदालतको सजाय आदेश अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर राय माझी पूर्व गृहमन्त्री टेकनारायण पाण्डे इन्द्रबहादुर राई र आङटावा शेर्पालाई जनहित 4 वर्ष कैद सजाय सुनाइएको छ यो नक्कली भुटानी शरणार्थी प्रकरणको खबर हो उनीहरूलाई दोषी कसुरमा 2 वर्ष कैद र 20,000 रुपियाँ जरिवाना संगठित अपराधमा 3 वर्ष कैद र 30,000 रुपियाँ जरिवाना राज्य विरुद्धको कसुरमा 1 वर्ष 6 महिना कैद र 15,000 रुपियाँ जरिवाना तथा एकीकृत कसुरतर्फ 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवाना तोकिएको हो यी मध्ये अधिकांश सजाय 4 वर्ष भएकाले उनीहरू 4 वर्ष जेल बस्नुपर्ने भए पनि जरिवाना बापतको सबै रकम भुक्तान गर्नुपर्नेछ टोपबहादुर राईमा चाहिँ सार्वजनिक पदमा रहँदा यस्तो कार्यमा संलग्न भएकाले उनीमा कडा कानूनी दृष्टिकोण राखिएको छ र उनी अब कारागार चलान हुनेछन् यसै गरी सोही प्रकरणमा संलग्न विक्रम भन्ने गोविन्द कुमार चौधरी सन्देश शर्मा र सागर राईलाई पनि जनहित 4 वर्षकै कैद सजाय तोकिएको छ उनीहरूलाई पनि ठगी संगठित अपराध राज्य विरुद्धको कसुर र एकीकृत कसुरमा राईमाझी र पाण्डेकै सरह क्रमशः 2 वर्ष 3 वर्ष 1 वर्ष 6 महिना र 4 वर्ष कैद तथा सोही अनुसारको जरिवाना रकम निर्धारण गरिएको छ उनीहरूले पनि एकीकृत कसुर अन्तर्गतको अधिकतम अवधि जेलमा बिताउनु पर्नेछ यो सिङ्गो प्रकरणका मुख्य योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई पनि अदालतले 4 वर्ष कैद सजाय सुनाएको छ यो प्रकरणको जरो सन् 1990 दशकमा भुटानी सरकारले नेपाली भाषी नागरिकलाई नेपाल देश निकाला गरेपछि सुरु भएको शरणार्थी समस्यासँग जोडिएको छ झापा र मोरङका विभिन्न शिविरमा रहेका 1,13,307 जना भुटानी शरणार्थीलाई सन् 2019 अन्तर्राष्ट्रिय समुदायको सहयोगमा अमेरिका क्यानेडा अस्ट्रेलिया लगायतका तेस्रो देशमा पुनर्वास गराइएको थियो
4: रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ झण्डै 2/3 शक्तिशाली रासोपा सरकार 3.5 महिनामा अघि बढ्दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन् प्रधानमन्त्री र मन्त्रीको कार्यशैली सरकारका कदम र जनताका समस्यामाथि सत्ता पक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन् शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचना सत्ता पक्षकै सांसदहरू पनि बोल्न थालेका हुन् किसानले मल बिउ पाउन नसकेको सुकुम्बासीमाथि ज्यादती भएको प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाडी लगेर अवरोध गरिएको राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको जेनजी अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको सरकारले चासो नदिँदा कडाली राजमार्गमा दुर्घटना बढेको ट्राफिक जरिवाना अत्याधिक बढाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासोपाकै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन् कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् रासोपा सचेतक प्रकाश चन्द्र परियारले भन्नुभएको छ हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् रासोपा सचेतक क्रान्ति शिखा धिताल भन्नुहुन्छ सुकुम्बासीको व्यवस्थापन वाचा पत्र अनुसार भयो अभिभावकीय राज्य यस्तै हुन्छ राज्यको कमजोरी र अक्षमता उजागर भएको छ। त्यसै गरी रासुपा सांसद सुलभ खरेलको भनाई छ, जेन्जी अगुवा माजिद अन्सारीमाथि राज्यले गरेको बल प्रयोग गलत छ, गृहमन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। रासुपा सांसदले नै गर्न थाले सरकारको आलोचना, कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: सरकारले संघ प्रदेश र स्थानीय तह मातहतका विभिन्न मन्त्रालय निकाय आयोग तथा कार्यालयमा कार्यरत करिब 60,000 करार अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णय गर्न प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त प्रस्ताव तयार गरेको हो। प्रस्तावमा निर्णय गर्न प्रधानमन्त्री कार्यालयले केही दिन यता उच्च कर्मचारीहरूसँग छलफल तथा बैठक गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले मंगलबार यसै विषयमा केन्द्रित रहेर बैठक गरेको थियो। बैठकमा कानून हेर्ने सचिव पुष्कर सापकोटा सहभागी हुनुहुन्थ्यो भने सचिवहरू सुमन दाहाल, बाबुराम भण्डारी, बलराम रिजाल, गोविन्द रिजाल, ढोल बहादुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो। मंगलबारको बैठकमा सामान्य छलफल भयो, धेरै कुरा हुन पाएन, हामी सबै व्यस्त थियौं, ठूलो निर्णय भएन, सम्भव त भोलि बुधबार निर्णय हुन सक्छ, उक्त छलफलमा सहभागी एक सहसचिवले भनेका छन्। बैठक आज बुधबार पनि बस्ने भएको छ। आजको बैठकले यस विषयमा सबै पक्षबीच छलफल हुने स्रोतले बताएको छ। यता समाज कल्याण परिषदले करारमा कार्यरत 49 कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको छ। समाज कल्याण परिषदको सदस्य सचिव समेत हेर्ने जिम्मेवारी लिएका महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले परिषदमा कार्यरत स्थायी कर्मचारी बाहेक सबैको करार नवीकरण नगर्ने निर्णय भएको बताउनु भएको छ। 60,000 कर्मचारी हटाउन प्रस्ताव शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
4: मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयनको निर्णय शीर्षकमा गोर्खापत्र खबर लेख्छ। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम, विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितका सम्बन्धमा न्याय दिलाउन गठन भएका आयोगका प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतका सरकारले गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेका थिए। मिटर ब्याज पीड़ितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढाउने निर्णय भएको थियो। गृहमन्त्री सुधन गुरुङले समेत मिटर ब्याज पीड़ितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वचन दिनुभएको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय गरेपछि धेरै मिटर ब्याज पीड़ितले न्याय पाउने अपेक्षा गरिएको छ। मन्त्री पोखरेलले नेपाल वायु सेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
3: सरकारी विज्ञापन निजी मिडियालाई निषेधको सरकारी निर्णय सर्वोच्चद्वारा खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरुप ध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत 18 को निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो। सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको आरोप लगाउँदै मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकाले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। एक साता अघि सकिएको अन्तिम बहस पश्चात मंगलबार सर्वोच्चले सो फैसला सुनाएको हो। मिडिया सोसाइटीका अख्तियार प्रमुख निवेदक अधिवक्ता अनन्तराज लुइटेलले सरकारले असंवैधानिक निर्णय खारेज हुँदा सरकारको असंवैधानिक निर्णय खारेज हुँदा सबै मीडियाप्रति ढिलै भए पनि न्याय भएको प्रतिक्रिया दिनुभएको छ। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको नीतिलाई सर्वोच्च अदालतले उल्ट्याइदिएसँगै अब सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जारी गरेको परिपत्र खारेज भएको छ र सरकारको एकद्वार नीति खारेजपछि निजी संचार माध्यमलाई बाटो खुलेको छ। सरकारले सरकारी विज्ञापन निजी मिडियालाई नदी सरकारी संचार माध्यमलाई मात्र सीमित गर्ने निर्णय गरेपछि लामो समयसम्म आन्दोलन भएको थियो। विज्ञापन बजारमा हुने आर्थिक चलखेल र गैर कानूनी कमिशनको चलखेल रोक्न सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज, निजी संचार माध्यमलाई विज्ञापनमा पहुँच खुल्यो, हिमालय टाइम्सले खबर लेखेको छ।
4: मध्यमवर्गीय नागरिकलाई ठूलो राहत दिने गरी सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटका कर नीतिहरू साउन एकबाट लागू हुँदैछन्। गत जेठ 15 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत दर्जनौं करका दरमा परिवर्तन गरेका थिए। संसदबाट पास भएर कार्यान्वयनमा जान लागेको आर्थिक ऐन अनुसार व्यक्तिगत आयकर लाग्ने न्यूनतम सीमा वृद्धि हुनेछ। अब वार्षिक 10 लाख रूपियाँसम्म आमदानी हुनेले 1% मात्र कर तिरे पुग्छ। यसअघि यो सीमा 6 लाख रूपियाँसम्म मात्र थियो। नयाँ व्यवस्था अनुसार 10 लाख भन्दा माथिको 5 लाख रूपियाँसम्म आयमा 10%, 15 लाखदेखि माथिको 10 लाख रूपियाँसम्म आयमा 20%, 25 लाखदेखि माथिको 15 लाख रूपियाँसम्म 27% र 40 लाख रूपियाँ भन्दा माथिको आयमा 29% कर लाग्नेछ। यसअघि अधिकतम 39%सम्म रहेको करको दरलाई घटाएर 29%मा कायम हुने गरी लागू गरिँदैछ। यो परिवर्तनले 10 लाख रूपियाँ आमदानी गर्नेको वार्षिक 56,000 र 15 लाख आमदानी गर्नेको 1,56,000 रूपियाँ बचत हुनेछ। लागू हुने केही प्रावधानहरू यस्ता छन्। व्यक्तिगत आयकर नलाग्ने न्यूनतम सीमा, आईटी सेवा निर्यात गरी आर्जन गरेको आयमा 50% कर छुट, स्वेट सेयरलाई कर योग्य आयमा गणना गर्दा 100% छुट दिने व्यवस्था, सिप प्रवर्धन शुल्क गरिएको व्यवस्था, 3% शिक्षा समता शुल्क, 3% स्वास्थ्य समता शुल्क, स्वदेशमै चार्जिङ स्टेशन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्क। साउन एकबाट लागू हुँदै बजेटले प्रस्ताव गरेका ई कर शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारी रह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले व्यवस्था गरेपछि 2069 भदौमा आन्दोलन घोषणा गर्दै रेली अनसन थालियो। विमानस्थल बनाउन दबाव दिने उद्देश्यका साथ 2069 भदौ 7 गतेबाट पोखराले रेली अनसन पनि शुरू गर्यो। पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि झण्डै 3 महिना चलेको अनसन 2069 मंगसिर 2 गते तोडियो। 153 श्रृङ्खलामा अनसन तोडिएको अनसनमा राजनैतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो। विमानस्थल निर्माणमा दबाव दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरण समेत रोकियो। हवाई टिकट बिक्रीमा रोक लगाउने लगायत सर्वत्र दबावमूलक गतिविधिपछि सरकारले बल्ल विमानस्थल बनाउने निर्णय गरेको थियो। पोखरेलीको तारन्तार दबावपछि बनेको विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समय अघि विभिन्न उच्च पदाधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। पोखरेली मात्र नभई गण्डकी प्रदेशले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै ठूलो अपेक्षा गरेको थियो। यता भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजना अनुरूप सञ्चालनमा आएको भए पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भरिभराउ हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन भैरहवा सहर नै गुन्जार हुन्थ्यो, तर अवस्था ठिक उल्टो छ। अन्तर्राष्ट्रिय उडान पर्खाइमा पोखरा र गौतम बुद्ध विमानस्थल अपेक्षा बढी, लाभ कम, उडान नहुँदा खर्च धान्ने मुस्किल, नागरिक दैनिकले खबर छापेको छ।
4: शेयर लगानीकर्ताको समूहले मंगलबार नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरे। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेदेखि शेयर बजार निरन्तर घट्दो क्रममा रहेको तर नियामक निकाय बोर्डले यसमा चासो नदेखाएको भन्दै लगानीकर्ताले बोर्डको कार्यालय घेराउ गरेका थिए। लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाले आर्थिक अभियानसँग भने सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताको करिब 6 खर्ब रूपियाँ सम्पत्ति गुम्यो तर नियामक निकायले बजार सुधारका लागि चासो नदेखाएकाले हामी तालाबन्दी नै गर्ने उद्देश्यले बोर्डमा पुगेका हौं। बोर्ड अध्यक्षले पूँजी बजार सुधारका योजना तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता जनाएसँगै घेराउ मात्र गरिएको पनि उनले जनाए। नयाँ सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताले गुमाए करिब 6 खर्ब